शुभप्रभात सम्पूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज साथै न्यूज अन एआईआर एप अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्जमा यहाँहरुले सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्र र आकाशवाणी खरसाङलाई यहाँहरुले प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ आज हो शुक्रबार सन् 2026 को अगस्त 7 तारिक तथा धनुषा नेपाली क्यालेन्डर अनुसार विक्रम सम्वत 2083 साल को साउन 22 गते समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि यहाँहरु समक्ष उपस्थित भइसकेका छौं आजको अधिवेशन लिएर सर्वप्रथम हाम्रा प्राविधिक मित्र जनरल ब्राह्मण र वहाँका साथीहरू साथमा प्रसारण सहयोगी रेशमा अनि म छिरिङ डमको तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार

मानव सेवा नै ईश्वर सेवा हो, यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगिलको ज्ञान अभिवादन अनि

0: श्रोताबिन्द, आजको यस गान्धी कथाको अङ्कमा हजुरहरूलाई नागरी फर्म चियाबारी निवासी विमल थापाले मानव उत्थानमा गान्धीजीको विचार विषयमाथि एक चिन्तन सुनाउनुहुन्छ। त आउनु सुनौ विमल थापाबाट यो चिन्तन।
1: मानव उत्थानमा गान्धीजीको विचार परिचय। महात्मा गान्धी विश्वका महान चिन्तक, समाज सुधारक तथा भारतको स्वतन्त्रता आन्दोलनका प्रमुख नेता हुनुहुन्थ्यो। उहाँले सत्य, अहिंसा, प्रेम, सेवा, स्वावलम्बन र नैतिकतालाई मानव जीवनको आधार मानेर मानव उत्थानको नयाँ दृष्टिकोण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार मानव उत्थान भनेको केवल आर्थिक प्रगति होइन, बरु व्यक्तिको शारीरिक, मानसिक, नैतिक, सामाजिक र आध्यात्मिक विकास हो। जब व्यक्तिको समग्र विकास हुन्छ, तब मात्र समाज र राष्ट्रको वास्तविक प्रगति सम्भव हुन्छ। सत्यको सिद्धान्त। गान्धीजीका अनुसार सत्य नै जीवनको सर्वोच्च आदर्श हो। उहाँले सत्य नै ईश्वर हो भन्ने विचार प्रस्तुत गर्नुभयो। सत्यको मार्गमा हिँड्ने व्यक्तिले इमानदारी, न्याय र पारदर्शितालाई जीवनको आधार बनाउँछ। सत्यले समाजमा विश्वासको वातावरण सिर्जना गर्छ र भ्रष्टाचार, छलकपट तथा अन्यायलाई कम गर्न मद्दत गर्छ। अहिंसाको सिद्धान्त। अहिंसा गान्धीजीको सबैभन्दा महत्वपूर्ण सिद्धान्त हो। उहाँका अनुसार हिंसाले घृणा र विनाश जन्माउँछ भने अहिंसाले प्रेम, सहिष्णुता, मेलमिलाप बढाउँछ। कुनै पनि विवाद वा समस्या संवाद, धैर्य र क्षमाबाट समाधान गर्न सकिन्छ भन्ने उहाँको विश्वास थियो। आजको विश्वमा बढ्दो हिंसा र द्वन्द्वका बीच पनि गान्धीजीको अहिंसाको सिद्धान्त अत्यन्त सान्दर्भिक छ।

स्वावलम्बन र श्रमको सम्मान। गान्धीजीले प्रत्येक व्यक्तिले आफ्नै श्रममा विश्वास गर्नुपर्ने बताउनुभयो। उहाँले आत्मनिर्भर जीवनलाई सम्मानजनक जीवन मानेका थिए। श्रमलाई पूजा समान मान्दै उहाँले खेती, हस्तकला, कुटीर उद्योग र स्वदेशी उत्पादनको विकासमा जोड दिनुभयो। स्वावलम्बनले बेरोजगारी घटाउने, गरिबी कम गर्ने र आत्मविश्वास बढाउने विश्वास उहाँको थियो। गान्धीजी ठुला मसिन र औद्योगिकरणको विरोधी हुनुहुन्थ्यो, किनकि यसले मानिसहरूलाई बेरोजगार बनाउँछ र श्रमको शोषण गर्छ। उहाँले चर्खा र घरेलु उद्योग कटेज इन्डस्ट्रिजलाई बढावा दिनुभयो। हरेक व्यक्तिले आफ्नो जीवनयापनका लागि शारीरिक श्रम गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो। श्रमले मानिसलाई स्वाभिमानी बनाउँछ र परनिर्भरता हटाउँछ। समानता र सामाजिक न्याय। गान्धीजीले जातीय विभेद, छुवाछुत, लैङ्गिक असमानता तथा सबै प्रकारका सामाजिक विभेदको विरोध गर्नुभयो। उहाँले सबै मानिस समान हुन् र सबैलाई समान अधिकार तथा अवसर प्राप्त हुनुपर्छ भन्ने विचार राख्नुभयो। समाजमा न्याय, समानता र भाइचाराको भावना विकास भएमा मात्र मानव उत्थान सम्भव हुन्छ। गान्धीजी भन्थे, मानव उत्थानका लागि समाजमा व्याप्त कुप्रथाहरूको अन्त्य हुन जरुरी छ। गान्धीजीले छुवाछुत अनटचेबिलिटीलाई मानव जातिको कलङ्क मान्नुभयो। उहाँले कथित तल्लो जातका मानिसहरूलाई हरिजन, ईश्वरका सन्तान नाम दिनुभयो र उनीहरूको अधिकारका लागि लड्नुभयो। सेवा र परोपकार। गान्धीजीका अनुसार मानव सेवा नै ईश्वर सेवा हो। उहाँले गरिब, असहाय, दलित, रोगी र पिछडिएका वर्गको सेवामा आफ्नो जीवन समर्पित गर्नुभयो। सेवाभावले मानिसमा दया, प्रेम र सहयोगको भावना विकास गर्छ, जसले समाजलाई अझ सभ्य र मानवीय बनाउँछ। शिक्षा र चरित्र निर्माण। गान्धीजीले शिक्षाको उद्देश्य केवल डिग्री वा रोजगारी प्राप्त गर्नु मात्र नभई असल चरित्र निर्माण गर्नु हो भन्नुभयो। उहाँले नैतिक शिक्षा, श्रम शिक्षा, व्यवहारिक ज्ञान तथा आत्मनिर्भर शिक्षामा जोड दिनुभयो। यस्तो शिक्षाले जिम्मेवार, अनुशासित र नैतिक नागरिक तयार गर्छ। शिक्षालाई रोजगारमूलक र सिपयुक्त बनाउनु पर्छ, ताकि विद्यार्थी आत्मनिर्भर हुन सकोस्। सरल जीवन र उच्च विचार। गान्धीजीले सादा जीवन र उच्च विचारको आदर्श अपनाउनु भयो। उहाँका अनुसार अनावश्यक विलासिताले मानिसलाई नैतिक मूल्यबाट टाढा लैजान्छ। सरल जीवनले सन्तोष, आत्मअनुशासन, बचत र उच्च सोचको विकास गर्छ। सर्वोदयको सिद्धान्त। गान्धीजीले सर्वोदय अर्थात् सबैको कल्याणलाई मानव जीवनको अन्तिम लक्ष्य मानेका थिए। समाजको विकास केही व्यक्तिको मात्र होइन, सबै वर्ग, समुदाय र क्षेत्रको समान विकासबाट हुनुपर्छ। विशेष गरी गरिब, कमजोर र पिछडिएका वर्गको उत्थानलाई प्राथमिकता दिनुपर्छ भन्ने उहाँको विचार थियो। गान्धीजीका अनुसार जबसम्म समाजको अन्तिम व्यक्तिले न्याय र सम्मान पाउँदैन, तबसम्म देश वा मानव जातिको विकास अधुरो रहन्छ। ग्राम स्वराज। गान्धीजीका अनुसार भारतको आत्मा गाउँमा बस्छ, त्यसैले गाउँलाई आत्मनिर्भर, शिक्षित, स्वच्छ र आर्थिक रूपमा सक्षम बनाउनु पर्छ। ग्राम विकासबाट नै राष्ट्रको दिगो विकास सम्भव हुन्छ। स्थानीय उत्पादन, कुटीर उद्योग, स्वच्छता, शिक्षा र सामुदायिक सहकार्यलाई उहाँले विशेष महत्व दिनुभयो। न्यासिताको सिद्धान्त, ट्रस्टीसिप। आर्थिक असमानता हटाउन गान्धीजीले एक अनौठो विचार दिए, जसलाई ट्रस्टीसिप भनिन्छ। यस सिद्धान्त अनुसार धनी व्यक्तिहरू आफ्ना सम्पत्तिका मालिक होइनन्, तर समाजका लागि त्यस सम्पत्तिका रक्षक वा ट्रस्टीज मात्र हुन्। उनीहरूले आफ्नो आवश्यकता अनुसार मात्र खर्च गर्नुपर्छ र बाँकी बचेको सम्पत्ति समाजको हित र गरिबहरूको उत्थानका लागि नै समाजमा आर्थिक सन्तुलन ल्याउन मद्दत गर्छ। महिला उत्थान। महिलालाई पुरुषको बराबर अधिकार दिनुपर्छ। पर्दा प्रथा, बाल विवाह र दाइजोको उनी कडा विरोधी थिए। महिलाले घर र समाज दुवैको नेतृत्व गर्न सक्नुपर्छ। उहाँले महिला सशक्तिकरण, अन्तर्जातीय विवाह र धार्मिक सद्भावमा ठुलो जोड दिनुभयो। साध्य र साधनको पवित्रता, प्योरिटी अफ एन्ड्स एन्ड मिन्स। यो गान्धीजी दर्शनको सबैभन्दा महत्त्वपूर्ण र गहन भाग हो। धेरैजसो राजनीतिक

विचाराकहरु लक्ष्य सही भएमा जस्तो सुकै बाटो अप्नाए पनि हुन्छ भन्ने ठान्छन्। तर गान्धीजी यसको पूर्ण विरोधी हुनुहुन्थ्यो। बिउ र रुखको सम्बन्ध, गान्धीजी भन्नुहुन्थ्यो, साधनलाई बिउ र साध्यलाई रुख मान्न सकिन्छ। जस्तो बिउ रोप्यो त्यस्तै रुख फल्छ। यदि हामीले हिंसा वा छलकपटको बिउ रोपेर शान्ति वा न्यायको फल बोटबाट आशा गर्छौँ भने त्यो मूर्खता हो।

नैतिक उत्थान। यदि हिंसात्मक क्रान्तिबाट स्वतन्त्रता वा समानता प्राप्त भयो भने पनि त्यो दिगो हुँदैन, किनकि त्यस प्रक्रियामा मानिसको नैतिक पतन भइसकेको हुन्छ। यसैले मानव उत्थानका लागि चाहिने हरेक कदम पनि सत्य र अहिंसात्मक नै हुनुपर्छ। साम्प्रदायिक सद्भाव। हिन्दू मुस्लिम एकता गान्धीजीको जीवनको अन्तिम श्वाससम्मको एजेन्डा थियो। मानव उत्थानका लागि धार्मिक कट्टरता सबैभन्दा ठूलो शत्रु हो र सर्वधर्म सम्भव सबै धर्मप्रति समान आदर नै यसको एकमात्र साधन हो। मानव उत्थानमा बाधा पुर्याउने सातवटा कुराहरू सेभेल सोसियल सिन्स। गान्धीजीले मानव उत्थानमा बाधा पुर्याउने सातवटा कुराहरू पेश गर्नुभएको छ जसबाट मानवतालाई बचाउनु आवश्यक छ। सिद्धान्त बिनाको राजनीति, पोलिटिक्स विदाउट प्रिन्सिपल्स, परिश्रम बिनाको धन, वेल्थ विदाउट वर्क, विवेक बिनाको आनन्द, प्लेजर विदाउट कन्साइन्स, चरित्र बिनाको ज्ञान, नलेज विदाउट क्यारेक्टर, नैतिकता बिनाको व्यापार, कमर्स विदाउट मोरालिटी, मानवता बिनाको विज्ञान, साइन्स विदाउट ह्युम्यानिटी, त्याग बिनाको पूजा, वर्शिप विदाउट सेक्रिफाइस। गान्धीजीको दृष्टिमा आदर्श मानव, पूर्ण रूपमा उत्थान भएको मानव कस्तो हुन्छ त? गान्धीजीको नजरमा त्यो व्यक्ति सत्याग्रही हो। सत्याग्रही त्यो हो जो अन्यायको अगाडि कहिल्यै झुक्दैन, तर अन्याय गर्ने व्यक्तिप्रति मनमा घृणा राख्दैन। शारीरिक रूपमा कमजोर भए पनि

निष्कर्षमा गान्धीजीका विचार मानव उत्थानका लागि आज पनि अत्यन्त सान्दर्भिक र प्रेरणादायी छन्। सत्य, अहिंसा, स्वावलम्बन, समानता, सेवा, नैतिकता, ग्राम स्वराज र सर्वोदयका सिद्धान्तहरू अप्नाएर व्यक्तिको समग्र विकास, समाजको कल्याण र राष्ट्रको समृद्धि सम्भव हुन्छ। त्यसैले गान्धीजीका विचार केवल इतिहासका विषय होइनन्, आजका पुस्ताका लागि पनि जीवनलाई सही दिशा दिने अमूल्य मार्गदर्शन हुन्। संक्षेपमा भन्नुपर्दा गान्धीजीको मानव उत्थानको विचार भौतिकवादी नभएर आध्यात्मिक र नैतिक थियो। उहाँ विज्ञान र प्रविधिको विकासभन्दा बढी मानिसको भित्री चेतना, करुणा र नैतिकताको विकास चाहनुहुन्थ्यो। आजको उपभोक्तवादी र युद्धग्रस्त विश्वमा शान्ति, पर्यावरण संरक्षण र दिगो विकासका लागि गान्धीजीका यी विचारहरू झन बढी अर्थपूर्ण देखिएका छन्।

पछि राख, अरू केही माग्दिन तथा खेवा काटेर जस्ता धेरै गीतहरूमा आफ्नो सुमधुर स्वर दिनुभएको छ। बिछुरको पीडा नसकी खप्न दसैँको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा। स्वर सम्राट नारायण गोपाल र वरिष्ठ गायिका दिलमाया खातीको स्वरले सुसज्जित भएको कालजयी गीत हो यो। यस गीतका गायक नारायण गोपाललाई हामीले गुमाएको त धेरै वर्ष भइसक्यो। 2080 साल असोज 15 गते रातिदेखि गायिका दिलमाया खातीलाई समेत हामीले गुमाउनु पर्यो। नेपाली गीत संगीतको स्वर्णकाल मानेको 60 दशकको एक उज्जवल नक्षत्र गायिका खातीको 84 वर्षको उमेरमा निधन भएको हो। उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली साङ्गीतिक क्षेत्रमा अपूर्णीय क्षति भएको छ। उहाँप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आजको उहाँको जन्मदिनमा उहाँलाई सम्झना स्वरूप यहाँहरू समक्ष राखिरहेका छौँ। उहाँको स्वरमा केही आधुनिक गीतहरू स्वीकार्नुहोस्।

आजको यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति आज खेतीपाती बारे सल्लाह अन्तर्गत सुनाइरहेछौँ मकैको खेती सम्बन्धी केही जानकारी। मकै दार्जिलिङ पहाडी अञ्चलको एउटा मुख्य बाली हो। मकैले एकरमा पश्चिम बंगालका जिल्लाहरूभरिमा दार्जिलिङले प्रथम स्थान ओगटेको छ, तर उत्पादनमा भने अन्य जिल्लाहरूभन्दा पछि छ। यसकारण उत्पादनमा वृद्धि ल्याउन हो भने वैज्ञानिक तरिकाले खेती गर्न अत्यन्त आवश्यक छ। मकैलाई विभिन्न रूपमा प्रयोग गरिन्छ। संसारमा 3000 भन्दा बेसी खाद्य पदार्थहरू मकैबाट तयार हुन्छ। 55% मकै अन्नको रूपमा प्रयोग गरिन्छ। 14% गाई बस्तुको दाना, 18% कुखुरा चल्लाको चारो, 12% श्वेत सार, 1% बिउमा प्रयोग गरिन्छ।

मकैमा धेरै पौष्टिक तत्वहरू हुन्छ। 70%देखि 75% श्वेत सार, 8-10% प्रोटिन र 4-5% तेल हुन्छ। उक्त विषयहरूलाई ध्यानमा राखेर हेर्दा आज संसारभरि यसको माग बढेर गएको छ। मकैलाई आज कृषि उद्योग व्यवसायहरूले अझ गुणस्तरीय बनाई बजारमा बिक्री गर्दछ, जस्तै मकैको चिउरा, मकैको पिठो, कलिलो मकै इत्यादि। कालो नमी बनाइराख्ने माटो मकैको लागि असल हुन्छ। बलौटेपना बेसी भए सुक्खा भएर उम्रन सक्दैन। माटोको पीएच 6-7.5 हुन पर्छ। पानी जम्ने ठाउँमा बिउ अनि बोट कुहिने रोग लाग्छ। खन जोत गर्दा मकैमा माटो राम्रोसँग जोतेर डल्ला फुटाई फुरफुराउनु बनाउनु पर्छ। ठाउँ ठाउँमा लेरुका लाउने पनि चलन छ। साधारणत मकै हातले छर्ने गर्छौ वा हलोको सियोमा लाउँछौ। यसो गर्नाले बिउको मात्रा विषय लाग्छ, साथै सटी दूरत्व पनि राख्न सकिँदैन, साथसाथै राम्ररी उम्रन सक्दैन। यसैले उत्पादन पनि भने जस्तो हुँदैन, साथै गोडमेल पनि गर्न असुविधा हुन्छ। बोट ठूलो भएपछि समय समयमा गोडमेल गरिहाल्नुपर्छ। यसो गरे मकैको उत्पादन राम्रो हुन्छ। त सुन्दै हुनुहुन्थ्यो मकैको खेती सम्बन्धी केही जानकारी।

आकाशवाणी को नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरु सम्पूर्णमा म छिरिङ डमको तर्फबाट भनिन्छ श्रोता बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ त यहाँहरुलाई पनि यही आनन्द उत्पन्न गराउन हेतु सुनाइरहेछौ भजन स्वीकार्नुहोस्

0: भजन सुन्दै हुनुहुन्थ्यो हिरालसा ली र रिमाला मोक्तानको शर्मा, संगीत कर्म यञ्जनको अनि शब्द जसञ्जन प्यासीको। त समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै नागरिकहरूलाई राष्ट्रिय हतकर्घा दिवस उत्साह र हर्षको साथ मनाउन आग्रह गर्नुभएको छ। 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा वस्त्र मन्त्रालयले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा एक राष्ट्रिय कार्यक्रमको आयोजना गर्दैछ। पत्तन पोत र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भारतको समुद्री सुरक्षा संरचनामा प्रौद्योगिकी आधारित परिवर्तनको आह्वान गर्नुभएको छ। देशले ओडिसाको चान्दीपुर स्थित एकीकृत परीक्षण रेन्जबाट मध्यम दूरीको ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। अनि ब्याडमिन्टनमा भारतकी तन्वी शर्माले आज कोरिया मास्टर्समा महिला एकलको क्वार्टर फाइनलमा भारतकै रक्षिता रामराजको सामना गर्नेछिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै नागरिकहरूलाई राष्ट्रिय हतकर्घा दिवस उत्साह र हर्षको साथ मनाउन आग्रह गर्नुभएको छ। एउटा भिडियो सन्देश साझा गर्दै श्री मोदीले भन्नुभयो, भारतको स्वतन्त्रता संग्रामको एक हिस्साको रूपमा 7 अगस्त 1905 स्वदेशी आन्दोलन शुरू गरिएको थियो र समाजका सबै वर्गका मानिसहरू ब्रिटिस शासनको विरूद्ध ऐतिहासिक लडाईँ लड्न एकसाथ आएका थिए। उहाँले मानिसहरूलाई आफ्नै हातले कपडा बनाउने गरीब बुनकर परिवार र कारीगरहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो भने आत्मनिर्भर देश निर्माण गर्न यी साना र आर्थिक रूपमा कमजोर बुनकर परिवारहरूलाई सशक्त बनाउने महत्वको बारेमा उल्लेख गर्नुभयो।
2: हमारे इन छोटे छोटे गरीब परिवारों को भी आर्थिक रूप से समृद्ध करना। आइए।

0: हम स्वयं हैंडलूम से कुछ न कुछ खरीदें, उसका एक वीडियो बनाएं और देश और दुनिया में उस वीडियो को प्रचारित करें, ताकि हमारे बुनकर भाई बहनों के सामर्थ्य का परिचय दुनिया को भी हो।
1: 12 राष्ट्रीय हथकरघा दिवसको अवसरमा वस्त्र मन्त्रालयले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा एक राष्ट्रिय कार्यक्रमको आयोजना गर्दैछ। यस कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मू मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। कार्यक्रममा केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंह र राज्यमन्त्री पवित्र मार्गरिटा पनि उपस्थित हुनुहुनेछन्। वस्त्र मन्त्रालयले यस कार्यक्रमको उद्देश्य भारतको समृद्ध हतकर्घा विरासतको उत्सव मनाउनु र राष्ट्रको सांस्कृतिक र आर्थिक विकासमा हतकर्घा बुनकर समुदायको योगदानलाई मान्यता दिनु रहेको बताएको छ। मन्त्रालयको अनुसार यस कार्यक्रमको मुख्य आकर्षण वर्ष 2025 लागि सन्त कबीर हतकर्घा पुरस्कार र राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गरिनेछ। बुनकरहरूलाई उनीहरूको शिल्प कौशल, नवीनता र भारतको हतकर्घा परम्पराको संरक्षणमा योगदान को लागि 3 सन्त कबीर हतकर्घा पुरस्कार र 19 राष्ट्रिय हतकर्घा पुरस्कार सहित कुल 22 पुरस्कार प्रदान गरिनेछ। यस अवसरमा देशको समृद्ध र विविध हतकर्घा बुनाई परम्परालाई उजागर गर्दै 4 स्मारक डाक टिकटहरू जारी गरिनेछ। यस कार्यक्रममा अर्थ रूट र अल डाई हतकर्घा थ्रेड वस्त्र र हतकर्घा पुरस्कार पुस्तक 2025 नामक दुई प्रकाशनहरूको अनावरण पनि हुनेछ। यसको साथमा पुरस्कार विजेता हतकर्घा उत्पादनहरू प्रदर्शन गर्न छुट्टै एक प्रदर्शनी आयोजना गरिनेछ। दर्शकहरूले परम्परागत कानी बुनाई र वाल ह्याङ्गिङ बुनाई प्रक्रियालाई जीवन्त रूपमा देख्ने अवसर पनि पाउनेछन्। यसले भारतको हतकर्घा परम्पराको विविधता र शिल्प कौशलको झलक प्रदान गर्नेछ। 7 अगस्त 1905 शुरू भएको स्वदेशी आन्दोलनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय हतकर्घा दिवस मनाइन्छ। 2015 स्थापना भएदेखि नै यो देशका हतकर्घा बुनकरहरूको शिल्प कौशल, सिप र समर्पणको उत्सव मनाउन आयोजना गरिएको हो। केन्द्र सरकारले गोवा विधानसभा क्षेत्रमा अनुसूचित जनजातिहरूको प्रतिनिधित्वको पुनर्समायोजन अधिनियम 2025 घोषणाको लागि एक अधिसूचना जारी गरेको छ। यसले गोवामा अनुसूचित जनजातिहरूका लागि विधानसभा सीटहरू आरक्षित गरेको छ। भारतको राजपत्रमा प्रकाशित अधिसूचनाका अनुसार राज्यका आदिवासी समुदायहरूको लामो समयदेखिको माग पूरा गर्दै र निर्वाचन क्षेत्रको पुनर्समायोजन र आरक्षणको प्रक्रिया सुरु गर्दै यो अधिनियम लागू भएको छ। डाक्टर सावन्तले यो कानूनलाई साकार गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै यसले सबका साथ सबका विकासको भावना झल्काउने बताउनु भएको छ। पत्तन पोत र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भारतको समुद्री सुरक्षा संरचनामा प्रौद्योगिकी आधारित परिवर्तनको आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा दोस्रो राष्ट्रिय बन्दरगाह सुरक्षा सम्मेलन 2026 सम्बोधन गर्दै वहाँले देशको बढ्दो बन्दरगाह नेटवर्क र विश्वव्यापी व्यापारमा बढ्दो भूमिकाको कारण लचिलो, एकीकृत र उदयमान साइबर र भू राजनीतिक खतराहरूको सामना गर्न सक्षम सुरक्षा संयन्त्रको आवश्यकता रहेको बताउनु भएको छ। साथै वहाँले समुद्री क्षेत्र सरकारहरूवालाहरूलाई उन्नत प्रविधिहरू अपनाउन, संस्थागत समन्वयलाई सुदृढ गर्न र भारतको दीर्घकालीन समुद्री महत्वाकांक्षालाई समर्थन गर्ने भविष्यको लागि तयार सुरक्षा संयन्त्र निर्माण गर्न आग्रह गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा एआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। झारखण्डमा नौकरीहरूका लागि भर्ना परीक्षामा कथित अनियमितताको विरोधमा राँचीमा विरोध प्रदर्शनको 14 दिनमा प्रवेश गरेको छ। राजधानी राँचीमा 6 प्रदर्शनकारीले अनसन जारी राखेका छन्। विद्यार्थी नेताहरूले हिज साँझसम्म राज्य सरकारबाट वार्ताका लागि कुनै नियन्त्रण नपाएको दावी गरेका छन्। विरोध प्रदर्शनको प्रभाव हिज झारखण्ड विधानसभामा पनि देखिएको थियो, जहाँ विपक्षी विधायकहरूले मनसुन सत्रको पहिलो दिन नाराबाजी गरेका थिए। यसैबीच मुख्यमन्त्री हेमन्त सोरेनले आन्दोलनकारीसँग वार्ता गर्न सरकार तयार रहेको बताउनु भएको छ। त्यसपछि आन्दोलनरत विद्यार्थीहरूले राज्य सरकारसँग वार्ता गर्न 11 सदस्यीय प्रतिनिधिमण्डल गठन गरेका छन्। केन्द्रीय मन्त्रीमण्डलले हिज 23,731 करोड रुपियाँको कुल परिव्ययसित राष्ट्रिय चक्रीय जैव ऊर्जा योजना गोवर्धनलाई स्वीकृति दिएको छ। गोवर्धन योजना भारतको स्वच्छ ऊर्जा यात्रामा एक महत्वपूर्ण कदम हो। यो योजना वर्ष 2026-27 देखि 2035-36 सम्म लागू गरिनेछ। यसले कम्प्रेस्ड बायोग्यास भारतको भविष्यको ऊर्जा मिश्रणको प्रमुख आधार बन्नेछ। यस्तै आर्थिक मामिलाहरूको मन्त्रीमण्डल समितिले असममा राष्ट्रिय राजमार्ग 15 सित गुवाहाटी नजिक बैहारा चारियालीबाट तेजपुरसम्म 135 किलोमिटर भन्दा अधिक लामो 4 लेन र राजमार्गको निर्माणलाई पनि स्वीकृति दिएको छ। देशले उडिसाको चान्दीपुर स्थित एकीकृत परीक्षण रेन्जबाट मध्यम दूरीको ब्यालिस्टिक मिजाइलको सफल परीक्षण गरेको छ। रक्षा मन्त्रालयले यो परीक्षणले मिजाइलको सबै परिचालन र प्राविधिक मापदण्डको पुष्टि भएको जनाएको छ। यो परीक्षण सामरिक बल कमाण्डको तत्वधानमा गरिएको थियो। यो सफल परीक्षण देशको रणनीतिक प्रतिरोधलाई सुदृढ पार्ने दिशामा अर्को कोसे ठुङ्गा भएको मन्त्रालयले जनाएको छ। रक्षा मन्त्री राजनाथ सिंहले यस सफल मिशनको लागि सामरिक बल कमाण्ड र रक्षा अनुसन्धान र विकास संगठन डीआरडीओलाई बधाई दिनुभयो। सोसियल मिडियाको एक पोस्टमा रक्षा मन्त्रीले अत्याधुनिक प्रविधिहरूको साथ राष्ट्रको रक्षा गर्न भारतको प्रतिबद्धतालाई दोहोर्याउनुभयो। भारत र सिङ्गापुरले व्यापक रणनीतिक साझेदारीको रूपरेखाहरूमा 8 क्षेत्रमा अन्तर्गत द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गरेको छ। हिजो नयाँ दिल्लीमा 19 चरणको भारत सिङ्गापुर विदेश कार्यालय परामर्श सम्पन्न भयो। बैठकमा भारतका पूर्वी देशहरूका लागि प्रभारी सचिव रुद्रेन्द्र टण्डन र सिङ्गापुरका विदेश मन्त्रालयका स्थायी सचिव ल्युक गोहेले सह अध्यक्षता गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकहरूलाई सीमित गर्ने र पर्यटन क्षेत्रमा प्रतिबन्ध लगाउने गरी 2 कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो। ओभल अफिसमा बोल्दै ट्रम्पले सर्वोच्च अदालतको फैसलाप्रति निराशा व्यक्त गर्दै आफ्नो प्रशासनले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग विरूद्ध कडाई गरिरहेको बताउनु भएको छ। मौसम विज्ञान विभागले कर्नाटकको तटीय विभाग र पूर्वी मध्य प्रदेश राजस्थान केरला र माहे ओडिसा र दक्षिण आन्तरिक कर्नाटकका केही भागहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। उत्तर पूर्वी भारतका केही भागहरू दिल्ली हरियाणा चण्डीगढ अण्डमान र निकोबर टापुहरू गंगै पश्चिम बंगाल र मध्य प्रदेशमा पनि दिउँसो मध्यमदेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। ब्याडमिन्टनमा भारतकी तन्वी शर्माले आज कोरिया मास्टर्समा महिला एकलको क्वार्टर फाइनलमा भारतकै रक्षिता रामराजको सामना गर्नेछिन्। तन्वीले प्री क्वार्टर फाइनलमा भारतकै श्रेयांसी वालिसेट्ठीलाई हराएर क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरिन् भने रक्षिताले जापानकी मनामी सुइजुलाई हराएकी हुन्। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै नागरिकहरूलाई राष्ट्रिय हतकर्घा दिवस उत्साह र हर्षको साथ मनाउन आग्रह गर्नुभएको छ। 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा वस्त्र मन्त्रालयले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा एक राष्ट्रिय कार्यक्रमको आयोजना गर्दैछ। पत्तन पोत्र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भारतको समुद्री सुरक्षा संरचनामा प्रौद्योगिकी आधारित परिवर्तनको आह्वान गर्नुभएको छ अनि देशले ओडिसाको चान्दीपुर स्थित एकीकृत परीक्षण रेन्जबाट मध्यम दूरी को ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।

मेरो वैशालाई जिस्काउन खोज्छ। यो गीत यहाँहरूले सुन्नुभयो नम्रता बलको स्वरमा, भने शब्द थियो सुकुमा बरालीको अनि सङ्गीत महेश सेवाको। र यो गीत सँगै अब भने शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम सङ्गीत प्रभा। र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष लिएर आएका छौँ पवन गोलेको स्वरमा, शब्द अनि सङ्गीत सुरज मोक्तानको, अनि गीत छ एउटा फूल साह्रै राम्रो त्यही दिलमा फुलेको छ, अति सुन्दर कोमल तर कारा बीच लुकेको छ।

र यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट अहिलेलाई भने बिदा लिन चाहन्छौ आजको यस कार्यक्रमबाट कार्यक्रम संगीत प्रभाव।

श्रोतागण नमस्कार। अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय छ बलियो नेतृत्व र मार्गदर्शनमा 36 देशहरूबाट ल्याइए 274 भगौडा अपराधीहरू। आलेख हो आकाशवाणी विदेश सेवा डेस्कको, अनुवाद अनि वाचन अशोक चौरसियाको। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र केन्द्रीय गृहमन्त्री अमित शाहको निर्देशनमा भारतले 2019 36 देशहरूबाट 274 जना भगौडा अपराधीहरूलाई फिर्ता ल्याइसकेको छ। फरारहरू विरुद्धको कारवाहीलाई बलियो बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले 2018 फरार आर्थिक अपराधी कानून ल्याउनु भएको थियो। गृहमन्त्री अमित शाहको मार्गदर्शनमा भारतले फरारहरू विरुद्ध एकीकृत गुप्तचर आधारित र प्रविधि सञ्चालित मोडल विकसित गरेको छ, जसले गर्दा 2014 भन्दा पहिले देशको सुबुर्तगी ढाँचा पुरानो भइसकेको थियो र भारतसँग केवल 37 देशहरूसँग सुपुर्दगी सन्धि थियो। आर्थिक फरारसँग

0: for UPI payment fees, headlines the Statesman. The Asian Age, in editorial piece, Government Opposition Must Allow Parliament to Function, writes that the continued disruption of parliamentary proceedings that has translated into passage of bills with no debate in the monsoon session presents a no-win situation not only for the opposition and the government, but more importantly for the country as a whole. Prime Minister Modi, Netanyahu review India-Israel strategic ties, discuss West Asia developments, reports the Statesman. Alternative fuel passenger vehicles fast catching up with petrol ones, states the Times of India. And finally, in football news, the Pioneer informs that Gianni Infantino gets support at crisis meeting to remain FIFA president. And with that, it's back to you, Abhishek.
1: Thank you, Sarabjit. And now, before we end the bulletin, the headlines once again. Centre notifies Act paving way for reservation for ST community in Goa Assembly. Lok Sabha passes bill to authorize government to permit banks to levy charges on UPI transactions. Prime Minister Narendra Modi calls upon people to celebrate National Handloom Day today, showcasing India's rich and diverse handloom heritage and promote handloom products. Protesting Jharkhand students form 11-member team to hold talks with state government. U.S. President Donald Trump signs two executive orders aimed at restricting birthright citizenship and curbing birth tourism. And in badminton, Tanvi Sharma to face compatriot Rakshita Ramraj in the women's singles quarterfinal of Korea Masters in Assam today. And with that, we end the morning news. Have a nice day.
2: कार्यक्रम कथा सफलताको आजको कडीमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक अभिवादन साथै नमस्कार। यहाँहरूको साथमा म छिरिङडोमा। आज हामी कुरा गरिरहेका छौं ओलम्पिक पदक विजेता, विश्व च्याम्पियन, विश्व रेकर्डधारी अनि भारत सरकारको पद्मश्री पुरस्कारद्वारा सम्मानित विश्वव्यापी रूपमा परिचित अनुहार, भारतकी सुप्रसिद्ध वेट लिफ्टर अर्थात भार उत्तोलक साइखो मीराबाई चानुको विषयमा। उनको जीवनको सफलताको कथा सुरुदेखि सुरु गर्छौं। साइखो मीराबाई चानुको जन्म 8 अगस्त 1994 सालमा भारतको मणिपुर राज्यको राजधानी इम्फालबाट लगभग 20 किलोमिटर टाढा रहेको नोङपुक काचिङ नामक गाउँमा भएको थियो। मीराबाईको पिता सेखोम कृति मेते राज्यको सार्वजनिक निर्माण विभाग अथवा पीडब्ल्युडीमा कार्यरत छन् भने आमा तोम्बी देवी एउटा सानो चिया दोकान चलाउँछिन्। उनी आफ्नो आमा बाबाको 6 जना छोराछोरीहरू मध्ये कान्छी छोरी हुन्। बाल्यकालदेखि नै उनी मेहनती, अनुशासित र खेलप्रति रुचि राख्ने सबौकी थिइन्। उनको 2 जना दाजुहरू फुटबल खेलाडी थिए, साथै उनको आमा पनि कोही बेला गाउँमा फुटबल खेल्ने गर्थिन्। सायद यसैले पनि होला उनलाई खेलप्रति चासो सानैदेखिको थियो। घरमा परिवार ठुलो थियो, यसैले मीराबाई उनको दाजुहरूसित ग्यास बचत गर्नको निम्ति दाउरा लिन जंगल जाने गर्थिन्। यसै क्रममा एक दिन दाजु सना तोम्बासित उनी गाउँ नजिकैको जंगलमा गएकी थिइन्। उनीहरूले त्यहाँ काठको ठुलो थुप्रो भेटाए। जब ती काठको थुप्रोलाई बाँधेर उठाउने कुरा आयो, तब सना तोम्बालाई धेरै कठिन पर्यो। तर 12 वर्षकी मीराबाई चानुले सहजै त्यो काठको भारी टाउकोमा उठाएर 2 किलोमिटर टाढो पहाडी बाटो हिँड्दै घर पुगिन्। उनको दाजु पनि छक्क परे। यो देखेर दाजुले उनलाई भार उत्तोलनमा प्रशिक्षण लिने सुझाव दिए, तर मीराबाईले खेलको रूपमा धनुर्विद्यालाई प्राथमिकता दिइन्, किनकि उनलाई धनुर्धारीमा निकै रुचि थियो। उनी कतैबाट मैला नहुने, चोट नखाने, सफा र स्टाइलिस खेल खेल्न चाहन्थिन्, जो थियो धनुर्धारी खेल। धनुर्धारी बन्न चाहने मीराबाईले इम्फालको खुमन लोम्पाक रङशालामा रहेको भारतीय खेलकुद प्राधिकरण केन्द्र गइन् धनुर्विद्या सिक्न। तर अभाग्यवश त्यो दिन यो केन्द्र बन्द

थियो। त्यसको नजिकै भार उत्तोलन अभ्यास केन्द्र थियो जहाँ भार उत्तोलकहरूले अभ्यास गरिरहेका थिए। यो देखेर उनी यो खेलबाट धेरै आकर्षित भइन् अनि उनले यो खेलको दुनियाँमा पाइला राख्ने निर्णय गरिन्। यसैबीच उनले अर्की मणिपुरी भार उत्तोलक कुञ्ज रानी देवीको बारेमा थाहा पाइन्, जसले भारतलाई 7 विश्व च्याम्पियनसिप पदक र 2002 राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक दिलाएकी थिइन्। कुञ्ज रानी देवीको खेलप्रतिको लगाउ देखेर मीराबाई खुबै प्रभावित भइन् र भार उत्तोलन खेलमा नै प्रशिक्षण लिन सुरु गरिन्। चानुको गाउँमा भने जस्तो खेलकुदको लागि आधारभूत आवश्यकताको कुनै साधन र माध्यम थिएन, यसैले उनी आफ्नो गाउँबाट 40 किलोमिटर टाढो प्रशिक्षक अनिता चानुको मार्गदर्शनमा भार उत्तोलनको प्रशिक्षण लिन थालिन्। अनिता एक पूर्व भार उत्तोलक थिइन् जसले 1990 सालको बेजिङ एसियाली खेलमा भारतको प्रतिनिधित्व गरेकी थिइन्। प्रशिक्षणको क्रममा उनले धेरै कठिनाई, आर्थिक समस्या र असुविधा सहनु पर्यो। आर्थिक समस्याको कारण उनको बाबुले कुनै पनि खेलमा प्रशिक्षण नलिने आदेश दिएका थिए, किनभने उनको दुईजना दाजुहरूको फुटबल खेलको निम्ति धेरै पैसा खर्च भइसकेको थियो। बाबुले विरोध गरे तापनि आमा आफैलाई पनि खेलप्रति चासो भएर होला उनलाई भारोत्तोलनमा प्रशिक्षण लिनै पर्छ भनेर धेरै प्रेरणा दिन्थिन्। तर प्रशिक्षणको निम्ति 40 किलोमिटर टाढो जानु भनेको कुनै सानो कुरा थिएन। गाउँबाट प्रशिक्षण केन्द्रसम्म जानु एउटै बस थियो, त्यो पनि भरेर आइपुग्थ्यो। जहिले पनि प्रशिक्षण केन्द्रमा पुग्नुपर्ने समयभन्दा ढिलै पुग्थिन् उनी। सधैँ ढिलो पुग्दा उनलाई असजिलो अनुभव हुन्थ्यो, साथै प्रशिक्षण पनि पुरा लिन पाउँदिन थिइन्। उनलाई एक प्रसिद्ध भार उत्तोलक बन्नु थियो। यसरी सधैँको ढिलाइले उनको यो सपना सम्भव भएन। एक दिन उनले आमालाई ट्रकमा यात्रा गर्ने आफ्नो विचार राखिन्। पहिले त आमा मानिनन् कारण ट्रकमा केटीहरूलाई सुरक्षित थिएन, तर चानुले आमालाई फकाई फुसलाई आफ्नो कुरा मनाइ छाडिन् र आमाबाट स्वीकृति पाएपछि उनी ट्रकमा यात्रा गर्न थालिन्। चानुको भाग्य राम्रो, उनले राम्रो ट्रक चालक भेटाइन् जसले प्रत्येक दिन समयमा नै सुरक्षित प्रशिक्षण केन्द्र पुर्याइदिन्थे। प्रशिक्षण लिएको 2 वर्षपछि चानुले राष्ट्रिय शिविरमा आफ्नो स्थान बनाए र त्यसपछि सब जुनियर श्रेणीमा राज्य स्तरमा स्वर्ण पदक जितिन्। त्यसपछि 2011 जुनियर श्रेणीमा पहिलो राष्ट्रिय पदक जितिन्। त्यसको लगत्तै मीराबाई चानुलाई राष्ट्रिय टोलीले बोलायो। अन्तत उनको आदर्श कुञ्ज रानी देवीको मार्गदर्शनमा आइन्। उनको मार्गदर्शनमा चानुले 2013 सालमा पेनाङ राष्ट्रमण्डल च्याम्पियनसिपमा भाग लिने मौका पाइन्, जसमा स्वर्ण पदक जितेकी थिइन् भने जुन उनको राष्ट्रिय स्तरमा पहिलो उपाधि थियो। यसपछि उनले एकपछि अर्को उपाधि जित्दै आफ्नो देशको नाम उच्च पार्दै गइन्। 2014 सालमा उनले ग्लासगोमा भएको राष्ट्रमण्डल खेलमा भारतको प्रतिनिधित्व गरेकी थिइन्। यसमा 48 किलोग्राम वर्गमा रजत पदक जितेर आफ्नो नाम कमाएकी थिइन्। 2014 नै इन्चोक एसियाली खेलबाट खाली हात फर्किए पनि त्यसमा उत्कृष्ट प्रदर्शन गरेकीले रियो 2016 ओलम्पिकको लागि उनी छनौट भइन्। साथै रियो 2016 सालमा मीराबाई चानुबाट भारतले उच्च अपेक्षा राखेको थियो अनि मीराबाई स्वयंको लागि पनि ओलम्पिकमा सर्वश्रेष्ठ प्रदर्शन गरेर आफूलाई विश्व सामु चिनाउने मौका र उचित स्थान थियो। तर 2016 रियो ओलम्पिकमा चानुको प्रदर्शन भार उत्तोलनको क्लिन एन्ड जर्कमा सबै प्रयास असफल रह्यो, उनले कुनै पदक हात पार्न सकेनन्। रियोमा असफल भएपछि उनले धेरै आलोचना पनि भोग्नु परेको थियो।

यसले चानुको मनोबलमा पनि असर पर्न गयो। यहाँसम्म कि उनले भारोत्तोलन खेल छोड्ने समेत निर्णय लिइसकेकी थिइन्। तर उनले खेल्न पनि सकेनन्, छोड्न पनि सकेनन्। पछि उनले खेल मनोचिकित्सकसँग सम्पर्क गरिन्। मनोचिकित्सकको सल्लाह र सुझावले चानुको जीवनमा धेरै फाइदा भयो। उनको बिस्तारै मनोबल पनि फर्केर आयो। हार मानेर बसिसकेकी भार उत्तोलक चानु फेरि मैदानमा देखा परिन्, अझ उत्साहित र जित्नै पर्छ भन्ने लक्ष्य बोकेर। अमेरिकाको अनाहिममा भएको 2017 सालको विश्व भार उत्तोलन च्याम्पियनसिपमा चानुले फेरि एकपल्ट अविस्मरणीय प्रदर्शन गरेर सबैको ध्यान आकर्षित गरिन्। यस च्याम्पियनसिपमा चानुले भार उत्तोलन स्न्याचमा 85 केजी र क्लिन एन्ड जर्कमा 109 केजीमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै महिला 48 केजी तौल समूहमा च्याम्पियनसिप रेकर्ड पनि कायम गरिन्। साथै स्वर्ण पदक जित्न पनि सफल भइन्। यो विश्व स्तरमा भारतको पहिलो स्वर्ण पदक थियो। यो विश्व उपाधिले उनलाई आलोचकहरू समक्ष गलत साबित गर्न सहायता मात्र गरेन, तर खेलको क्षेत्रमा एउटा स्थापित खेलाडीको रूपमा पनि उभाए। साथै भारत सरकारले उनलाई देशको सर्वोच्च खेल सम्मान राजीव गान्धी खेल रत्न र चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीले पनि सम्मानित गरेको थियो। यसको एक वर्षपछि चानुले अर्को उपलब्धि प्राप्त गरिन्, जब उनले गोल्ड कोस्टमा आयोजित राष्ट्रमण्डल खेल 2018मा 48 किलोग्राम वर्गमा स्वर्ण पदक जितेकी थिइन्। 2020 सालमा चीनको निङ्बोमा आयोजित एसियाली भारोत्तोलन च्याम्पियनसिपमा उनले लगभग 2005 किलोग्राम ओजन उठाएकी थिइन् र 48 किलोग्राम वर्गमा काँस्य पदक जितेकी थिइन्। त्यसपछि उनले 2021 सालमा टोकियो ओलम्पिकमा 39 केजी तौलमा रजत पदक जितेर भारतको गौरव बढाएकी थिइन्। यो ओलम्पिक भारोत्तोलन प्रतियोगितामा भारतको पहिलो रजत पदक थियो। तर त्यसपछि भने अस्वस्थताको कारण उनले धेरै प्रतियोगिताहरूमा मेडल गुमाउनु पनि परेको थियो। 2023 सालमा एसियन खेलमा हातको मांसपेशीमा चोट लागे तापनि उनले आफ्नो सहभागिता दिएको थियो भने केही अन्तरको कारणले पदक छुट्न पनि गएको थियो। 2024मा पेरिस ओलम्पिकमा पनि उनी 34 स्थानमा रहिन्। आफू अस्वस्थ भए पनि उनले हार भने मानेनन्। आफूले सकेसम्म आफ्नो सहभागिता जनाइन्। भर्खरै मात्र स्कटल्यान्डमा आयोजित ग्लास्गो कमनवेल्थ गेम 2026मा महिला 48 किलोग्राम तौल वर्गमा भारतको लागि चानुले स्वर्ण पदक जितेकी थिइन्। उनले स्न्याचमा 85 किलोग्राम र क्लिन एन्ड जर्कमा 105 किलोग्राम ओजन उठाएर स्वर्ण पदक आफ्नो नाम गरेकी थिइन्। भारोत्तोलनमा जुन स्न्याच र क्लिन एन्ड जर्क शब्द छ जो तपाईँहरूले बारम्बार सुन्दै हुनुहुन्छ, यसको अर्थ पनि यहाँहरूलाई बताइदिन चाहन्छौ जो कतिलाई थाहा छैन। यसमा स्न्याचको अर्थ जुन ओजन उचाल्नु पर्छ त्यसलाई भुइँबाट कुमदेखि सिधै माथि उचाल्नु हो। क्लिन एन्ड जर्क ओजनलाई भुइँबाट कुममा राख्नु अनि त्यसपछि माथि उचाल्नुलाई भनिन्छ। भारोत्तोलनको लागि भोजन कस्तो प्रकारले लिनुपर्छ भन्दा मीराबाई चानु बताउँछिन्, भारोत्तोलन भन्दा मानिसहरूले सम्झिन्छन् कि ज्यादा खाना खानुपर्छ, तर त्यस्तो केही होइन। सामान्य खाना खानुपर्छ, जस्तो कि बिहान खाजामा एउटा केरा, अन्डा, उसिनेको चाना, दुध। दिउँसोको भोजनमा माछा मासु उसिनेको, राति पनि त्यस्तै। तर भात दाल रोटी खानु हामीलाई दिँदैन। हामीले आफ्नो ओजन सटीक राख्नुपर्छ। यसरी सन्तुलित भोजन खाएर परिश्रम गरेर अनि विभिन्न समस्याहरू पार गर्दै आफ्नो लक्ष्यमा पुग्न सफल भएकी मीराबाई चानु साँच्चै भारतको गौरव मात्र होइन सम्पूर्ण महिलाहरू साथै आउँदो पिँढीको लागि प्रेरणाको स्रोत हुन्। मीराबाई चानुको जीवन

एक कठिन परिश्रम, आत्मविश्वास र निरन्तर प्रयासले असम्भव जस्तो देखिने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा दिन्छ। उनको सफलताले संसारभरिका युवाहरूलाई आफ्नो सपनाप्रति दृढ रहन र कहिल्यै हार नमान्ने प्रेरित गर्दछ। यस्तै प्रेरणादायक जीवन कथा कार्यक्रम कथा सफलताको हरेक अङ्कमा यहाँहरूले सुन्न पाउनुहुनेछ। यसैले सुन्न नबिर्सिनुहोस् हाम्रो कार्यक्रम कथा सफलताको। अहिलेलाई भने बिदा पाऊ। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा। नमस्ते।

0: জনগণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेयर तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। अब यहाँहरू समक्ष लिएर आएका छौं कार्यक्रम सन्दर्भ र यस कार्यक्रममा यहाँहरूलाई आजको सान्दर्भिक विषयमाथि केही जानकारी दिनेछौ साथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौ। त कार्यक्रमको शुरूआत भने मनोरञ्जनबाट नै गरिरहेका छौं, स्वीकार्नुहोस्।

0: वर्क फ्रॉम होम, हाई सैलरी, बस एक क्लिक में। अरे वाह,
1: अनजान लिंक्स पर क्लिक मत कीजिए। RBI कहता है,
2: जानकार बनिए, सतर्क रहिए।
3: राबा जानकारी तरफ लागू। आजको विषय हस्तकर्धा भारतीय अर्थतन्त्र र रोजगारीको मेरुदण्ड। हस्तकर्धा भनेको हस्तकला पनि हो, जो भारतको प्राचीन सांस्कृतिक सम्पदा र आर्थिक विकासको महत्त्वपूर्ण आधार हो। भारतका विभिन्न राज्यहरूमा स्थानीय सिप परम्परा र संस्कृतिमा आधारित अनेक प्रकारका हस्तकलाहरू उत्पादन गरिन्छ। यी वस्तुहरूले देशको सांस्कृतिक पहिचान जोगाउनका साथै लाखौं मानिसलाई रोजगारी र आयको स्रोत प्रदान गरेको छ। हस्तकर्धा उद्योगले भारतको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। यस क्षेत्रले विशेष गरी ग्रामीण र पछाडिएका क्षेत्रका महिला, युवा तथा साना उद्यमीहरूलाई रोजगारीका अवसर उपलब्ध गराउँछ। कम लगानीमा सञ्चालन गर्न सकिने भएकाले यसले स्वरोजगार प्रवर्धन गर्न पनि सहायता गर्दछ। भारतबाट कालीन, काठका सामग्री, धातुका कलाकृति, माटाका भाँडाकुँडा, हातले बुनेका वस्त्रहरू, गहना तथा अन्य हस्तकलाका वस्तुहरू विभिन्न देशहरूमा निर्यात गरिन्छन्। यसबाट विदेशी मुद्रा आर्जन भई राष्ट्रिय आय बढ्न पनि यसले सहयोग पुर्याउँदछ। हस्तकला क्षेत्रले आधुनिक मिसिनबाट बनेका सस्ता वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने, कच्चा पदार्थको मूल्य वृद्धि, बजारको अभाव, पर्याप्त प्रविधि र वित्तीय सहयोग नपाउनुको जस्ता समस्याहरू सामना गरिरहेका छन्। साथै नयाँ पुस्तामा परम्परागत सिप प्रति रुचि घट्दै जानु पनि यसको अर्को चुनौती हो। यसको समाधानको निम्ति सरकारले हस्तकला व्यवसायलाई प्रोत्साहन गर्न तालिम, सुलभ ऋण, आधुनिक बजार व्यवस्थापन, अनलाइन व्यापारको सुविधा तथा निर्यात प्रवर्धन गर्न आवश्यक छ। साथै हस्तकला सम्बन्धी सिपलाई संरक्षण र प्रवर्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ, किनभने हस्तकला भारतको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको महत्वपूर्ण आधार हो। यसले रोजगारी सृजना, गरिबी न्यूनीकरण, विदेशी मुद्रा आर्जन र सांस्कृतिक सम्बन्धको सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले हस्तकला उद्योगको संरक्षण, आधुनिकरण र प्रवर्धन गर्नु भारतको दिगो आर्थिक विकासका लागि आवश्यक छ।

0: यी मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो। हस्तकर्धा भारतीय अर्थतन्त्र र रोजगारीको मेरुदण्ड विषयमा कार्यक्रम सन्दर्भमा सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब सुनोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै नागरिकहरूलाई राष्ट्रिय हतकर्घा दिवस उत्साह र हर्षको साथ मनाउन आग्रह गर्नुभएको छ। 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा वस्त्र मन्त्रालयले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा एक राष्ट्रिय कार्यक्रमको आयोजना गर्दैछ। पत्तन पोत र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भारतको समुद्री सुरक्षा संरचनामा प्रौद्योगिकी आधारित परिवर्तनको आह्वान गर्नुभएको छ। देशले ओडिसाको चान्दीपुर स्थित एकीकृत परीक्षण रेन्जबाट मध्यम दूरीको ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। पश्चिम बंगाल सरकार पहिलो चोटी केन्द्र सरकारको हर घर तिरंगा अभियानमा आधिकारिक रूपमा भाग लिइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्वतन्त्रता दिवसको उपलक्ष्यमा हिज धेरै कार्यक्रमहरूको घोषणा गर्नुभयो। यस वर्ष असममा बाढ़ीबाट मृत्यु हुनेको संख्या 97 पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार राज्यका 15 जिल्लामा 1.68 लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन्। प्रभावित जिल्लाहरूमा गोलाघाट, शिवसागर, उदलगुडी, कामरूप मेट्रो, नावगाउँ, कामरूप र धेमाजी समावेश छन्। चीनमा जातीय एकता कानून लागू गर्ने विरोधमा तिब्बती युवा कांग्रेस टीवाईसीले धर्मशालामा शुरू गरेको भोक हड़ताल आज 20 दिनमा प्रवेश गरेको छ। यो विरोध प्रदर्शनकारीहरूका अनुसार चीनको जातीय एकता कानूनको विरूद्धमा हो, जसले तिब्बतीहरू सहित अल्पसंख्यक समुदायहरूको पहिचान र अधिकारलाई खतरामा पार्छ। दहीहण्डी पर्वलाई ध्यानमा राख्दै महाराष्ट्र सरकारले महोत्सवमा सहभागी हुने लगभग 1.60 लाख गोविन्दहरूका लागि व्यापक बीमा योजना घोषणा गरेको छ। अनि मौसम विभागले आज तटीय कर्नाटक, पूर्वी मध्यप्रदेश, राजस्थान, केरलम र माहे ओडिसा र दक्षिण आन्तरिक कर्नाटकका केही भागहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।

बप्पी लहरीलाई। उहाँको वास्तविक नाम हो आलोकेश अप्रेस लहरी। भारतका प्रसिद्ध संगीतकार, गायक तथा संगीत निर्माता हुन् उहाँ। उहाँले 19 वर्षको उमेरमा संगीत निर्देशकका रूपमा आफ्नो यात्रा शुरू गर्नुभएको थियो। सन् 1972 सालमा बंगाली चलचित्र दादु र त्यसपछि हिन्दी चलचित्र नन्ना सिकारी मार्फत बलिउडमा प्रवेश गर्नुभएको थियो। जख्मी, चलते चलते, डिस्को डान्सर, नमक हलाल, सराबी र डान्स डान्स जस्ता चलचित्रको संगीतले उहाँलाई लोकप्रियताको शिखरमा पुर्यायो।

संगीतकार बप्पी लहरीलाई भारतमा डिस्को संगीतका अद्भुत मानिन्छ, अग्रदूत मानिन्छ। उहाँले भारतीय चलचित्र संगीतमा आधुनिक डिस्को शैली भित्राएर नयाँ पुस्तालाई नृत्य र संगीतप्रति आकर्षित गर्नुभयो। उहाँका जिमी जिमी आज आज, आई एम अ डिस्को डान्सर, यार बिना चेन कहारे, रात बाकी बात बाकी, पगुरो बाँधी मेरा नाचेरे, दे दे प्यारे दे जस्ता धेरै गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। यहाँहरूले पग घुङ्गुरो बाँधी मेरा नाचेरे गीत त सुन्नुभयो र अब उहाँकै संगीत रचनामा अर्को गीत दे दे प्यारे दे गीत यहाँहरूलाई सुनाइरहेका छौँ।

त्यो सन्देशमा मन्त्रीले यदि कुनै व्यक्तिले उनको नाम अथवा मुख्यमन्त्री वा कुनै पनि मन्त्रीको नाममा जनतासँग पैसा माग्छ र सिन्डिकेटको नाममा पैसा वसुल्छ भने जनताले उनीमाथि पटक्कै विश्वास गर्नुहुँदैन। उनीहरू वा उनीहरूको कार्यालयमा तत्काल सम्पर्क गरेर जानकारी गराउनुपर्नेछ। सूचना प्राप्त हुनसाथ उचित कार्यवाही गरिनेछ। राज्य सड़क सुरक्षा सप्ताह 2026 अन्तर्गत सदर थाना दार्जीलिङले हिजो ट्राफिक सचेतना र्याली आयोजना गरेको थियो। र्यालीमा सेन्ट टेरिजा गर्ल्स हाई स्कूलका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। नशामुक्त समाज निर्माण गर्ने उद्देश्यले कालिम्पोङका विभिन्न विद्यालयका विद्यार्थीहरूले शहरका विभिन्न स्थानमा लागू औषध विरूद्ध जनचेतनामूलक चित्र बनाई समाजलाई सकारात्मक सन्देश दिएका छन्। खरसाङ महकुमा खेलकुद संघको आयोजनामा 80औं स्वतन्त्रता दिवस नकआउट नगद राशि फुटबल प्रतियोगिता भोलिदेखि खरसाङ स्थित भिक्टोरिया स्कूलको खेल मैदानमा शुरू हुने भएको छ। डेंगूको बढ्दो खतरालाई ध्यानमा राख्दै जलपाइगुडी नगरपालिकाले मच्छरहरूको लाभालाई नष्ट गर्न आज शहरको विभिन्न नालीहरू अनि पोखरीहरूमा गप्पी माछाहरू छोड्ने कार्य गरेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 10 बजे पुनः उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: गाउँ गाउँ गएर गाउँका प्रत्येक मानिसहरूसित बातचित गर्दै त्यस गाउँमा के कस्ता समस्याहरू रहेका छन् सो बारेमा कुराकानी गर्दै केही रमाइला गीतहरू पनि सुन्दै आकाशवाणी खरसाङद्वारा प्रत्येक महिना प्रसारित गरिने यो मासिक कार्यक्रम हो तपाईँको गाउँमा। तपाईँको गाउँमा कार्यक्रमको निम्ति आज म ऐतिहासिक जग्गा जहाँ मार्गेस्टोप चियाबारीको बस्ती गाउँमा आएको छु र यहाँनिर एउटा ठाउँमा यहाँ हाम्रा प्रहलाद सुब्बाज्यू हुनुहुन्छ। उहाँ यस बस्ती गाउँ क्षेत्रका एकजना बुजुर्ग व्यक्ति हुनुहुन्छ है। उहाँलाई तपाईँको गाउँमा कार्यक्रममा हामी धेरै धेरै स्वागत गर्दछु है। तपाईँलाई धेरै धेरै स्वागत छ।
1: हजुरले अब मलाई जुन चाहिँ अब स्वागत दियो हजुरलाई पनि मेरो तर्फबाट स्वागतै छ। हजुरहरू अब आकाशवाणी खरसाङबाट आउनु भएको कुरा मलाई बहुत ठुलो खुसीको कुरा लागेको छ।
0: हजुर तपाईँ विशेष गरी अब यो बस्ती गाउँमै बस्नुहुन्छ मार्गेस्टोप चियाबारीको है। यहाँको एउटा इतिहासलाई पल्टाउँदा यहाँ मार्गेस्टोप चियाबारी कसरी नामकरण भयो है त्यो अलिकति हाम्रो श्रोताहरूलाई बताइदिनुहोस् न।
1: मार्गेस्टोप चिया बगानको बारेमा मसँग सोध्नुभयो र मसँग चाहिँ अब मलाई जति पनि ज्ञान छ 1965 सालदेखिको चाहिँ मार्गेस्टोप कमानमा बसेर खाएर यहाँ बस्ती गाउँमा आएर सेटल भएर चाहिँ त्यहाँदेखिको चाहिँ मलाई अलिअलि ज्ञानहरू छ। मार्गेस्टोप कमान चाहिँ अब पहिला जुन बेलामा मार्गेस्टोप कमान यहाँनिर अब एउटा जन्मियो त्यो बेलामा अब मार्गेस्टोप कमान सेटल हुनुको लागि बहुत समस्याले सेटल भयो। पहिला मार्गेस्टोप कमानमा चाय बगानहरू रोपियो। चाय बगान रोपिएपछि यहाँनिर ठुलो क्षेत्र हाम्रो फेरि मार्गेस्टोप त्यसले गर्दाखेरि चाय बगान रोपिएर चाय बगानमा काम गर्ने मान्छे मजदुर पाउँथेन रहेछ। त्यो बेलामा चाहिँ मजदुरहरू चाहिँ खोजेर दाहिने बायाँ मिरिक अब नेपाल बोर्डर भयो हाम्रो डिस्ट्रिक्ट दार्जिलिङको वरिपरि गाउँहरूबाट बस्तीहरूबाट चाहिँ मजदुर ल्याउँदैछ। मजदुर ल्याउनुभन्दा पहिला मार्गेस्टोप चिया बगानले चाहिँ बगान त अब रोपियो चिया बगान उम्रियो पत्ती टिप्ने बेला भयो तर घरद्वार मजदुरहरूको लागि चाहिँ पहिल्यै तयारी गरेर बनाएर यो मार्गेस्टोप कमानमा चाहिँ अब मजदुरहरू भरेको थिएछ। म पनि मार्गेस्टोप कमानमा चाहिँ मजदुर उसमा चाहिँ म यो बडा सिप्रिङ हाम्रो सिङ्गल भन्छ खरसाङकै आसपासमै पर्छ त्यहाँबाट चाहिँ म 1945 सालमा चाहिँ यो बस्ती गाउँमा चाहिँ आएको रहेछौँ हाम्रो बाबा आमाहरू बाजे बोजूहरू र त्यहाँबाट चाहिँ फेरि हामी यहाँ रहँदा बस्दा रहँदा बस्दा हामी अब म चाहिँ अब लगभग सन् 1958 सालमा जन्मेको र 65 सालदेखिको चाहिँ मलाई अलिकति यहाँको मार्गेस्टोप चाय बगानको कहानी कथाहरू चाहिँ त्यति चाहिँ बुझेको छु।
0: जुन तपाईँ अब फौजमा हुनुहुन्थ्यो है फौज कति वर्ष फौजमा हुनुभयो?

0: फौजमा गएर मैले 17 साल 28 दिन नोकरी गरेर आएँ, त्यहाँबाट रिटायर भएर आएँ। फेरि त्यसको बादमा सेकेन्ड सर्भिसमा फेरि म 2000 गएँ र त्यसमा फेरि 17 साल नोकरी गरेर म 2017 जनवरीमा रिटायर भएर आएर अहिले चाहिँ मैले रिटायर नोकरीबाट पेन्सन पकाएर घरमै अब आफ्नो घर परिवारसँग छोराछोरी नाता नातिनाहरूसँग अब आफ्नो जिन्दगी गुजारा बसेर गर्दैछु।
1: हजुर, फौजको जीवन र यो सिभिलको जीवन, अब यो सिभिल भनौँ न, यहाँ यो गाउँले गाउँमा अहिले तपाईँ हुनुहुन्छ, दुईवटामा कम्पेयर गर्दा तपाईँलाई कस्तो लाग्छ, कुन चाहिँ राम्रो लाग्छ, कुन चाहिँ नराम्रो लाग्छ?
0: अब यो कुरामा भन्नु छ त अब सिभिलको जिन्दगी भनेको आफ्नो समय आफ्नो टाइम हुन्छ, हिँड्नु डुल्नु खानु कमाउनु, र त्यसमा अब सिभिलको जिन्दगीमा एक प्रकारको मतलब मजा मस्ती सबै कुरोले भरिएको जिन्दगी छ। र फौजको जिन्दगीमा चाहिँ एउटा अब सरकारको अधीनमा हामी सरकारको ड्युटी अब एउटा देशको रक्षाको लागि हामीले फौजमा चाहिँ अब धेरै कठिनाइले नै जिन्दगी गुजार्नुपर्छ। त्यहाँसम्म चाहिँ अब मलाई थाहा छ, अब फौजमा जब पनि अब गएपछि चाहिँ हामीले अब सरकारको ड्युटी एउटा देशको ड्युटी देशलाई बचाउनु छ, देशलाई एक दुसरा देशहरू बाहिरमा आएको देशहरूले हामीलाई कुनै प्रकारको आक्रमण गर्नु सक्छ, हेप्नु सक्छ, त्यो कुरोलाई चाहिँ हामीले बचाउनु पर्छ। र फौजको नोकरी र ड्युटीमा चाहिँ अलिकति कठिनै नै छ। अब सिभिलको जिन्दगीमा चाहिँ अब के छ र आज कमायो भोलि कमायो, फेरि 2-4 दिन रेस्ट गर्यो, फेरि काम नोकरी पायो भने गर्यो, मजदुरी गर्यो, आयो लियो कमायो खायो। तर जिन्दगी चाहिँ आखिरीमा चाहिँ फौजमा जुन चाहिँ नोकरी गर्नु गएको छ उसको लागि चाहिँ एउटा भोलि पर्सिको दिनमा के हुन्छ, हामी जस्तो अब पेन्सन कमाएर राख्छौँ र पेन्सन भोगी भएर हामी एक प्रकारले सुखीकै जिन्दगी छौँ, हामी पेन्सन पाउँछौँ, महिने पछि हाम्रो मतलब पेन्सन तलब आएपछि हाम्रो घर गुजरी अब राम्रोसँग गुज्रिन्छ। र जुन चाहिँ हाम्रो कमानको मजदुरहरू छ उनीहरूको लागि चाहिँ अलिकति समस्या छ, उनीहरूको कमान नोकरीमा अब रोजी रोटी पाउँछ, भोलि पछि उनीहरू रिटायर त हुन्छ, रिटायर भएपछि उनीहरूको अब फोन ग्रेजुएट केहरू पाउँछ र त्यो कुरोमा उनीहरूको निर्भर त छ। अहिले चाहिँ र पनि अब चाय बगानमा पनि धेरै कुरोको बन्दोबस्ती कारबाहीहरू राम्रो भएको छ, अहिले मजदुरहरू पनि रिटायर हुन चाहिँ मजदुरहरूले सानोतिनो मतलब पेन्सन पाउँछ र मलाई एक प्रकारको अहिले चाहिँ कमानको जुन चाहिँ अहिले रहनसहन छ त्यो कुरो चाहिँ पहिलाको भन्दा चाहिँ धेरै राम्रो लाग्छ।

0: तपाईँको गाउँमा कार्यक्रमको निम्ति आज म मार्गेस्टोप चियाबारीको बस्ती गाउँमा यहाँका बासिन्दाहरूसित कुराकानी गरिरहेछु। तपाईँ एकजना गाउँका बुजुर्ग व्यक्ति, अघि मैले भनिहालेँ है, सिनियर सिटिजन हुनुहुन्छ। अहिलेको युवा पिँढीहरूलाई देख्दा, अहिलेको जेनेरेसन देख्दा तपाईँलाई कस्तो लाग्छ?
1: अहिलेको अब नानीहरूमा यस्तो छ हजुर, अब पहिला जुन चाहिँ जमाना हामीहरू नानी केटाकेटी थियौँ त्यो बेलामा हाम्रोमा ज्ञान भन्ने थिएन, एजुकेसनहरू भन्ने एकदमै कम्ती थियो, बडा मुस्किलले प्राइमेरी स्कुल पढेपछि हाई स्कुलमा पढ्नु जान्थ्यो, र त्यो बेलामा हाम्रो मान्छेहरूमा शिक्षित भन्ने एकदमै कम्ती हुनाले गर्दा त्यो बेलाको मान्छेहरूमा त्यति उयो नै थिएन, मतलब एउटा गाउँ घर बस्ती अब आफ्नो के भनौँ अब डिस्ट्रिक्टभित्र कसरी चल्नु पर्ने, आफ्नो देशभित्र स्टेटभित्र र गाउँ बस्तीमा कसरी चल्नु, त्यो प्रकारको हामीमा मतलब त्यो खालको ज्ञान बुद्धि नै थिएन। अहिलेको नानीहरूमा चाहिँ अब एजुकेसन स्कुलको विद्याहरू धेरै पाएकोले गर्दा धेरै नै खुसी लाग्छ, उनीहरूको सोच विचार, उनीहरूको सम्झाइ, उनीहरूले जुन चाहिँ कामहरू गर्छ त्यो कुरो चाहिँ सोच विचारले गर्छ। पहिलाको हाम्रो समयमा चाहिँ त्यति सोच्ने शक्ति थिएन र त्यो हाम्रो कामहरू मतलब त्यति राम्रो क्लियरली भएर जान्थ्यो। अहिले चाहिँ अब धेरै नै कताउ कताउ धरती र आसमानकै फरक छ भनौँ न, त्यसमा चाहिँ म अहिलेको एजुकेसनले गर्दा नानीहरू विद्यार्थीहरू भएर चाहिँ खुसी लाग्छ। अहिले अब धेरै कुरोको ज्ञान बुद्धिहरू पनि पाउँछौँ, हामीले अब नजानेको नानीहरूलाई सोध्छौँ, नानी यस्तो भनेको यस्तो, यस्तो भनेको यस्तो, के हो यो त मैले अलिक बुझ्दिनँ, म कहीँ पनि जान्छु, अफिसहरूतिर जान्छु, म नानीहरूको सहायताहरू लिन्छु, एक दुसरा छोरा छोरीहरू लगेर जान्छु म। त्यसले गर्दाखेरि अहिले चाहिँ अब धेरै नै उयो छौँ कताउ कताउ अब, र अब यहाँभन्दा उपरान्त त अब अगाडि के हुने जान्छ, अब त्यो चाहिँ अब भविष्यको कुरो, अझै यो भन्दा पनि उज्यालो, अझै यो भन्ने पनि ज्ञानी बाटो भएर संसार चल्दै जान्छ। अब यो ज्ञान बुद्धि भन्ने त बढ्दै जाने कुरो र पढेर गएको राम्रो मलाई जहाँसम्म लाग्छ।
0: तपाईँको गाउँमा कार्यक्रमको निम्ति मार्गेस्टोप चियाबारीको बस्ती गाउँमा आएको छु, र तपाईँले गीत सङ्गीत कतिको सुन्नुहुन्छ?
1: म गीत सङ्गीतमा त म मतलब सानैदेखिको अब सुनिरहेको छु, मलाई पुरानो पुरानो गीतहरू खुबै मनपर्छ। म अहिले पनि मेरोमा रेडियो पर्मानेन्टली छ, म चाहिँ वेद भारतीको उसबाट चाहिँ गीतको प्रोग्राम चाहिँ एकदमै ज्यादा सुन्छु। अहिले मतलब अब अहिले पनि मेरो रेडियो चलिरहेको छ, बिहानदेखिको लिएर म चलाइबस्छु, बेलुका 9:30-10 बजीसम्म चाहिँ म वेद भारती रेडियो स्टेसन सुन्छु, त्यसबाट चाहिँ म गीतको आनन्द चाहिँ लिन्छु।
0: तपाईँलाई धेरै धेरै धन्यवाद है, तपाईँले यो हामीसित एउटा समय दिनुभयो, तपाईँले आफ्नो कतिवटा कुराहरू राख्नुभयो है, तपाईँलाई धेरै धेरै धन्यवाद।

0: आकाशवाणी खरसाङबाट तपाईँको गाउँमा कार्यक्रम प्रत्येक गाउँमा हामी त्यहाँ गएर त्यहाँका मानिसहरूसित विभिन्न विषयमा कुराकानी राख्नेछौँ। जनकुमार सुब्बा हुनुहुन्छ है, उहाँ कवि पनि हुनुहुन्छ, उहाँ लाइब्रेरीमा काम गर्नुहुन्थ्यो, उहाँ अहिले अवकाश प्राप्त गरेर गाउँमा सामाजिक कार्यहरूमा व्यस्त हुनुहुन्छ है। उहाँले धेरै यस्ता कवि गोष्ठीहरूमा धेरै आफ्ना स्वरचित कविताहरू पनि पाठ गरिसक्नु भएको छ र उहाँलाई यस कार्यक्रममा म धेरै धेरै स्वागत गर्दछु है। जनकुमार सुब्बाज्यूलाई यस कार्यक्रममा धेरै धेरै स्वागत गर्दछु।
1: र भाइ हाम्रो सञ्जीव मोहरा, उहाँलाई धेरै धेरै धन्यवाद र श्रोता वृन्द, र अब उहाँले मलाई यो अब एउटा कार्यक्रममा एउटा सहभागी बनिदिनुहोस् भन्नुभएको कारण चाहिँ आज हामी यसरी भेटघाट भएका छौँ।
0: हजुर, सर्वप्रथम तपाईँ कस्तो हुनुहुन्छ अहिले है? तपाईँले अवकाश प्राप्त जीवन बिताइरहनु भएको छ, कस्तो हुनुहुन्छ
1: अहिले? म अवकाश लिएको 2 वर्ष भयो र अहिले म ठिकै छु। गाउँको अब सामाजिक कार्यक्रममा संलग्न छु, प्राय गाउँको है गतिविधि राम्रो होस् भनेर अब विशेष विद्यार्थी नानीहरूलाई पनि कति कुरामा सहयोग है प्रोत्साहन दिने कामहरू गरिरहेको छु।
0: हजुर, यो रिङटङ चियाबारीदेखि यता बडा रिङटाङ भनिन्छ होइन, यसलाई बडा रिङटाङ पनि भनिन्छ, एउटा मार्गेस्टोप चियाबारी, मार्गेस्टोप कसरी नामकरण भयो अलिकति हाम्रो श्रोताहरूलाई पनि तपाईँको मुखारविन्दबाट सुनाइदिनु।
1: हजुर, तपाईँले भनिहाल्नु भयो कि यो चाहिँ पहिलाको, अझै पनि कति ठाउँबाट त यो मार्गेस्टोपलाई त बडा रिङटाङ भनेर सम्बोधन गर्छन्। धेरै ठाउँमा गएको छु म, यो रिङटाङ भनेर मात्रै चिन्छ कतिले अझैसम्म पनि बडा रिङटाङ भनेर, उता रिङटाङ छटा रिङटाङ। र अब यो मार्केट सब चाहिँ कसरी भयो भन्दा चाहिँ एकजना ब्रिटिस उयो थिएछ त्यति बेला, मार्केट थिएचर अथवा उसकी छोरी यहाँनिर आउनु भएको थिएछ र आएर घुमेर फेरि पनि आउने उहाँले बाचा दिँदै फर्किनु भएछ, तर दुर्भाग्यवश उहाँ चाहिँ बाटोमै एक्सिडेन्ट भएर बित्नु भएछ। उहाँको नाम चाहिँ मार्केट थिएछ भनिन्छ है, अब सुन्नुमा आएको, त्यस्तो रिटर्नहरू त पढेको छ, पढिएको छैन किताबतिर पत्र पत्रिकामा चाहिँ, त्यस्तो अब पुरानै मान्छेहरूले है बुजुर्गहरूले यहाँको जति पनि व्यक्तिहरूले भनेको सुनेको अनुसार चाहिँ, र उहाँ त्यो लेडी छोरी चाहिँ आउनु सक्नु भएन, उहाँ चाहिँ उसमा परेर बित्नु भयो र उहाँको मार्केट नाम थिएछ।

0: त्यसकै नाममा चाहिँ नामकरण मार्केट भएको भने चाहिँ आशा आशा गर्ने क्या फेरि इच्छा इच्छा गरेर चाहिँ गएको थिएछ र मार्केट भन्ने त्यस्तो चाहिँ सुनिन्छ हौ।
1: हजुर तपाईँले मार्केट स्टप चियाबारीको इतिहास थोरैमा भन्नु बताइदिनु भयो है। मैले तपाईँ कतिको सामाजिक कार्यमा व्यस्त हुनुहुन्छ, यो साहित्यिक कार्यक्रममा पनि तपाईँको अंशग्रहण प्रायः नै देखिन्छ है, कतिको व्यस्त हुनुहुन्छ?
0: अहिले म व्यस्तै छु, मैले भने नि प्रत्येक साहित्यिक गोष्ठीतिर बोलाउँछ निमन्त्रण गर्छ, पुग्ने ट्राई गरिन्छ जहाँसम्म चाहिँ। अब यो त एउटा सौभाग्य हो है निमन्त्रण पाउनु पनि, र हर हप्तै समय चाहिँ म निकाल्छु त्यस्तोमा चाहिँ, किन घरिघरि यस्तो मौका पाउँदैन पनि त होइन। निमन्त्रण दिएको चाहिँ हर घरको कामहरू छोडेर यताउता छोडेर म उयो चाहिँ त्यहाँ निमन्त्रणामा चाहिँ उपस्थित लिनु पुग्छु। र हिजोअस्ति नै पनि यहाँ हाम्रो एउटा प्रोग्राम भएको थियो, त्यहाँनिर चाहिँ पुरानै हाम्रा त्यहाँका जति पनि उयोहरू हुनुहुन्थ्यो सेक्रेटरीहरू प्रेसिडेन्ट त्यहाँको कोषाध्यक्ष उहाँलाई विदाई कार्यक्रम हाम्रा त्यहाँका लाइब्रेरी इन्चार्जले ठुलो प्रोग्राम गर्नुभएको थियो र त्यहाँ पुग्ने कामहरू भयो र एकदमै प्रोग्राम चाहिँ एकदमै राम्रो भाइले अर्गनाइज गर्नुभएको थियो। त्यसो प्रोग्राम भयो
1: भनेपछि तपाईँले साहित्यिक सामाजिक कार्यहरूमा व्यस्त नै हुनुहुन्छ है। तपाईँ गाउँलाई लिएर कुरा गरौँ है, यो बस्ती गाउँ कत्रो छ है, कति घर जस्तो जति छ
0: यो गाउँ त? अब गाउँ त ठुलो छ नि हाम्रो, यो गाउँ चाहिँ 1962 चाहिँ स्थापित भएको रहेछ माच
1: बस्ती गाउँ
0: बस्ती हो 1962 भएको। आज गर्ने उहाँ स्थापित गर्ने व्यक्तित्वहरू पनि हुनुहुन्छ, अब सेकेन्ड सन भन्छ सुशील कुमार र अहिले यहाँ हाम्रो शरदको बाबा उहाँ पनि अहिले 90 नाङ भयो र उहाँहरू हुनुहुन्छ र त्यही समाज चाहिँ हामी अहिलेसम्म 1962 चाहिँ चलाइरहेको छ, त्यही समाज छ, त्यही हाम्रो हेडेड प्याटर्न त्यही छ 1962 स्थापित। सायद यो दार्जिलिङ डिस्ट्रिक्टमै यतिको पुरानो समाज छैन होला, र यो समाज अहिले हामी 130-140 घर छौँ, एउटा सोलिड समाज छौँ हामी, सोलिड त्यही त्यही उयोलाई चाहिँ हामी चलाइरहेको छौँ। एउटा अब म त पहिला त पोर्टफोलियो कामहरू गरेको, तर अहिले चाहिँ प्रमुख सल्लाहकारको हिसाबमा चाहिँ यसमा चाहिँ हामी म चाहिँ छु र यसरी चलिरहेको छ।
1: यो तपाईँको यो मार्ग स्टपमा स्कुलहरू कतिवटा छ, प्राइमेरीदेखि लिएर हाई स्कुलहरू छ कि छैन यहाँ?
0: यो छ, यो मार्चमा बाँसगारीमा एउटा प्राइमेरी स्कुल छ, प्राथमिक पाठशाला, आरुबटेमा प्राथमिक पाठशाला, त्यहाँबाट एचएस हायर सेकेन्डरी स्कुल मार्च ठुलो ग्राउन्ड हाम्रो नयाँ गाउँमा पर्छ त्यो है, र बस्ती गाउँमा छ एउटा, र बस्ती गाउँ प्राइमेरी स्कुल, र एसएसकेहरू पनि छ, एसएसके एमएसके र विभिन्न स्कुलहरू पनि छन्, र लाइब्रेरी त भएको भएको लाइब्रेरी मतलबबाट म 2 वर्ष रिटायर भएको अघि नै भनिहालेँ, र अरू पनि यहाँ एसेटहरू छ, ब्याङ्क छ यहाँ कोअपरेटिभ ब्याङ्क छ, हामी नै स्थापित गरेको फाउन्डर हामी नै हौ, र एकदम राम्रो एकदम सुचारू रूपले चलिरहेको छ। र गाउँको अरू गाउँमा हेरी चाहिँ यो हाम्रो गाउँलाई चाहिँ अब निकै उयो भएको एसेट भएको गाउँ भनेर चाहिँ गाउँले पनि भन्छन् हौ।
1: हजुर, यो मार्गेस्ट बस्ती गाउँमा एउटा के भने लिम्बू जातिहरूको एउटा खानी पनि छ होइन, यहाँ धेरै लिम्बू व्यक्तिहरू छ, त्यस विषयमा अलिकति बताइदिनु।
0: हजुर हजुर, त्यसमा चाहिँ सङ्गठनको चाहिँ हामी नै हौ लिम्बूको पनि, किनभने यहाँनिर हामीले लिम्बू डेभलपमेन्ट बोर्डबाट 23 घर बनायौँ र यो यसमा चाहिँ पर्यो हामी यहाँ बस्ती गाउँदेखि माथि नयाँ बस्ती रिङटङ माली बस्ती बाँसगारी हाम्रो त
1: छ नि,
0: यहाँसम्म चाहिँ हामीले लिम्बू बोर्डबाट 23 घर चाहिँ बनायो, र सांस्कृतिक प्रोग्रामहरू पनि गर्छौँ हामी, र हिजो अस्ति यो हाम्रो गाउँ चाहिँ 70% लिम्बू भएको गाउँ हो है, र हिजो अस्ति यहाँका भाइहरूले कलेज एपोइन्टमेन्ट पायो लेक्चरको हिसाबमा 5-6 पायो, त्यो बाहेक उसमा पनि इलेक्ट्रिसिटी बोर्डमा एकजना नानी जानी छोरी लिम्बू नै हो ट्राइबल हिसाबले चाहिँ उहाँले पनि पाउनुभयो, र लिम्बू हामीले यहाँनिर लिम्बूको भाषा पनि छ हाम्रो लिपिहरू छ, श्रीजङ्ग लिपि भन्छ, त्यो पनि मैले एक दुईजना एक दुई पहिला त पढाउने कोसिस पनि गरेँ यहाँनिर, अलिअलि आफ्नै स्वाध्ययनले म लेख्नु पढ्नु अलिअलि जान्दछु हो, र गर्ने कामहरू गर्छौँ गर्दै पनि छु, अझै पनि छ मेरो इन्ट्रेस्ट छ, र एउटा ठुलो प्रोग्राम हामीले गरेको थियो त्यति बेला चाहिँ, अहिले सिक्किमका हाम्रा काका पनि भन्छु म अङ्कल एसआर खजुम, र भर्खरै यो एसआर उहाँले उयो भानु पुरस्कार पनि पाउनु, एसआर खजुम सुब्बा खासमा चाहिँ सोमराज सुब्बा रहेछ उसको नाम चाहिँ, तर हामी चाहिँ एसआर एसआर भन्छु नि, तर के हो भने एसआर खजुम, र उहाँलाई पनि लिएर यहाँनिर ठुलो प्रोग्राम हामीले एउटा गरेका थियौँ, सायद ठुलो प्रोग्राम हामीले गरेर हामीले अहिले लिम्बू पनि कल्चरहरू कतिवटा कामहरू सोसियल कामहरू लिम्बूको विषयमा हाम्रो संस्कार संस्कृति भन्छ नि परम्परा त्योहरू पनि म गाउँमा गर्ने
1: गर्छु। गाउँमा लिम्बू युवा युवतीहरू राम्रो राम्रो ओहदामा पनि उहाँहरूले एउटा नोकरी पाइसक्नु
0: छ त। हाम्रो एक नम्बर चाहिँ यो हाम्रो सदिमुखी छोरी अहिले त लेक्चर हुन्छ, प्रोफेसर पनि भइसक्नु होला, सुन्नु त कलेजमा छ रतिकार सुब्बा, त्यहाँबाट हाम्रो सलिम सुब्बा अहिले कलकत्तामा छ लेक्चर गर्नुहुन्छ, सुदीप सुब्बा, दिलराजकी छोरी प्रेरणा सुब्बा, त्यहाँबाट हाम्रो सलिमकी बहिनी मैले भने डब्लु विशेष उयसमा तल अहिले उयसमा सिलगढीमै छ, उहाँ चाहिँ उयसमा इलेक्ट्रिसिटी बोर्डमा त्यहाँ हुनुहुन्छ, र एउटा हाम्रो सेकेन्ड सरको नाति क्या अहिले कर्सियङमा छ उहाँ चाहिँ पाउनु भयो, उन सुब्बा हो र भने नि पाँच छजना सुब्बाले चाहिँ लेक्चर पाउनु भयो एकै ग्रुपमा, त्यस्तो पाकरले चाहिँ अहिले निकै राम्रो छ।
1: भनेपछि
0: यो गाउँभित्रमा
1: गाउँभित्र यहाँनिर चाहिँ मतलब बुनियादी शिक्षा र लगभग ट्वेल्भ क्लास ट्वेल्भ बाह्र क्लाससम्म चाहिँ यहीँ छ, उच्च शिक्षाको निम्ति चाहिँ यहाँदेखि बाहिर जानु
0: कसै जान्छ, माथि सर्वेक्षण कलेज जान्छ, डिग्री कलेज जान्छ, कसै त माथि उसमा दार्जिलिङतिर पनि जान्छ गभर्मेन्ट कलेजतिर, अहिले पनि नानीहरू गभर्मेन्ट कलेजमा गर्दैछ नानीहरू यहाँ छ।
1: तपाईँ एकजना कवि पनि हुनुहुन्छ है, धेरैवटा कविताहरू पनि तपाईँले लेख्नु भएको छ है, आज हाम्रो श्रोताहरूलाई तपाईँको एउटा है एउटा राम्रो कविता सुनाइदिनुहोस् न।
0: तपाईँले मलाई अब उयो गरिहाल्नुभयो है, यो मेरो चाहिँ कविता चाहिँ पुरानो कविता हो, पुरानो अब मार शब्द यादै छ, अब यो त साहित्यको एउटा छजना साहित्य भएको कमान हो भनेर सबले जान्दछ, सायद 87 कमान तराई डोज पनि जान्दछ होला होइन, बुझ्छ होला जान्दछ 1955 सालको, त्यही मेरो पुरानो कविता छ कि त्यही तपाईँलाई यहाँनिर म पठन गरेर सुनाउन चाहन्छु है। र कविताको शीर्षक छ शहीद दिवस। मरेर बाँच्न सिकेका जोद्धाहरू, बाँचिन्जेल लडेर मर्ने सिकाउने लडकाहरू, अब आउने सन्तानलाई बलिदानको संस्कृति सिकाउने आस्थाका पुञ्जहरू, मरेर बाँच्न सिकेका जोद्धाहरू, बाँचिन्जेल लडेर मर्ने सिकाउने लडकाहरू, अब आउने सन्तानलाई बलिदानको संस्कृति सिकाउने आस्थाका पुञ्जहरू, तिमी काली लिम्बू, तिमी मौली सभा राई, तिमी पदमलाल कामी, तिमी अमृत माया कमिनी, तिमी जितमान तामाङ, तिमी कान्छा सुनवार, तिम्रो बलिदान कदापि खेर जाने छैन, अझ बेजोड सशक्त भएर आउँदैछ, अझ बलवान भएर बढ्दैछ, तिमीले तिम्रो अधिकारलाई कदापि हात जोडेर मागेनौ, तिमीले तिम्रो अधिकारलाई कदापि हात जोडेर मागेनौ, कदापि शिर झुकाएनौ, बरु कसिलो मुठी बनाएर उठायौ, थुप्रै थुप्रै हातहरू कसिलो बनाएर उठायौ, मुड्की मुड्की बनाएर उठायो, मुड्की मुड्की बनाएर उठायो, रगत र पसिनाको बलमा आवाज सशक्त बनाएर उठायो, आवाज सशक्त बनाएर उठायो, त्यो आवाज रिङटौ दिलाराम बालासन महारानी कमान हुँदै सारा चियाबारी हुँदै दार्जिलिङ सहरभरि सुनामी भएर उठ्यौ, जातित्वको निम्ति शोषण दोहन र उत्पीडनको लडेको महासङ्ग्रामको एक अध्ययन सुरु गर्यो, धन्य वीर वीरङ्गनाहरू, तिमीहरू धन्य, तिमीहरू धन्य हो, धन्यवाद।
1: हजुर एकदम राम्रो कविता सुनाउनु भयो है, जो 1955 सालमा यस मार्गस्टप चियाबारीमा ऐतिहासिक घटना घट्यो, 1955 सालमा 6 शहीदहरू भएर गए, उहाँहरूकै स्मरणमा उहाँहरूलाई श्रद्धाञ्जली दिँदै तपाईँले लेख्नु भएको जस्तो लाग्छ है। तपाईँलाई धेरै धेरै

0: र यसरी नै म अर्को एकजना व्यक्ति शरद विश्वकर्मा हुनुहुन्छ है, उहाँ एकजना राम्रो भायोलिन वादक पनि हुनुहुन्छ। उहाँले धेरै वर्ष धेरैजना नानीहरूलाई विद्यार्थीहरूलाई पनि उहाँले सिकाउनु भइसकेको छ है। शरद विश्वकर्मालाई म यस कार्यक्रममा धेरै धेरै स्वागत गर्छु,
1: साथै तपाईँ लगायत तपाईँका सम्पूर्ण प्राविधिक टोलीलाई पनि हाम्रो गाउँ यस कार्यक्रममा स्वागत जनाउँदै है, र दुई शब्द सम्बोधनको निम्ति धन्यवाद है।
0: हजुर, विशेष अहिले के गर्नुहुँदैछ?
1: अहिले म फिलहाल अहिले घरमै छु, अन्य काम सानो तिनो यताउता कामहरू गरिँदैछ है, र त्यस्तो विशेष कार्य चाहिँ केही गरेको छुइनँ अहिले चाहिँ।
0: तपाईँले भायोलिनको क्लास पनि लिनुभएको छ, सङ्गीतलाई बुझ्नु भएको छ है, सङ्गीत वास्तवमा के हो त तपाईँको विचार?
1: सङ्गीतलाई अब यसै त विभिन्न तरिकाले नै परिभाषित गरिएको छ है, र मैले बुझ्नमा चाहिँ जीवन जिउने एउटा साधक है, एउटा जीवनलाई बचाउनु बाँच्नु, जीवनसँग सँगै त्यो सङ्गीत पनि सङ्गीत छैन भने जीवनै छैन भने जस्तो एउटा जीवनको मूल अर्थ नै एउटा सङ्गीत प्राण है भनेर भनिन्छ। र अब सङ्गीतलाई यसै किटान गरेर यो हो भन्न चाहिँ म अलिकति यहाँले मिल्दैन, किनभने सङ्गीतको कयौँ कयौँ परिभाषाहरू छ है। सङ्गीतलाई कुन कुन तरिकाले कुन कुन जग्गामा कुन कुन तरिकाले प्रयोग गरेर सात सिमाना यसले केही नरे नहेरिकन सारा विश्वलाई नै मुष्ट बनाउने नै एउटा सङ्गीत हो, र सङ्गीतको ठुलो जीवन जिउने एउटा भनिहाल्यो प्राणै हो।
0: तपाईँले भायोलिनको क्लास गर्नुभयो है, कति वर्ष गर्नुभयो?
1: मैले सिनियर डिप्लोमा भन्छ हाम्रो म्युजिक म्युजिकमा है, सिनियर डिप्लोमा गरेँ मैले म्युजिक अफ ए हाम्रो सुरतरङ सुनादा सङ्गीत महाविद्यालयबाट गरेँ है, र त्यहाँनिर मैले बेसिक गरेँ फोर्थ इयरसम्म, त्यहाँदेखि मैले खरसाङबाट गरेँ तपाईँको फिफ्थ इयर र सिक्स्थ इयर मास्टर अफ म्युजिक मैले स्नातकोत्तर गरेँ भनौँ न होइन, र 22 वर्ष मैले शिक्षण प्रशिक्षक भनौँ है प्रशिक्षकको रूपमा नानीहरूलाई 22 वर्ष सिकाएँ, र अहिले आएर सङ्गीतको अलिकति ढाँचा त्यो अघि हाम्रो पूर्व हाम्रो एकजना यहाँनिर सिनियरले भन्नुहुँदै थियो पहिलाको जुन सुख सुविधा जुन साधन थियो त्यो साधनहरू अहिले अपडेट भएर चाहिँ सङ्गीतमा अहिले म त्यति साह्रो छुइनँ भनौँ न।
0: यो वाद्यवादनहरूमा सबैभन्दा गाह्रो साह्रो पनि भनिन्छ है भायोलिनलाई है, कि कस्तो तपाईँको नजरमा तपाईँको अनुभवमा चाहिँ के हो यो भायोलिन एकदम साह्रो हो कि सजिलो हो कि जो जो अहिले सिक्न चाहनेहरूले के कस्तो प्रकारले यसलाई सिक्न सकिन्छ?
1: हेर्नुहोस् है, साह्रो मजाको कुरा गर्नुभयो। यो वाद्यवादन विधामा म पर्ने भएको हुनाले अलिकति मिर्छानो अनुभव म यहाँनिर साझा गर्छु। धेरैजना स्टुडेन्टहरूले अथवा सिक्नु हुने सिकाउनु हुने गार्जेनहरूले पनि मलाई सोध्ने गर्थ्यो भाइलाई त एकदमै साह्रो अथवा यो इन्स्ट्रुमेन्ट त एकदमै असुविधा, अरू वाद्यवादनहरू सिक्नु अलिक सजिलो हुन्छ होला भन्ने उहाँहरूलाई वैचारिक विचारहरू राख्थ्यो उहाँहरूले। र यसमा मेरो भन्नु चाहिँ के छ भने सबै नै इन्स्ट्रुमेन्टहरू वाद्यवादनहरू नजानिन्जेलसम्म साह्रै नै हुन्छ है, त्यसलाई एउटा साथमा सिक्ने क्रममा चाहिँ एउटा आफ्नो इमान्दारितासँगले सिक्नु गएपछि त्यो सजिलै भएर जान्छ, तर त्यसको निम्ति चाहिन्छ इमान्दारिता है। सङ्गीतमा सबैभन्दा ठुलो चुरो चाहिन्छ दुईवटा कुरो, एउटा इमान्दारी एउटा डिसिप्लिन अनुशासन, र कुनै पनि इन्स्ट्रुमेन्ट साह्रो र सजिलो भन्ने चाहिँ पटक्कै हुँदैन, यो एउटा मिथ्या छ हामी सबैलाई नै नजानिन्जेलसम्म तपाईँलाई तबला पनि साह्रो बाँसुरी पनि साह्रो जुनै सामग्री पनि साह्रै छ, तर एकपल्ट त्यसलाई म आत्मा मनले हृदयले नै म यो सिक्छु म प्रशिक्षण गर्छु यसको भनेर उहाँ निक्लिएपछि यो असुविधा छ भन्ने मलाई लाग्दैन। कतिजना किनभने मेरो जीवनको सानो अनुभव 6 वर्ष पुग्दा पनि नानीहरूले एउटा हाम्रो अहिलेको यो हाम्रो बलिउडको गीतहरू भनौँ न होइन गायन अब यता हाम्रो शास्त्रीय सङ्गीतदेखि बेला बखत त्यो गीतहरू बजाउने हुन्छ, त्यो नानीहरूले 6 वर्षमा पनि एउटा दुईवटा गीतलाई लिनु बहुत साह्रो पर्छ पर्थ्यो, र कोही नानी आएको 6 महिनामा सारेगामा टिपेर अलङ्कार अभ्यासहरू गरेपछि एउटा दुईवटा गीत बजाउनु भइहाल्छ, र त्यसलाई कसरी साह्रो र सजिलो भन्ने है अलिकति त्यहाँबाट पनि यसो बुझ्दा चाहिँ उसको एउटा त्यो माथिको चासो भनौँ न चासो रुचि छ भने साह्रो छ भन्नु चाहिँ मिल्दैन।
0: अहिले तपाईँले मतलब त्यो प्रशिक्षण त दिनुभएको छ?
1: अहिले फिलहाल चाहिँ मैले गरेको छु।
0: घरमा तपाईँ रियाजहरू चाहिँ गर्नु?
1: प्र्याक्टिस म गर्छु घरमा।

र विशेष गरी अब शरद विश्वकर्म हामीसित कुराकानी गर्नुभयो है। उहाँलाई हामी यो आकाशवाणी खरसाङको तपाईँको गाउँमा कार्यक्रमको तर्फबाट उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आज जुन प्रकारले तपाईँको गाउँमा कार्यक्रमको निम्ति महाराष्ट्र चियाबारीको बस्ती गाउँमा हाम्रा वरिष्ठ व्यक्ति प्रह्लाद सुब्बाज्यू, कवि समाजसेवक श्री जन कुमार सुब्बाज्यू अनि हाम्रो शरद विश्वकर्मले आज हामीलाई समय दियो, यसको निम्ति हामी कार्यक्रमको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।

कार्यक्रमको समय सीमा सिद्धिन लाग्यो। फेरि अर्को महिना फेरि एउटा अर्को गाउँमा गएर त्यहाँका मानिसहरूसित कुराकानी गर्नेछौँ भन्दै कार्यक्रम प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालक सञ्जीव मोहरालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: अब सुनह बिहान 10 बजेको मुख्य समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। राष्ट्रिय हतकर्ता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, यस दिन देशले आफ्नो समृद्ध र जीवन्त हतकर्ता विरासतलाई मनाउँछ। 12 राष्ट्रिय हतकर्ता दिवसको अवसरमा वस्त्र मन्त्रालयले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा एक राष्ट्रिय कार्यक्रमको आयोजना गर्दैछ। यस कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मू मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। पतनपोत र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भारतको समुद्री सुरक्षा संरचना र प्रौद्योगिकी आधारित परिवर्तनको आह्वान गर्नुभएको छ। लोकसभाले भुक्तानी र निपटान प्रणाली अधिनियम 2007 संशोधन गर्ने विधेयक पारित गरेको छ। यस अन्तर्गत सरकारले ब्याङ्क र अन्य सेवा प्रदायकहरूलाई युनिफाइड पेमेन्ट इन्टरफेस युपीआई र अन्य अधिसूचित इलेक्ट्रोनिक भुक्तानी उपकरणहरू मार्फत गरिएको भुक्तानीमा शुल्क लगाउने अनुमति दिएको छ। केन्द्र सरकारले गोवा विधानसभा क्षेत्रमा अनुसूचित जनजातिहरूको प्रतिनिधित्वको पुनर्समायोजन अधिनियम 2025 घोषणाको लागि एक अधिसूचना जारी गरेको छ। यसले गोवामा अनुसूचित जनजातिहरूका लागि विधानसभा सीटहरू आरक्षित गरेको छ। झारखण्डमा नौकरीहरूका लागि भर्ना परीक्षामा कथित अनियमितताको विरोधमा राँचीमा विरोध प्रदर्शनको 14 दिनमा प्रवेश गरेको छ। राजधानी राँचीमा 6 प्रदर्शनकारीले अनसन जारी राखेका छन्। देशले ओडिसाको चाँदीपुर स्थित एकीकृत परीक्षण रेन्जबाट मध्यम दूरीको ब्यालिस्टिक मिसाइल अग्नि 4 सफल परीक्षण गरेको छ। रक्षा मन्त्रालयले यो परीक्षणले मिसाइलको सबै परिचालन र प्राविधिक मापदण्डको पुष्टि भएको जनाएको छ। यो परीक्षण सामरिक बल कमाण्डको तत्वधानमा गरिएको थियो। प्रमुख समाचार पूरा भयो, अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

रमाइलो गीतहरुको साथमा हामीहरु समक्ष उपस्थित भइसकेका छौं यहाँहरुकै प्रिय कार्यक्रम हेलो खरसाङ लिएर आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा हाम्रा सम्पूर्ण श्रोताहरुलाई हार्दिक अभिवादन साथै सप्रेम नमस्कार म छिरिङ डोमाको तर्फबाट

भगवान बुद्ध भन्नुहुन्छ, एक दीपकबाट हजारौं दीपक बाल्न सकिन्छ, तर त्यसको प्रकाश कहिल्यै घट्दैन। त्यसै गरी खुसी बार्दा खुसी घट्दैन। यसर्थ यो महान बानीलाई आत्मसात गर्नुहोस् अनि सधैँ खुसी रहनुहोस्।

श्रोता, आज हो 7 अगस्त र आजको दिनको विशेषतालाई केलाउँदा आज रहेको छ राष्ट्रिय हस्तकर्धा दिवस। यो दिवस प्रत्येक वर्ष अगस्त 7 मनाइन्छ। यो वर्ष राष्ट्रले 12 हस्तकर्धा दिवस मनाइरहेको छ। यस दिवसको उद्देश्य हस्तकर्धा उद्योगको संरक्षण, बुनकरहरूको सम्मान तथा स्वदेशी उत्पादनको प्रबन्धन गर्नु हो। भारत सरकारले सन् 2015 यो दिवस मनाउन शुरू गरेको हो। यस दिनले भारतको समृद्ध बुनाई परम्परा र हस्तकलाको महत्वलाई उजागर गर्दछ। हस्तकर्धा उद्योग भारतको सबैभन्दा पुरानो उद्योगमध्ये एक हो। यसले लाखौं बुनकर र उनीहरूका परिवारलाई रोजगारी प्रदान गरेको छ। हातले बुनेका वस्त्रहरू वातावरण मैत्री, टिकाउ र सांस्कृतिक रूपमा महत्वपूर्ण हुन्छन्। यस दिवसले स्थानीय उत्पादनको प्रयोग गर्न र बुनकरहरूको मेहनतको कदर गर्न प्रेरित गर्दछ। यस अवसरमा विभिन्न प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, बुनाई प्रतियोगिता, सेमिनार तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरिन्छ। विद्यालय, कलेज तथा सरकारी संस्थाहरूमा हस्तकर्धाको इतिहास र यसको महत्वबारे जानकारी प्रदान गरिन्छ। धेरै मानिसहरू यस दिन हस्तकर्धाबाट बुनेका वस्त्रहरू लगाएर स्वदेशी उत्पादनलाई समर्थन गर्ने सन्देश पनि दिन्छन्। राष्ट्रिय हस्तकर्धा दिवसले भारतको सांस्कृतिक सम्पदा, परम्परागत सिप र बुनकरहरूको योगदानलाई सम्मान गर्दछ। यस उद्योगको संरक्षण र प्रवर्धनले रोजगारी सृजना, आर्थिक विकास तथा सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले हामी सबैले हस्तकर्धाबाट बुनेका वस्तुहरूको प्रयोग गरी यस उद्योगलाई प्रोत्साहन गर्नुपर्छ।

श्रोता, आज भारत का प्रसिद्ध पार्श्व गायक तथा शास्त्रीय संगीत का कलाकार सुरेश वारकर को जन्मदिन पनि हो। उहाँको जन्म 7 अगस्त आजकै दिन 1955 सालमा भारतको महाराष्ट्र राज्यको कोल्हापुरमा भएको थियो। उहाँले हिन्दी, मराठी, भोजपुरी, उडिया, कोंकणी तथा केही नेपाली गीतहरूमा पनि आफ्नो स्वर दिनुभएको छ। सुरेश वारकरले 1976 सालमा सुर सिंगार प्रतियोगिता जितेपछि चलचित्र संगीतमा प्रवेश गर्नुभएको थियो। त्यसपछि उहाँले धेरै लोकप्रिय हिन्दी चलचित्रहरूमा गीत गाउनुभएको छ। उहाँका चर्चित गीतहरूमा सिनेमे जलन, ए जिन्दगी गले लगाले, तुमसे मिलके मेगारे मेगा, चप चप चर्का चले, साथै लगे आज सावन की फिर व घरी है जस्ता धेरै गीतहरू गाउनुभएको छ। आफ्नो उत्कृष्ट प्रतिभाको कारण उहाँले पद्मश्री भारत सरकारद्वारा संगीत नाटक अकादमी पुरस्कार, लता मंगेशकर पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ। सुरेश वारकर भारतीय संगीत जगतका सम्मानित गायक हुनुहुन्छ। उहाँको जन्मदिनले उहाँको कला समर्पण र संगीतप्रतिको योगदानलाई सम्झ

0: গণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047-এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: आजको कार्यक्रम हेलो खरसाङ यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र आजको यस कार्यक्रममा सहयोग गरिदिनु हुने हाम्रा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी रेशमा छेत्रीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङडोमा पनि यहाँहरूबाट आगे लिन चाहन्छु। आजको दिन यहाँहरूको शुभ रहोस्। नमस्ते।

नमस्कार श्रोतागण, हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। एफएम 103.5 लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा। श्रोता, आज हामी 80 स्वतन्त्रता दिवसको पावन अवसरमा हाम्रो इतिहासका ती वीर योद्धाहरूलाई सम्झिरहेका छौँ जसले देशका लागि आफ्नो प्राण अर्पण गरे। आकाशवाणी खरसाङको विशेष अभिलेखबाट आज हामी लिएर आएका छौँ स्वतन्त्रता सेनानी श्रृङ्खला अन्तर्गत एक विशेष प्रस्तुति। आजको यो श्रृङ्खलामा हामी स्मरण गर्दछौँ अमर शहीद तथा महान क्रान्तिकारी प्रतिमान सिंह लामाको जीवनगाथा र उनको अतुलनीय योगदानलाई।

आशाले व्यक्तित्वहरूका योगदान पाउँछौ। ती मध्ये एकजना व्यक्तित्व हुन् स्वतन्त्रता सेनानी स्वर्गीय प्रतिमान सिंह लामा थिङ।

0: ओ माता थिइन् जेठी तामाङनी। मङ्गलसिंह लामा सिन्धपाल्चोक ग्राम डाँडा औ जेठी तामाङनी ताम्रा खोला हाल मेची अञ्चल नेपालका विवाह बन्धनमा बाँधिएर मुङ्गलन पसेका थिए। घुम्दै फिर्दै यहाँ खरसाङमा आए, अड्डा जमाए तथा तकमा बिसाए। केही साल श्रमिक काम गरी वाक्क र व्याक्क भएपछि तिनले हाँस कुखुराको व्यापार गर्न थाले। आफ्नो मिहिनेती लगन परिश्रम र भाग्यले व्यापार राम्ररी चल्न थाल्यो। यसैले तिनी कुखुरे थिङ नामले परिचित भए। तिनको छ छोरी औ दुई छोराहरू जन्मेका थिए अनि जेठा छोराको नाउँ प्रतिमान सिंह लामा। प्रतिमान सिंह लामाको जन्म 14 जुन 1890 इस्वीमा आफ्नै निजी दोकान घर हिलकाट रोड खरसाङमा भएको थियो, हाल ठिक प्रसाद मेडिकल पसल भए ठाउँमा। प्रारम्भिक शिक्षा मिडल इङ्ग्लिस स्कुल खरसाङ हाल पुष्परानी उच्चतर माध्यमिक पाठशालामा भएको थियो। त्यही पाठशालाबाट 6 कक्षाको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भई 3 रुपियाँको छात्रवृत्ति प्राप्त गरी दार्जिलिङ सरकारी उच्च विद्यालयमा 1905 भर्ना भए। सोही पाठशालाबाट 1910 सालमा कालेबुङ परीक्षा केन्द्रबाट इन्टर परीक्षा प्रथम श्रेणीमा नै उत्तीर्ण भए। त्यसताक जिल्लाको परीक्षा केन्द्र केवल कालेबुङ एसयुएमआईमा मात्र थियो। हालको माध्यमिक परीक्षाको बराबरी परीक्षालाई इन्टर परीक्षा भनिन्थ्यो। त्यो परीक्षा उत्तीर्ण भएको खबरले सारा जिल्लामा हलचल मचियो। तिनलाई डन्डीमा चढाई मन्दिर मन्दिर घुमायो। सारा नेपालीहरूको छाती गर्वले फुल्यो। यो शुभ खबर त्यसताका डिसी तथा जिल्लापाल महोदयको कानमा पनि पर्यो। तिनले प्रतिमान सिंहका पिता मङ्गलसिंह लामालाई बोलाइ पठाए। मङ्गलसिंह लामा पनि जिल्लापाल महोदयलाई भेट्न डिसी अफिस पुगे। डिसी साहबले भन्छन्, मिस्टर लामा, तपाईँको छोराले प्रथम श्रेणीमा इन्टर एक्जामिनेसन पास गर्यो, म बहुतै खुसी छु। भन, अब छोरालाई के काम गराउने विचार छ? कुन काम गर्ने कि अझै पढाउने? म सहयोग गर्न तयार छु भन्ने सुझाव दिन्छ। उत्तरमा मङ्गलसिंह लामा भन्छन्, होइन साहेब, म त मेरो छोरालाई फरसको रेन्जर नै बनाउँछु। खरसाङको माथि डौलमा फरस स्कुल छ, त्यहाँ बाहिरका अन्यपालीहरू आई फरेस्टर रेन्जरहरूको ट्रेनिङ गर्छन्। बिहान बेलुकी उर्दी पेटी टोप लगाई घोडामा ओहोरदोहोर गरेको देखेको छु। परैहरू मजाले साहेबे भएर घोडा चढ्छन्। म पनि छोरालाई त्यस्तै उर्दी पेटी घाम छेल्ने टोप लगाएर घोडामा चढेको घुमेको हेर्न चाहन्छु। डिसी साहेबले फेरि भन्छ, होइन, रेन्जर बाहेक अन्य धेरै ठुला ठुला पद र अवधानहरू छन्, किन फरसकै रेन्जर काम गर्ने? मङ्गलसिंह लामा भन्छन्, होइन साहेब, म त रेन्जर नै बनाउँछु, कारण अङ्ग्रेजै साहेब आउँदा पनि रेन्जरले त घोडाबाट उत्रिनु पर्दैन नि। तिन ताक अङ्ग्रेज शासनकालमा कुनै भारतीयले घोडा चढेको छ भने अङ्ग्रेज साहेब देख्न साथ घोडाबाट झर्नु पर्थ्यो। यस्तो अङ्ग्रेजको दमन नीतिले पिरुलिएका मङ्गलसिंह लामाले त्यस परिस्थितिमा स्वाभिमानको त्यो एक उत्कृष्ट नमुना थियो।
1: फलस्वरूप बाध्यतावश डिसी साहेबले सरकारी सहयोगमा प्रतिमान सिंह लामालाई देहरादुन फरेस्ट रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटमा अध्ययन र प्रशिक्षणको निम्ति पठाउँछन्। देहरादुन जानभन्दा अघि तिनलाई खरसाङको डाउहिल फरेस्ट स्कुल र जलपाइगढी एफसी कलेजमा प्रारम्भिक प्रशिक्षण गराएपछि मात्रै 1911 देखि 1913 देहरादुनमा उहाँले अध्ययन गर्नुहुन्छ। अध्ययन सकेर परीक्षा दिँदा उहाँ प्रथम श्रेणीमा उत्तीर्ण भई आफ्नो पिताको सपना साकार बनाउन सक्षम बन्नुहुन्छ। देहरादुनबाट प्रशिक्षणमा सफलता प्राप्त गरी फर्केकाहरूलाई त्यति बेला DDR उपाधि दिइन्थ्यो। यसको अर्थ देहरादुन रिटर्न भन्ने बुझिन्थ्यो। 1913 सालमा नै प्रतिमान सिंह लामालाई डाउहिलको फरेस्ट कार्यालयमा रेन्जरको पदमा नियुक्ति दिएको थियो। साथै त्यसै समयमा नक्सलबारी छेउको एकजना धनी जोद्धार सेते तामाङकी छोरीसित प्रतिमान सिंह लामाको विवाह भएको थियो। तर दुर्भाग्यवश एक डेढ सालभित्र नै प्रसव वेदनाले गर्दा आमा नानी दुवैको मृत्यु भयो। त्यसको दुई वर्षपछि सात खुम्ती चिया कमान वर्तमानमा लङ ब्युटी स्टेट पङ्खाबारीको पाखरिन सरदारकी छोरी फुलमाया तामाङसित उहाँको अर्को विवाह भयो। दोस्रो पत्नीबाट पाँचजना सन्तानको जन्म भएको थियो। जेठा छोरा टिकेन्द्र लामा सानैमा देहान्त, माहिला छोरा नगेन्द्र लामा प्रधान अध्यापक रङ्गो माध्यमिक पाठशाला दार्जिलिङ, उनको मृत्यु सन् 1985 सालमा भयो। कान्छा छोरा महेन्द्र लामा पहिले सैनिक कमिसन अधिकारी, पछिबाट क्यानाडा विदेशमा सरकारी रूपमा प्रशिक्षण प्राप्त गरी डिएफओ वन विभागका अवकाश प्राप्त अधिकारी हुनुहुन्छ, वर्तमानमा सालबरी सिलगढी निवासी। जेठी छोरी मनोरमा लामा, उनको मृत्यु सन् 1998 साल दार्जिलिङमा। उहाँकी कान्छी छोरी तिलोत्तमा लामा वर्तमानमा कालचिनी डुवर्स निवासी।
0: यसरी रेन्जरको पदभार सम्हालेपछि केही कालको निम्ति तिनी सरुवा भई कालीझोडा, टिस्टा, तारखोला आदि ठाउँहरूमा पुगे। अन्तमा 1918 सालमा तिनलाई पदोन्नति गरी डिएफओ बनाई जलपाइगुडी जिल्लाको वैकुण्ठपुरमा फरेस्ट कार्यालयमा पठाए। तर प्रतिमान सिंह लामाको दृश्यमा देशप्रेम, जाति, समाजको भावना साथै स्वाभिमानको ठुलो द्वन्द्व चलिरहेको थियो। सरकारी सेवाकालमा नै अङ्ग्रेज सरकारको दुर्नीति विरुद्धमा एउटा व्यङ्गात्मक पुस्तक उपन्यास महाकाल जाजुस लेखिसकेका

0: शासनमा काम गर्न एकदमै रुचि थिएन। सरकारी चाकरीमा बसेर आफूलाई स्वतन्त्र नभएको अनुभव गरे। यसैले तिनी स्वतन्त्र रूपले अङ्ग्रेज शासनको विरुद्धमा लेख्न बोल्न चाहन्थे। मा कालजासुस उपन्यास लेख्नको मूल उद्देश्य यही थियो, जसमा खाँटी भारतीय गोर्खाहरू फौजमा भर्ती हुँदा पनि नेपाल सरकारले तिरो तथा रोयल्टी लिएको विरुद्धमा लेखिएको थियो। हामी खाँटी भारतीय गोर्खाहरू पनि नेपालकै रैती बनाउने षड्यन्त्र गरेकोमा दुवै नेपाल सरकार र अङ्ग्रेज शासनको नीतिलाई चेताउने र जनताको चेतना खुलाउने विचारले लेखिएको उपन्यास थियो मा कालजासुस। सरकारी सेवामा रही यस्तो पुस्तक प्रकाशमा ल्याउनु सेवा आचार नियम उल्लङ्घन हुन जानले बरु सरकारी सेवाबाट नै राजीनामा दिने विचार गरे। यसरी देश जाति समाज आदिको सेवाको निम्ति यति ठुलो पदको प्रलोभन त्यागी स्वतन्त्र रूपले राजनीतिमा प्रवेश गरे। त्यसपछि तिनी दिल्ली, लखनऊ, कानपुर, बम्बई, लाहौर आदि ठाउँहरूमा सभा अधिवेशनमा गइरहन्थे। 1919 सालमा महात्मा गान्धीको सत्याग्रह आन्दोलनमा भाग लिए अनि राष्ट्रिय कङ्ग्रेस कमिटीका दार्जिलिङ शाखाका अध्यक्ष पदमा चुनिए दलबहादुर गिरीपछि। 1925 सालमा गान्धीसितको भेटले अझ सक्रिय सङ्ग्रामी बनिए। तिनको सहयोगीहरूमा सावित्री देवी, हेलेन दिदी, सीताराम अग्रवाल, केशर बहादुर गुरुङ, श्री चन्द्रगुप्त, सरजु प्रसाद पौदर आदि थिए।
1: प्रख्यात ग्रेट ट्रायल अन्तर्गत गान्धीजीलाई 6 वर्षको जेलको सजाय हुँदा देशव्यापी ठुलो आन्दोलन भयो। त्यो आन्दोलनले दार्जिलिङलाई पनि छोडेन। खरसाङमा प्रतिमान सिंह लामाको अध्यक्षतामा प्रतिवाद सभा बस्यो। जनता उत्तेजित भए, नारा लगाइयो, प्रोसेसन निकालियो, जनता नियन्त्रणदेखि बाहिर भए। फलत प्रतिमान सिंह लामालाई प्रशासनले आफ्नो कब्जामा लिन्छ। तिनलाई नजरबन्द गरी घरैमा थुनुवा गर्छ। कसैसित भेट्ने अनुमति पनि हुँदैन। घरमा भएका जम्मै कागजपत्र, डायरीहरू प्रशासनले जफ्त गर्छ। धन्य केही मुख्य कागजपत्रहरू आफ्ना हितका साथीहरू कहाँ पठाइसकेको हुन्छ। उहाँका सहयोगी साथीहरूमा दार्जिलिङका जङ्गवीर सरदार, कालेबुङ त्रिपाईका दुई दाजुभाइ,
0: फेरि 1942 र कालो सिंह इन्डिया आन्दोलनमा पनि प्रतिमान सिंह लामाले सक्रिय भूमिका खेलेको देखि तिनलाई पुनः नजरबन्द गरे। प्रशासनद्वारा तिनीमाथि अत्याचार भए, कुटपिट भयो। त्यसै समयदेखि तिनको स्वास्थ्य बिग्रियो। छोराको यस्तो अवस्थादेखि प्रतिमान सिंहकी माताको पनि बेहाल भयो। फलत 24/8/1943 दिन माता फुलमाया तामाङको देहान्त भयो। प्रतिमान सिंह लामाको स्वास्थ्यमा पनि केही सुधार आएन। यसो गर्दा गर्दै, यसो हुँदा हुँदै देशको एक सपूत, जातिको एक कर्मयोगी, समाजको एक कर्णधार, परिवारको एक मूल खाँबोको जीवन लीला समाप्त भयो 4 मे 1944 दिन।
1: प्रतिमान सिंह लामा एक सफल राजनीतिज्ञ, देशभक्त नेता, समाजसेवी, जातीय स्वाभिमान भएका मिष्टभाषी, शिक्षित, धार्मिक प्रवृत्ति भएका व्यक्ति मात्र नभएर एक प्रतिभाशाली लेखक, पत्रकार, वक्ता, कवि र उपन्यासकार पनि हुनुहुन्थ्यो। उहाँले धेरैवटा कविता, लहरी साहित्य अनि सवाईहरू पनि लेख्नु भएको थियो। त्यति बेलाका प्रसिद्ध समाचार पत्रहरू युगान्तर, यङ इन्डिया, अमृता बजार पत्रिका आदिमा पनि उहाँले पत्रकारको रूपमा योगदान दिनुभएको कुरालाई कसैले पनि भुल्न सक्ने छैन। अङ्ग्रेजी, नेपाली, हिन्दी, बङ्गला, संस्कृत आदि भाषाहरूमा उहाँ सिद्धहस्त हुनुहुन्थ्यो। उहाँले लेख्नुभएको कृतिहरूमध्ये उपन्यास महाकाल जासुस, यो 1919 सालमा हरि प्रिन्टिङ प्रेस खरसाङमा नेपाली भाषामा छापिएको थियो। उहाँको लेख Should Hillman Join Politics, यो लेख यङ इन्डिया पत्रिकामा छापिएको थियो। उहाँको अर्को लेख खुकुरी भर्सेस कृपा

0: यो लेख पनि यङ इन्डिया पत्रिकामा नै छापिएको थियो। उहाँको पुस्तक पाक परिमल, पाक कला सम्बन्धी पुस्तक नेपालीमा छापिएको थियो।
1: यो बाहेक तिनी गोर्खा जनपुस्तकालय खरसाङको एकजना संस्थापक सदस्य थिए। 1913 सालमा खरसाङ नगरपालिकामा दुईपल्ट नगरपाल चुनिएका थिए। प्रतिमान सिंह लामालाई नजिकबाट चिन्ने बुझ्ने एक वरिष्ठ सरकारी अधिकारी तथा समाजसेवी 89 वर्षीय श्री काजीमन रुम्बा भन्नुहुन्छ, प्रतिमान सिंह लामालाई मैले चिनेको जानेको बुझेको त्यस्ताक म काङ्ग्रेस पार्टीको स्वयंसेवक दलमा थिए। तिनी एकदमै निडर नेता थिए। देश जाति समाजको सेवा गर्नपर्छ भनी सबैलाई उद्देश्य दिइरहन्थे दिन्थे। तिनी अनि धार्मिक प्रवृत्तिको पनि थिए। यो 1933-34 सालको कुरा हो। काङ्ग्रेस पार्टीका कार्यालय त्यस्ताक रामगोपाल बिल्डिङ हिलकाट रोडमा खरसाङमा थियो। अर्को एकजना वरिष्ठ नागरिक अङ्ग्रेज शिक्षक तिनले पनि प्रतिमान सिंह लामालाई नजिकबाट चिनेको श्री शिव कुमार प्रधान 88 वर्षीयले भन्नुहुन्छ, मैले स्वतन्त्र सेनानी प्रतिमान सिंह लामालाई नजिकबाट चिनेको, तिनको घरमा आवाज जवाब थियो, तिनी खुब मिष्टभाषी देशभक्त ज्ञानी दक्ष राजनीतिज्ञ समाजसेवी थिए अनि खादी पहिरनमा देखिन्थ्यो। तिनका दुई छोराहरू नरेन्द्र र महेन्द्र लामालाई मैले साना कक्षामा हुँदा बङ्गिल प्राथमिक पाठशालामा पढाएको थिएँ।

श्रोता इतिहासका यी पन्ना हामी पल्टाउँदै वीर र त्यागको युगगाथा सुनेपछि हामी तपाईँलाई सुनाउनेछौ केही देशभक्तिपूर्ण गीतहरू।

भर्खरै प्रस्तुत थियो काबुलीवाला चलचित्रबाट मन्ना दिएको शर्मा देशभक्ति संगीत। अब समय प्रसारण गरी सुनाउने छु आकाशवाणी दिल्ली।

भर्खरै सुन्नुभयो नयाँ दिल्लीको राष्ट्रपति भवन संस्कृति केन्द्रमा भारत सरकारको वस्त्र मन्त्रालयद्वारा आयोजित 12 राष्ट्रिय हतकर्धा दिवसको कार्यक्रम। पुनः स्वागत गर्दछु श्रोतागणलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जमा। अबको पालो आएको छ तपाईँले प्रतीक्षा गर्नुभएको तपाईँ हामी सबैको अति मनपर्ने विशेष सांगीतिक कार्यक्रम तपाईँको अनुरोधमा र श्रोता तपाईँले पठाउनु भएका मनपर्ने फिल्मी गीतहरू केही क्षणमा हामी पाले पालो प्रस्तुत गर्नेछौँ। कार्यक्रमको यो प्रथम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र और प्यार हो गयाबाट उदित नारायण अनि अलका याग्निको स्वरमा। यस गीतको अनुरोधकर्ता हुनुहुन्छ रङ्गी छत्तीसगढबाट दिनेश वर्मा, करुणा वर्मा। काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन अनि बेबी विविता। शिव मन्दिर हकिकर पुरा माउबाट मुन्ना भाइ स्वर्णकर, पिङ्की स्वर्णकर, आर्यन कृष्ण अनि पिहु स्वर्णकर। उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा। पुस्तकालय रोड फारबसगंज बिहारबाट शम्भु प्रसाद गुप्ता, कुन्ती देवी, प्रेम गुप्ता, नेक गुप्ता, कृष्ण गुप्ता अनि चिराग परवाना।

यो आकाशवाणी हो। दिउँसो एक बजेको प्रमुख समाचार उषा किरणबाट सुन्नुहोस्। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको आरोपसहित विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामा गरेपछि राज्यसभा दिनभरिका लागि स्थगित गरिएको छ। राष्ट्रिय हतकर्घा दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले यस दिन देशले आफ्नो समृद्ध र जीवन्त हतकर्घा विरासतलाई मनाउने बताउनुभयो। देशका बुनकर र कारीगरहरूको कौशल, रचनात्मकता र समर्पणलाई नमन गर्दै श्री मोदीले यी शिल्पकारहरूले पुस्तौंदेखि भारतको परम्परालाई संरक्षण र समृद्धि बनाएका छन् भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भारतीय प्रौद्योगिकी संस्थान आईआईटी दिल्लीको 57 औं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुनेछ। समारोहमा 587 पीएचडी शोधार्थीहरूसहित 3000 भन्दा अधिक स्नातक विद्यार्थीहरूलाई डिग्री प्रदान गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय जनतान्त्रिक गठबन्धनका विभिन्न सांसदहरूसँग भेटवार्ता गर्नुभएको छ। यसमा नेशनल सिटिजन्स पार्टी अफ इण्डिया र शिवसेनाका सांसदहरू पनि सामेल थिए। गृहमन्त्री अमित शाहले गुरूदेव रविन्द्रनाथ ट्यागोरलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो। गृहमन्त्री अमित शाहले सिख धर्मका 8 औं गुरू श्री हरकिशन साहिबको जन्म जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। भारत र चीनले हिज नयाँ दिल्लीमा सम्पन्न भारत चीन सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्य संयन्त्रको 36 औं बैठकमा वास्तविक नियन्त्रण रेखाको अवस्थाको समीक्षा र छलफल गरे। दिल्ली विधानसभाको मनसून सत्र आजदेखि शुरू भएको छ। सत्रको पहिलो दिन मुख्यमन्त्री रेखा गुप्ताले 31 मार्च 2023 समाप्त भएको वर्षको लागि दिल्ली सरकारको सीएजीको रिपोर्ट सदनमा प्रस्तुत गर्नुहुनेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। दिउँसो 2:40 मा नयाँ खबर अपडेट्सहरूका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Jumbo

0: यो प्रसारण हो आकाशवाणीको, अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। संसदले सूक्ष्म, लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। नीटको मुद्दालाई लिएर विपक्षीहरूले हंगामापछि संसदको दुवै सदन आगामी सोमबारसम्म स्थगित गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि रहेको बताउनुभयो। भारत र चीनले सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्य संयन्त्रको 3600 बैठकमा वास्तविक नियन्त्रण रेखाको अवस्थाको समीक्षा र छलफल गरेका छन्। अनि ब्याडमिन्टनमा भारतकी रक्षिता रामराज र अस्मिता चालिहा कोरिया मास्टर्स ब्याडमिन्टनको महिला सिङ्गल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्। अब समाचार विस्तारमा। संसदले सूक्ष्म, लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। सोमबार राज्यसभाबाट अनुमोदन भएपछि लोकसभाले पनि आज यो विधेयक पारित गरेको छ। पहिलो स्थगनपछि सदनको कार्यवाही सुरु हुँदा सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्री जीतनराम माझीले सदनमा सूक्ष्म, लघु तथा मध्यम उद्यम विकास अधिनियम 2006 संशोधन सम्बन्धी विधेयक सदनमा पेश गर्नुभयो। यस विधेयकको उद्देश्य सूक्ष्म, लघु तथा मध्यम उद्यम क्षेत्रलाई भुक्तानीमा हुने ढिलाइलाई समाधान गर्नु र विवाद समाधान प्रक्रियालाई सरल बनाउनु हो। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको आरोप सहित विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामापछि संसदको दुवै सदन आगामी सोमबारसम्म स्थगित गरिएको छ। यसअघि आज बिहान लोकसभाको कार्यवाही सुरु गर्दै अध्यक्ष ओम बिरलाले स्वतन्त्रता सेनानी र भारत छोडो आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। 9 अगस्तमा भारत छोडो आन्दोलनको 84 वार्षिक उत्सव रहेको उहाँले बताउनुभयो। महात्मा गान्धीको कडो या मडो भन्ने ऐतिहासिक आह्वानलाई स्मरण गर्दै श्री बिरलाले यस आन्दोलनलाई राष्ट्रिय एकता, साहस, सत्य र अहिंसाको स्थायी प्रतीकको रूपमा वर्णन गर्नुभयो। सदनले राष्ट्रपिता महात्मा गान्धी, स्वतन्त्रता सेनानी र देशको स्वतन्त्रताका लागि सर्वोच्च बलिदान दिने शहीदहरूलाई

0: ले श्रद्धाञ्जली अर्पण गर्दै सदनमा श्रद्धाको रूपमा केही क्षण मौन धारण गरिएको थियो। त्यसपछि अध्यक्षले प्रश्नकाल सुरु गर्ने प्रयास गरे तर विपक्षी सदस्यहरूले नीटको विषयमा विद्यार्थीहरूको प्रदर्शनमा कथित पुलिस कार्यवाहीको मुद्दा उठाए। उहाँले संसद छलफल प्रश्न उठाउने र सार्थक छलफल गर्ने मञ्च भएको बताउनुभयो। यस्तै नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाही लगायत विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामा गरेपछि राज्यसभा पनि आगामी सोमबारसम्म स्थगित गरिएको छ। पहिलो स्थगनपछि जब मध्याह 12 बजे सदनको कार्यवाही शुरू भएपछि सभापति सीपी राधाकृष्णनले विपक्षीको हो हल्लाका बीच प्रश्नकाल शुरू गरे। हल्लाका बीच रेल मन्त्री अश्विनी वैष्णवले रेलमा कवच र सिग्नल प्रणाली जडान गर्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाब दिन थाले पनि हल्लाका कारण आफ्नो जवाब पूरा हुन सकेन। लगातार अवरोधका कारण सभापतिले सदनको बैठक दिनभरिका लागि स्थगित गर्नुभयो। यसअघि आज बिहान सदनको कार्यवाहीको सुरु गर्दै सभापति सीबी राधाकृष्णनले 9 अगस्त महात्मा गान्धीको दूरदर्शी नेतृत्वमा सुरु भएको भारत छोडो आन्दोलनको 84 वर्षगाँठ हो, उहाँले स्वतन्त्रता संग्रामका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशको स्वतन्त्रताका लागि उनीहरूको अतुलनीय साहस, बलिदान र अटुट समर्पणको स्मरण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय जनतान्त्रिक गठबन्धनका विभिन्न सांसदहरूसँग भेटवार्ता गर्नुभएको छ। यसमा नेशनल सिटिजन्स पार्टी अफ इन्डिया र शिवसेनाका सांसदहरू पनि सामेल थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिवसेनाका सांसद ज्योति सावित्री नागनाथ बागमारीले प्रधानमन्त्रीले संसद अवरुद्ध भएकोमा चिन्ता व्यक्त गरेको बताउनुभयो। लगातारको हंगामाका कारण नवनिर्वाचित र प्रतिभाशाली सांसदले सदनमा आफ्नो धारणा राख्ने अवसर नपाउने प्रधानमन्त्रीको विश्वास रहेको उहाँले बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि हो। आज नयाँ दिल्लीमा 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, हजारौं वर्षदेखि हतकर्घा भारतको संस्कृति र सभ्यताको अभिन्न भाग हो। उहाँले भन्नुभयो, यस क्षेत्रले देशको समृद्ध सम्पदाको संरक्षण मात्र गरेको छैन तर रोजगारी, महिला सशक्ति कला, संस्कृति र प्रकृति प्रतिको प्रेमलाई पनि बढावा दिएको छ। राष्ट्रपतिले भन्नुभयो, हतकर्घा क्षेत्रले व्यापक रोजगारीका अवसरहरू प्रदान गर्दछ। उहाँले देशको हतकर्घा क्षेत्रमा 35 लाख भन्दा बढी मानिसहरू संलग्न रहेको कुरा औल्याउनु भयो, जसमध्ये लगभग 25 लाख महिला छन्।
1: इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है। हथकर्घा क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है। हथकर्घा भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ।
0: यस अवसरमा वस्त्र मन्त्री गिरिराज सिंहले सरकार हतकर्घालाई एक टिकाउ र पर्यावरण अनुकूल वस्त्रको रूपमा बढावा दिने प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 को लागि सन्त कवीर हतकर्घा पुरस्कार र राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AINNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। राष्ट्रिय हतकर्घा दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले यस दिन देशले आफ्नो समृद्ध र जीवन्त हतकर्घा विरासतलाई मनाउने बताउनुभयो। देशका बुनकार र कारिगरहरूको कौशल, रचनात्मकता र समर्पणलाई सलाम गर्दै श्री मोदीले भन्नुभयो, यी शिल्पकारहरूले पुस्तौंदेखि भारतको परम्परालाई संरक्षण र समृद्ध बनाएका छन्। सोसियल मिडियामा एक पोस्ट साझा गर्दै श्री मोदीले भन्नुभयो, सरकार हतकर्घा क्षेत्रलाई सहयोग जारी राख्नेछ जुन ग्रामीण सशक्तिकरण, महिलाहरूको नेतृत्वमा विकास र आत्मनिर्भर भारतको सपनालाई साकार पार्ने महत्वपूर्ण स्तम्भ हो।
2: हैंडलूम डे मनाने का मतलब है बुनकर परिवार, और आप भी तो इस प्रकार से एक हैंडलूम की वैरायटी के साथ GRWM वीडियो करके दुनिया के सामने अपनी बात रख सकते हैं, हैंडलूम के लिए लोगों को प्रेरित कर सकते हैं। हमारा काम है आत्मनिर्भर भारत बनाने के लिए गरीब परिवारों को भी आर्थिक रूप से समृद्ध कर। आइए हम स्वयं हैंडलूम से कुछ न कुछ खरीदें।
0: भारत र चीनले हिजो नयाँ दिल्लीमा सम्पन्न भारत चीन सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्य संयन्त्रको 36 औं बैठकमा वास्तविक नियन्त्रण रेखाको अवस्थाको समीक्षा र छलफल गरे। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच सीमा सीमांकन, सीमा व्यवस्थापन, संस्थागत संयन्त्रको सुदृढीकरण र सीमापार सहकार्यका विषयमा विस्तृत छलफल भएको उल्लेख छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि सीमा क्षेत्रमा शान्ति र अमन से कायम गर्नु आवश्यक छ भन्नेमा जोड़ दिए। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका पूर्वी एसिया मामिलाका संयुक्त सचिव सुजित घोषले गर्नुभएको थियो भने चिनिया प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा समुद्री मामिला विभागकी महानिर्देशक हौ या चीनले गर्नुभयो। शिक्षा मन्त्री प्रहलाद जोशीले ब्रिक्स देशबीच लजिलो नवीन र दिगो शिक्षा प्रणाली निर्माणका लागि बलियो सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले आज भुवनेश्वरमा ब्रिक्स शिक्षा मन्त्रीहरूको 13 औं बैठकलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। मौसम विभागले आज उत्तर पश्चिमी भूभागका धेरैजसो स्थानमा भारी वर्षा भएको जनाएको छ। दिल्लीका लागि आज यल्लो अलर्ट जारी गरिएको छ र मध्यमदेखि भारी वर्षाको सम्भावना छ। मौसम विभागका अनुसार जम्मू कश्मीर, लद्दाख, गिलगित, बल्टिस्तान, मुजफ्फराबाद, हिमाचल प्रदेश र उत्तराखण्डका केही भागहरूमा 12 अगस्तसम्म लगातार वर्षा जारी रहन सक्नेछ। ब्याडमिन्टनमा भारतकी रक्षिता रामराज र अस्मिता चालिहा दक्षिण कोरियाको आसनमा जारी कोरिया मास्टर्स ब्याडमिन्टनको महिला सिङ्गल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्। क्वार्टर फाइनलमा रक्षिताले भारतकै तन्वी शर्मालाई तथा अस्मिताले जापानकी शीर्ष वरियाताकी हिना अकिचीलाई हराइन्। अब रक्षिता र अस्मिता सेमिफाइनलमा आम्ने सामने हुनेछन्, जसले भारतको फाइनलमा स्थान पक्का गरेको छ। यस्तै पुरुष डबल्सको क्वार्टर फाइनलमा भारतका पृथ्वी कृष्णमूर्ति रोय र कृष्णप्रसाद गर्गाको जोडीले मलेसियाका मान वेचोङ र सो वेयिकको जोडीसँग प्रतिस्पर्धा गर्दैछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। संसदले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। नीटको मुद्दालाई लिएर विपक्षीहरूले हंगामापछि संसदको दुवै सदन आगामी सोमबारसम्म स्थगित गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि रहेको बताउनुभयो। भारत र चीनले सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्य संयन्त्रको 36 औं बैठकमा वास्तविक नियन्त्रण रेखाको अवस्थाको समीक्षा र छलफल गरेका छन् अनि ब्याडमिन्टनमा भारतकी रक्षिता रामराज र अस्मिता चालिहा कोरिया मास्टर्स ब्याडमिन्टनको महिला सिङ्गल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो। अब प्रस्तुत छ यो लोकगीत सुदीप वाइवा अनि यमुना देवानको समूह स्वरमा।

0: জনগণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ ब्रिक्सको भ्रष्टाचार विरोधी समूहले विश्वव्यापी सहयोग सम्बन्धी हैदराबादको बैठकमा ठूलो प्रगति हासिल गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। ब्रिक्स भ्रष्टाचार विरोधी कार्य समूहको दोस्रो बैठक र सम्पत्ति रिकभरीमा ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक मंगलबार हैदराबादमा सफलतापूर्वक सम्पन्न भयो, जुन भ्रष्टाचारको विरूद्ध विश्वव्यापी सहयोगमा एक महत्वपूर्ण कोशी ढुंगा हो। भारत सरकारको कार्मिक र प्रशिक्षण विभाग डीओपीटीद्वारा आयोजित दुई दिने बैठकहरूमा भारतको अध्यक्षता लचिलोपन, नवीनता, सहयोग र स्थिरताको लागि निर्माण विषयवस्तु अन्तर्गत सबै ब्रिक्स सदस्य देशका वरिष्ठ नीति निर्माताहरू, भ्रष्टाचार विरोधी विशेषज्ञहरू, वित्तीय गुप्तचार अधिकारीहरू र कानून प्रवर्तन प्रतिनिधिहरू भेला भएका थिए। बैठकको उद्घाटन कार्मिक तथा तालिम विभागकी सचिव रचना शाहले प्रतिनिधि मण्डलहरूलाई स्वागत गर्दै भ्रष्टाचार विरूद्ध भारतको शून्य सहनशीलताको नीतिमाथि प्रकाश पारेकी थिइन्। उनले सुशासन, दिगो विकास र जनताको विश्वासका लागि निष्ठा आधारभूत रहेको कुरामा जोड़ दिँदै बलियो संस्थाहरू, प्रविधि संचालित शासन, पारदर्शिता, जवाबदेहिता र दिगो अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई जोड़ दिनुभयो। उहाँले प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगमा ध्यान केन्द्रित गर्नुभयो, जसमा समयमै सूचनाको आदान प्रदान, सक्षम अधिकारीहरू र औपचारिक पारस्परिक कानूनी सहायता र सपूर्दगी संयन्त्रको पूरक हुन सक्ने विश्वसनीय व्यवसायी स्तरीय च्यानलहरू बीच प्रारम्भिक संलग्नता आवश्यक पर्दछ। बैठकमा ब्रिक्स सदस्यहरूले भ्रष्टाचारको माग गरेका भगौड़ा अपराधीहरूका लागि अन्तर्राष्ट्रिय सहयोग बढ़ाउन र सुपूर्दगीलाई समर्थन गर्नका लागि कानून प्रवर्तन व्यवसायीहरूको ब्रिक्स नेटवर्कको भारतीय अध्यक्षताको प्रस्तावमा महत्वपूर्ण प्रगति गर्नुभयो। सदस्यहरूले प्रस्तावित नेटवर्कको उद्देश्य, दायरा र परिचालन मोडालिटीहरूमा रचनात्मक छलफल गरे र पहलमा सैद्धान्तिकता सहमतिमा पुगेर एक समर्पित अभ्यास स्तरीय प्लेटफर्म स्थापना गर्न छलफल जारी राख्ने निर्णय गरे। सदस्यहरूले भ्रष्टाचार र सुपूर्दगीका लागि खोजिएका भगौड़ा अपराधीहरूको खोजी गर्न अनौपचारिक सहयोग सम्बन्धी ब्रिक्स भण्डारको पनि स्वागत गरे। रेपोजिट्रीले एक व्यवहारिक व्यवसायी उन्मुख स्रोतको रूपमा काम गर्नेछ, जसले राष्ट्रिय अभ्यासहरू र अनौपचारिक सहयोगको विद्यमान च्यानलहरूको बारेमा जानकारी एकसाथ ल्याउनेछ। सम्पत्ति रिकभरीमा ब्रिक्स विशेषज्ञ संचालको दोस्रो बैठकले सक्षम अधिकारीहरू बीचको प्रत्यक्ष सहयोगलाई सुदृढ गर्न व्यवहारिक डेलिभरीहरूमा ठोस प्रगति गर्यो। औपचारिक प्रारम्भिक कानूनी सहायता संयन्त्रलाई पूरक बनाउँदै छानबिनको प्रारम्भिक चरणमा समयमै अभ्यासकर्ता स्तरको सूचना आदान प्रदानका लागि सुविधाका लागि मानकृत ढाँचामा सदस्यहरू सहमत भएका थिए। एक्सपर्ट नेटवर्कले फोकल पोइन्ट र विशेषज्ञहरूको निर्देशिकालाई पनि स्वागत गरेको छ, जसले ब्रिक्स देशहरूमा सक्षम अधिकारीहरूबीच थप प्रत्यक्ष संचार गर्न सक्षम बनाउनेछ। ब्रिक्स सदस्य राष्ट्रहरूले राष्ट्रिय अनुभवहरू, संस्थागत दृष्टिकोण र अन्तर्राष्ट्रिय सम्पत्ति रिकभरीमा व्यवहारिक केस स्टडीहरू आदान प्रदान गरे। छलफलमा एन्ड टू एन्ड डिजिटल खरिद प्लेटफर्महरूले पारदर्शिता, ट्रेसबिलिटी, निष्पक्ष प्रतिस्पर्धा र दक्षता बढ़ाउन सक्दछन्, जबकि विवेकाधीन इन्टरफेस र भ्रष्टाचार जोखिमलाई कम गर्दछ। सहभागीहरूले कृत्रिम बुद्धिमत्ता, मशीन लर्निङ र बिग डेटा एनालिटिक्सको सम्भावनालाई प्रकाश पारे, जसले वास्तविक समय जोखिम पहिचान र लक्षित प्रमाणीकरणको माध्यमबाट पोस्ट फ्याक्टो डिटेक्सनबाट निवारक सतर्कतापूर्ण निरीक्षण गर्न सक्दछ।

105 मेगाहर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। कार्यक्रमको यो अन्तिम प्रस्तुति राखिरहेको छु चलचित्र कबीर सिंहबाट अरिजित सिंहको स्वरमा।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र होइन तर समावेशी विकासको एक सशक्त माध्यम पनि हो। आज नयाँ दिल्लीमा 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, हजारौं वर्षदेखि हतकर्घा भारतको संस्कृति र सभ्यताको अभिन्न अङ्ग हो। उहाँले भन्नुभयो, यस क्षेत्रले देशको समृद्ध सम्पदाको संरक्षण मात्र गरेको छैन तर रोजगारी, महिला सशक्तिकरण, कला संस्कृति र प्रकृति प्रतिको प्रेमलाई पनि बढावा दिएको छ। कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 लागि सन्त कबीर हतकर्घा पुरस्कार र राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। 3 सन्त कबीर हतकर्घा पुरस्कार र 19 राष्ट्रिय हतकर्घा पुरस्कार सहित कुल 22 पुरस्कार प्रदान गरियो। यी पुरस्कारहरू बुनकरहरूलाई उनीहरूको उत्कृष्ट शिल्पकला, नवाचार र भारतको हतकर्घा परम्पराको संरक्षणमा योगदानको लागि प्रदान गरियो। यस अवसरमा देशको समृद्ध र विविध हतकर्घा बुनाई परम्परालाई समर्पित 4 स्मारक हुलाक टिकट पनि जारी गरियो। राष्ट्रिय हतकर्घा दिवसको अवसरमा नागाल्याण्डका मुख्यमन्त्री रेफ्यु नियोले आज भर्चुअल रूपमा मुख्यमन्त्री यान ब्याङ्क योजनाको शुभारम्भ गर्नुभयो। यसको उद्देश्य राज्यको हतकर्घा क्षेत्रलाई सुदृढ पार्नु र बुनकरहरूको आजीविकालाई बढावा दिनु हो। कोहिमामा आयोजित यस कार्यक्रममा उपमुख्यमन्त्री टीआर जेलियाङ, उद्योग तथा वाणिज्य सल्लाहकार हेकानी जाखालु र अन्य अधिकारीहरू उपस्थित थिए। संसदले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। सोमबार राज्यसभाले अनुमोदन गरेपछि लोकसभाले आज यो विधेयक पारित गरेको हो। सूक्ष्म लघु तथा मध्यम उद्यम मन्त्री जीतन राम माझीले सदनमा सूक्ष्म लघु तथा मध्यम उद्यम विकास अधिनियम 2006 संशोधन सम्बन्धी विधेयक पेश गर्नुभयो। यस विधेयकको उद्देश्य सूक्ष्म लघु तथा मध्यम उद्यम एमएसएमई क्षेत्रलाई भुक्तानीमा हुने ढिलाइलाई समाधान गर्नु र विवाद समाधान प्रक्रियालाई सरल बनाउनु हो। असममा बाढीको कारण मृत्यु हुनेहरूको संख्या बढेर 97 पुगेको छ। ताजा आँकडा अनुसार राज्यका 15 जिल्लामा 168,000 भन्दा अधिक मानिसहरू प्रभावित भएका छन्। प्रभावित जिल्लाहरूमा गोलाघाट, शिवसागर, उदलगुरी, कामरूप मेट्रो, नगाउँ, कामरूप र धेमाजी सामेल छन्। यी जिल्लाका 39 राजस्व विभागका 441 गाउँ प्रभावित छन्। बाढीले प्रभावित मानिसहरूको सहयोगका लागि 50 राहत शिविर र 83 राहत वितरण केन्द्र सञ्चालनमा छन्। यसैबीच मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको निर्देशनमा राज्यका कृषि सिंचाई तथा संसदीय मामिला मन्त्री पीयूष हजारिकाले हिजो शिवसागर जिल्ला आयुक्तको कार्यालयमा बाढीपछि पुनर्वास र राहत कार्यको समीक्षा बैठक गर्नुभयो। मिजोरमका मुख्यमन्त्री लाल दुहोमाले आज नयाँ दिल्लीमा केन्द्रीय गृह मन्त्री अमित शाहसित भेटवार्ता गर्नुभयो। बैठकमा प्रस्तावित विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 लगायत विभिन्न मुद्दाहरूमा छलफल भयो। बैठकपछि मुख्यमन्त्री लाल दुहोमाले भन्नुभयो, केन्द्रीय गृहमन्त्रीले प्रस्तावित विधेयकलाई पूर्वव्यापी प्रभावबाट लागू नगरिने आश्वासन दिनुभएको छ। उहाँले यस सम्बन्धमा राज्यको चिन्ता गृहमन्त्रीलाई अवगत गराइएको बताउनुभयो। मणिपुरमा राज्य कला र संस्कृति विभागले हिजो नागरिक सचिवालय, मन्त्री पुखरी सहित सिभिल सचिवालयको नर्थ ब्लकको मिनी कन्फरेन्स हलमा आयोजित पत्रकार सम्मेलनमा हर घर तिरंगा 2026 अभियानको विस्तृत कार्यक्रम शुरू गर्यो। यो अभियान मणिपुरमा 9 देखि 17 अगस्त 2026 सम्म देशभक्तिको सन्देश फैलाउन भारत सरकारको संस्कृति मन्त्रालयको राष्ट्रव्यापी पहलको एक भागको रूपमा मनाइनेछ। मणिपुरका राज्यपाल अजय कुमार भल्लाले इम्फालमा राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रमको प्रगतिको समीक्षा गर्नुभयो। उहाँले निक्षय मित्र क्षयरोग मुक्त भारत अभियानको पोर्टलको पनि शुभारम्भ गर्नुभयो। सो अवसरमा राज्यका मुख्य सचिव र स्वास्थ्य विभागका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। मणिपुर पुलिसले इन्डिगोको विमानबाट इम्फाल विमानस्थलमा 6 महिला र 9 पुरुष लगायत 15 जनालाई नियन्त्रणमा लिएको छ। एएमबाट प्राप्त जानकारीको आधारमा कार्यवाही गरिएको थियो। पुलिस अनुसार 79 जनाको सामानहरूको खानतलासी गर्दा 519 बोतलको विदेशी मदिरा बरामद गरेको छ। यसका साथै समाचार पूरा भयो।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्व हामीको आजको विशेष अङ्कमा यहाँहरूलाई सम्पूर्ण हाम्रो श्रोता महानुभावलाई स्वागत छ। अनि तपाईँहरूको साथमा रहेको छु यसन म निर्मल गुरुङ। अनि आज हामी केवल अनि केवल 2026 फिफा विश्वकप फुटबल प्रतियोगिता लिएर चर्चा परिचर्चा गर्न गइरहेका छौँ भने यस चर्चा अनि परिचर्चामा भाग लिने आजका हाम्रा दुई अतिथिहरू हुनुहुन्छ पहाडकै छोराहरू, तर उहाँहरूले राष्ट्रिय स्तरसम्म यहाँको प्रतिनिधित्व गरेर गोर्खा जातिलाई गौरवमय इतिहासमा उहाँले नाम दर्ता गरिसक्नुभएको छ। र अब म ज्यादा कुरालाई मन चाहन्न र हामीसँग प्रथममा आजको अतिथि हुनुहुन्छ डिङ्कर छेत्रीज्यू। नमस्कार।
3: नमस्कार हेमज्यू।
2: यसरी नै हाम्रा अर्का अतिथि हुनुहुन्छ JA32 डाइरेक्टर महोदय श्रीमान जितेन राज्यू, यहाँलाई पनि स्वागत छ।
4: नमस्कार निर्मल सर।
2: यो अब हामी चर्चा परिचर्चा सुरु गर्न अर्दै सर्वप्रथम म डिङ्कर दाजुलाई नै सुरु गर्न चाहन्छु है। डिङ्कर दाजु, 2026 जुन चाहिँ फिफा विश्वकप जो अहिले सम्पन्न भयो है अमेरिकामा विशेष रूपले, र यो यसलाई हेर्दाखेरि तपाईँले के पाउनुभयो, के हामीले गुमायौँ, के प्राप्त गऱ्यौँ
3: भन्दाखेरि, अब जुन चाहिँ 2026 वर्ल्ड कप जुन चाहिँ थियो, योपालिको वर्ल्ड कप एकदम डिफ्रेन्ट सेटअप र डिफ्रेन्ट सिनारियोमा थियो। रिजन किन भन्दाखेरि, योपालिको स्लटहरू पनि टिमको स्लट एकदम बेसी थियो, 40 स्लट फर्स्ट टाइम, किनभने फिफाले बेसीभन्दा बेसी नेसन्सहरूले वर्ल्ड कपमा पार्टिसिपेट गरोस् भनेर उनीहरूले फर्मेटहरू चेन्ज गर्दैछ। नेक्स्ट इयर भयो भने अझै अर्को इयरमा 56 आउँछ होला है।
2: हजुर हजुर।
3: र त्यसले गर्दाखेरि तर योपालिको एउटा के लाग्यो भन्दाखेरि, मेरो विचारमा चाहिँ एउटा मिक्स माने रिजल्ट्सहरू आएको जस्तो लाग्यो। त्यसमा तपाईँको कस्तो भयो भन्दाखेरि, कतिवटा नयाँ नयाँको माने कन्ट्रिजहरूले एकदम राम्रो पर्फर्म गर्यो, कतिजनाले उयो गर्यो, कतिजना स्टार माने अलरेडी स्टाब्लिस्ड माने के अरे कन्ट्रीहरू, जस्तै इटलीहरू भयो है, तपाईँको बुल्गेरियाहरू, कतिवटा कन्ट्रिजहरूले चान्स पनि पाउनु पाएन, क्वालिफाई पनि भएन है। अर्को कुरा, लेजेन्डरी

0: बोलर्सहरू जस्तै मेसी, रोनाल्डो, माने
1: नेमार,
0: नेमार भयो तपाईँको, इभन हाम्रो क्रोएसियाको मोड्रिक, टप टप प्लेयर्सहरूले रिटायर लियो है. त्यसमा नयाँ प्लेयर मैले आज जस्तो यामालहरू भयो, नयाँ नयाँ प्लेयरहरू एकदमै अगाडि आयो. त्यसले गर्दाखेरि माने एज अ होल एउटा इट्स अ मिक्स्ड उयो भयो. तर पनि मेरो विचारमा चाहिँ ड्यु टु द सो मेनी इन्भल्भमेन्ट अफ द टेक्नोलोजिज त गेमलाई अलिकति यो नेचुरलिटीबाट अलिक घटेको जस्तो चाहिँ मलाई फिल भयो.
1: हजुर डेङ्गुजी, तपाईँले भन्नुभयो यसपल्ट सायद फिफाले अब अधिकभन्दा अधिक देशहरूले फिफा विश्वकप फुटबलमा चाहिँ सहभागिता गर्नुपाओस् भनेर 2200 हामी 2200 संस्करणसम्म 32 देशले भाग लिइरहेको थियो भने योपालि 48 देशलाई भाग लिने मौका दियो. र तपाईँले भन्नुहुँदैछ कि नेक्स्ट जो 2030 जो सम्पन्न हुन गएको छ एउटा सेन्टिनेरी शतवार्षिक पनि भइरहेको छ, त्यसमा 56 हुने सम्भावना छ र त्यसमा 6 देशले पनि यसलाई आयोजना गर्ने भएको छ है. यो एउटा सायद सुखद अनुभव हुनसक्छ र भारतको लागि पनि एउटा मौका हुनसक्छ, त्यस विषयमा हामी पछि चर्चा गर्नेछौँ. जितेन्द्रज्यू, तपाईँ स्वयं पनि अब सानसाना नानीहरूलाई लिएर अहिले एकाडेमी चलाइरहनु भएको छ है. विश्वकपमा हामीले यस्ता सानसाना 17-18 वर्षको खेलाडीहरूलाई पनि हामीले पायौँ है. यो हेर्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो, किनभने तपाईँले जुन चाहिँ एउटा अनुभव बटुलेर आउनुभएको छ, कमसेकम एउटा राष्ट्रिय स्तरसम्म तपाईँले खेल्नुभएको छ है. अघि यहाँले भनेको जस्तै अब मेसी, रोनाल्डो, नेमार, मोड्रिक, सायद हेरिकेन पनि सायद रिटायर लिनुहुन्छ होला है उहाँले. यो एउटा बन्च अफ ग्रेट प्लेयर्सहरू जब रिटायर भएपछि जुन चाहिँ लेगेसी तिनीहरू छोडेर गएको छ, भिनिसियस ब्राजिलको अरे, यामाल भन्नुहुन्छ स्पेनको, के यिनीहरूले त्यो 3-4 जो नेमारहरू थियो, मेसीहरू थियो, तिनीहरूको लेगेसीलाई थाम्न सक्ला?
2: हुन त्यो त पहिलादेखि नै भएर आएको, जस्तो पेले थियो, म्याराडोना थियो होइन. अब त्यति बेला हामीले सोच्थ्यौँ होला पेले जस्तो आउँदैन होला होइन, म्याराडोना जस्तो अब साथीहरू देख्नु पर्दैन. तर पनि हामीले रोनाल्डो पायो, मेसी पायो होइन. एउटा टाइम अनुसारै सबै कुरो चेन्ज हुन्छ होइन. फुटबल पनि थियो लाइक अब एभ्रिडे नै अब पहिला जस्तो पहिला फोन जस्तो पहिला 2000 फोनहरू देख्नु पाउँथेन म, टिक टिक टिक. अहिले आइफोनहरू 70 आइपुगिसक्यो. फुटबल पनि त्यही हो, कहिले पनि स्टप हुँदैन क्या. यो पनि पढाइ जस्तो लर्न गर्दै गर्दै जानुपर्छ. अब पहिलाको फुटबल अहिलेमा धेरै चेन्जेसहरू छ होइन, टेक्निकली इन्भल्भहरू भएको छ अब होइन. सबै कुरो यो चेन्जेसहरू अटोमेटिकली यो टाइमअनुसारै चेन्जेस हुन्छ. तर फुटबल कहिले पनि खतम चाहिँ हुँदैन. अब मेसी रोनाल्डो गयो भन्दा पनि हामीले अब राम्रो प्लेयर देख्नु पाउँदैन, त्यस्तो चाहिँ हुँदैन. किनभने यो एभ्री डे नै लर्न गर्न सक्छ.
1: 42-43 इयर्सको एजमा के सक्छ
0: खेल्नु सक्छ? 42 जस्तै 15-20 मिनट्सहरू त खेल्छ. जस्तै 40 योपालि नै रोनाल्डो 41 होइन.
1: हजुर,
0: भजिना भन्ने प्लेयर कहिले खेलेको थिएन, जो चाहिँ तपाईँ केभी भटेगोलको 40 वर्ल्ड कप डेब्यू गरे अब होइन. एक्चुली यो दुईजना कतिजना प्लेयरले चाहिँ के देखायो भन्दाखेरि चाहिँ तपाईँले इफ यु लभ यर बडी, इफ यु बी अ फिट, यु क्यान प्ले अ गेम अप टु द 42 वर्ल्ड कपमा त्यो 42 लेभलमा खेल्नु चाहिँ एउटा म्याटर हुन्छ. त्यो पनि 90 मात्रै होइन.
1: होइन, कहीँ कहीँ एज फ्याक्टर हामीले अब तपाईँहरूले भन्नुहुन्छ विशेष त है, किनभने यो फुटबल खेल्ने जति पनि प्लेयर्सहरू हुन्छ उहाँको जुन चाहिँ पिरियड चाहिँ एकदम सर्ट हुन्छ. 33-35 भित्र नै उहाँहरूले सायद रिटायर लिनुपर्छ, किनभने उहाँहरूको धेरै प्रब्लम हुन्छ, शारीरिक प्रब्लम पनि हुनसक्छ. प्लस फेरि उहाँहरू चाहिँ यङ ट्यालेन्टसँग म्याचअप गर्नु सक्दैन, स्पिड म्याचअप गर्नु सक्दैन भन्नुहुन्थ्यो नि त.
0: होइन, त्यो चाहिँ यस्तो हो नि, 35-33-35 त अहिले म त लाग्दैन त्यो एज हो रिटायरमेन्ट गर्ने भने. इफ यु आर रियली फिट, अब तपाईँले म एकदमै अब एज अ प्रोफेसनली मैले कुरा गरेँ, प्यासनली त चाहिँ डिफ्रेन्ट पार्ट, किनभने प्यासनमा खेल्नु भनेको तपाईँको. तर अब इन्डियामा इन्डियाको 30-35 र उताको 30-35 चाहिँ आकाश पत्रको डिफ्रेन्ट हो. त्यो अन अ मिलियन रुपिज होइन, त्यहाँ केही सोच हुँदैन. उनीहरू चाहिँ जस्ट लभ एन्जोय फुटबल.
1: हजुर,
0: त्यही कारण तिनीहरूले क्यारी गर्नुसक्छ, आफ्नो राम्रो डाइटिसियन राख्छ, आफ्नो फिजियोज राम्रो हुन्छ, सबै कुरा राम्रो हुन्छ नि, त्यसले गर्दाखेरि त्यो प्रब्लम हुँदैन.
1: जितेन्द्रज्यू, तपाईँले अघि भन्नुहुँदै थियो कि तपाईँ मेसी फ्यान हुनुहुन्छ, द्याट मिन्स तपाईँलाई प्रश्न सोध्नु सायद मलाई कतिको सही लाग्छ तपाईँले बताउनु, डिङ्गजी पनि सँगमा आन्सर दिनु सक्नुहुन्छ है. 2026 फर्केर हेर्दाखेरि 48 देशमा सबैभन्दा बेस्ट टिम चाहिँ को लाग्यो तपाईँलाई?
2: मेरो त हमेसा नै अर्जेन्टिना हो होइन,
0: मेरो चाहिँ ब्राजिल हो.
1: ब्राजिल फ्यान भए तापनि जुन चाहिँ हार्यो है मलाई दुःख छैन, किनभने उहाँले त्यो प्रकारको खेल खेलेन ब्राजिलले.
0: तर होइन, तर म तपाईँलाई एउटा बात काटेको जस्तो, मेरो योपालिको डरलाग्दो फ्यान चाहिँ म के थियो भने अबको फ्युचर फ्यान पनि मेरो इन्टरनेसनली वर्ल्ड कपमा चाहिँ म ब्राजिल चाहिँ बाइक बन्द ब्राजिल फ्यान. तर मैले अब अहिले चाहिँ भयो लास्ट 5 जस्तो म जापानलाई फलो गर्छु.
1: हजुर हजुर,
0: जापानले यति डरलाग्दो डेभलप गरे फुटबल, यति डरलाग्दो, किन चाहिँ भन्दाखेरि त्यहाँ रिजनेबलनेस टु अवर कम्युनिटी.
1: हजुर हजुर,
0: त्यो क्रिकेटरहरू त्यस्तै
1: हामी जस्तो देखिने, हामी जस्तो हाइटको है,
0: जति पनि फ्रेन्डली म्याचेसहरू भयो, दे वन टु एभ्रीबडी, स्पेनलाई, जर्मनीलाई, ब्राजिललाई, सबै जित्यो तिनीहरूले. अब दिनको फुटबल एकदमै माथि आइरहेको छ.
1: हजुर जितेन्द्रज्यू,
2: मेरो चाहिँ अब त्यो एज फ्याक्टर भन्दा चाहिँ मेरो चाहिँ के हुन्छ, मान्छेको एउटा आफ्नो, हामी 3 छौँ होइन, 3 इन्डिभिजुअल थिङ्किङ हुन्छ क्या.
1: हजुर,
2: थिङ्किङ हुन्छ. अब मेसीको थिङ्किङ के छ भने, अब म जब

0: ने कुन चाहिँ प्लेयर इन्डिभिजुअल
1: हुन्छ फ्यान मात्रै
2: हुन्छ इभन डायरेक्ट फ्यान फलो गर्न
0: होइन त्यो चाहिँ अरिजिनल फलो गरेको बिकज अफ दाजुले भन्नुभयो म पहिला म पनि 86 म्याराडोनै थिएँ म पनि होइन टिल मेसी एन्जल त अब मेसी आयो चाहिँ मेसी त्यो सायद दुईजनाले गर्दा होला म पहिलादेखि नै अर्जेन्टिनाको
2: ठिकै छ तपाईँ अब तपाईँ पूर्व खेलाडी पनि रहनु भएछ ब्राजिलको फ्यान हुनुहुन्छ है बाई बर्थ तपाईँले ब्राजिल हुनुहुन्छ यो पालिको ब्राजिल जुन चाहिँ 1998 ब्राजिल 2002 ब्राजिलमा जुन प्रकारको खेलाडीहरूको त्यो जमघट थियो है रोनाल्डो थियो काफु थियो रोबर्टो कार्लोस थियो काका थियो रोमारियो थियो तर योपालि हामीले सायद एउटै नामले मात्रै चिनिरहेको थियो नेमार नेमार हुनुहुन्छ भिनिसियस जुनियर थियो रविना थियो तर त्यो खेलको त्यो उचाइ हामीले ब्राजिलबाट सोच्थ्यौँ त्यो पाइनँ तपाईँलाई के लाग्छ
1: होइन एक्चुलीमा ब्राजिल इज द बन्डल अफ ट्यालेन्टेड उयो माने टिम ब्राजिल त यस्तो कन्ट्रीहरू हो जो सबभन्दा म्याक्सिमम् प्लेयरलाई सप्लाई गर्छ बाहिर यिनीहरूको जिडिपी पनि ब्राजिलले प्लेयर बेचेरै कमाउँछ है नम्बर वान त ब्राजिल यति डरलाग्दो टिम हो तर के भयो भन्दाखेरि ब्राजिलमा चाहिँ विल गोइङ टु बिल्ड द क्याट भनेको जस्तो
2: भयो
1: सब स्टार छ किन योपालि एन्सेलोटीलाई ल्यायो बाहिरबाट कोच किन एउटा कुरा याद गर्नुहुन्छ सबभन्दा फुटबल चाहिँ मेरो विषयमा एज अ कोच एज अ प्लेयर म चाहिँ के फिल गर्छु भन्दाखेरि फुटबल डजन्ट वन बाई द इन्डिभिजुअलिटी
2: हजुर
1: इट इज वन इनसाइड द तपाईँको तपाईँको जुन चाहिँ हाम्रो ड्रेसिङ रुम हुन्छ नि ड्रेसिङ रुममा आधा फुटबल हामी जितिसकेको हुन्छौँ केमिस्ट्री सब आज एज अ एउटा कोचले कहिले पनि मेसीलाई फुटबल सिकाउँदैन मैले ह्यारिकेनलाई किन फुटबल सिकाउनु तर कोच र म्यानेजर चाहिँ त्यो लेभलको म्यानेजर हो क्यों एभ्री बडीको साइकोलोजी रिड गर्छ एभ्री बडीलाई मोटिभेट कसरी गर्ने एभ्री बडीको सानसानो कुरा यो ब्राजिलमा चाहिँ सबभन्दा ठुलो कुरा के छ भने एज अ ब्राजिलियन प्लेयरहरूमा चाहिँ सबभन्दा इन्डिसिप्लिन वर्ल्डमा चाहिँ ब्राजिलियन प्लेयर इज
2: ओके ओके
1: सबभन्दा दे कम भन्दा फेरि
2: पुअर फ्यामिली
1: अन अलर्ट
2: हजुर हजुर
1: है दे अन अलर्ट अन्त एकैचोटि तिनीहरू फ्लेभरिन स्टाइलमा पुग्छ
2: हजुर हजुर
1: म्याक्सिमम रोमारियो भन्नुहोस् रोनाल्डिनो म्याक्सिमम ब्राजिलमा वान अफ द सब भन्दा सिन्सियर सबभन्दा रेस्पेक्टेड प्लेयर भनेको काका
2: थियो हजुर हजुर
1: एकदमै त्यो मान्छे उयो थियो तर उनी अब ब्राजिल अब अहिले पनि नयाँ नयाँ प्लेयरहरू राम्रो छ ब्राजिलमा है त्यसले गर्दाखेरि अब यिनीहरूको स्ट्यान्डर्ड एउटै हुन्छ अब जित्नु हार्नु त अर्को कुरा हो तर ब्राजिल जस्तो हारे त्यस्तो वर्ल्ड कप चाहिँ हेरिनँ मैले पनि
2: हजुर हजुर
1: फाइनल चाहिँ
2: हजुर त्यसमा अब कुरा फाइनलको कुरा गर्दाखेरि स्पेन तपाईँलाई के लाग्छ डिजर्भिङ टिम थियो
1: नो मैले भने त स्पेन अरू सबै कन्ट्रीहरूमा चाहिँ के भयो भन्दाखेरि तपाईँ थाहा छ योपालि वर्ल्ड कप भन्नु हुनुभन्दा अगाडि है जित हामी अर्जेन्टिनाको बेसी कुरा हुन्थ्यो फ्रान्सको पुरा कुरा हुन्थ्यो पोर्चुगलको कुरा हुन्थ्यो यो ब्राजिलको कुरा हुन्थ्यो किन इन्डिभिजुअल स्टारहरू देख्थ्यो
2: हजुर
1: स्पेनको कुरा गऱ्यो यामल भाइ कसै हो दे प्ले एज अ युनिट
2: हजुर हजुर
1: यङ्गेस्ट यङ्गेस्ट प्लेयरहरू सोच्नुहोस् न अब त्यसले गर्दाखेरि हो स्पेनले वर्ल्ड कप जितेको
2: उनीहरूको
1: जुन चाहिँ टिमको त्यो मुभमेन्ट थियो तिनीहरूको जुन चाहिँ एउटा त्यो इन्डिभिजुअलिटी थिएन तिनीहरूको
2: हजुर हजुर एज अ टिम भएर खेल्थ्यो जितेन्ज्यू तपाईँ अब अर्जेन्टिना फ्यान हुनुहुन्छ है कुरा गरौँ अब सबभन्दा विवादास्पद एउटा जुन चाहिँ गेम रहेको थियो इजिप्टसँग अर्जेन्टिना एन्ड इजिप्टसँग सायद इजिप्टको मान्छेले भन्दा चाहिँ इभन कोचले पनि त्यसलाई एकदमै नराम्रो कमेन्ट लिनुभयो है रूपले लिनुभयो के लाग्छ त्यो म्याच पछि गएर त्यसलाई डिङ्गज्यूले पनि थप्नुहुनेछ त्यो तपाईँलाई के लाग्छ अर्जेन्टिना इजिप्टको म्याचमा
0: अब एज अ एक्स फुटबल प्लेयर होइन हामी पनि अब 30 इयर्सदेखि हामी फुटबलमै
2: इन्भल्भमेन्ट
0: छौँ तर अब त्यो कम्पेरिजन आयो भने त इजिप्ट र अर्जेन्टिनाको त कम्पेरिजन आउँदैन
2: किनभने जुन दिनको खेलको कुरा
0: आफ्नो पहिलो भ्यू राख्नु खोज्दा चाहिँ कस्तो भन्छ एउटा अब एउटा अर्जेन्टिना टिम भनेको डिफेन्डिङ च्याम्पियन हो इजिप्ट भनेको अब उनीहरूको लेभलमा अब आउनु सक्दैन एउटा हुन्छ नि अब हामी जब प्लेयर थियौँ हामी लुज टिम खेल्दाखेरि अलिकति क्याजुअलिटी आइहाल्छ क्या
2: हजुर
0: हामी ए यिनीहरूलाई सिकाइहाल्छ त्यो मलाई चाहिँ अर्जेन्टिना मैले दुई तिनवटा म्याच लास्ट मोमेन्ट जुन चाहिँ जित्यो त्यो मलाई त्यस्तो लाग्यो अर्जेन्टिना अब डिफेन्डिङ च्याम्पियन हो बेस्ट बेस्ट प्लेयरहरू छ अब
2: ओभर कन्फिडेन्स जस्तो लागेन
0: मलाई त्यस्तो लाग्यो क्याजुअली खेल्यो लास्टमा उनीहरूलाई यति कन्फिडेन्स चाहिँ छ लास्टमा चाहिँ विन चाहिँ गर्छ भने म चाहिँ त्यो चाहिँ देखेँ अर्जेन्टिनामा जति पनि तिनवटा म्याचमा
2: हजुर हजुर
0: उनीहरूले यस्तो होइन कि ला हामी जित्छु कि हार्छु होइन म चाहिँ के थियो हामी अर्जेन्टिना हो हामी डिफेन्स च्याम्पियन हो हामी यस्तो टिमलाई जसमा त्यो एउटा हुन्छ नि स्टार्टिङदेखि लुज खेल्दै खेल्दै आएर लास्टमा चाहिँ हामीले त्यो पनि मलाई चाहिँ त्यस्तो लाग्यो मलाई धेरै जस्तो चाहिँ
2: यो कुरो लिएर आउँदाखेरि यो म्याचदेखि सायद ज्यादा प्रश्न उठ्न उठ्न
1: डिसिसनको
2: कुरा त्यसमा
0: किन जाँदिनँ भने पनि एउटा
2: होइन तपाईँ अब अर्जेन्टिनियन फ्यान भएकोले गर्दाखेरि तपाईँले भन्नुहुन्छ यस त्यो एकदम अर्जेन्टिनियन फेभरमा थियो भनेर तर इजिप्सियनहरू या होल वर्ल्ड अनि सामाजिक सञ्जालहरूमा देख्दाखेरि चाहिँ कहीँ न कहीँ त्यो फिफाको नाम गरेर नै एउटा उनीहरूले गरिरहेको छ कि होइन यो चाहिँ कमर्सियलाइज भ्यालुमा चाहिँ अर्जेन्टिनालाई माथि लाने एउटा प्लान अर्डिङ्गज्यू
1: होइन एक्चुलीमा तपाईँको के हो भन्दाखेरि बिङ अ प्लेयर है भार भनेको त अब हामी पछाडि इन्ट्रोड्युस भएको है

0: भिलेज भयो। अझ भारको कतिवटा सिस्टम छ, कतिवटा रुल छ, सोर्स अफ गेम कहाँबाट सुरु भयो के, स्टिल वी डोन्ट नो। अब अझै हामी त्यो भित्र डेप्थमा गएको छैनौँ होइन। जब पनि कुनै एट्याक सुरु हुन्छ, एट्याक सुरु हुँदाखेरि त्यसको सोर्स कहाँबाट सुरु हुन्छ त्यो पनि रिड गर्दो रहेछ। अब पछाडि थाहा पाएँ मैले होइन। तर एउटा कुरा कस्तो भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यो म्याचमा चाहिँ के लाग्यो भन्दाखेरि एनिवे त्यो म्याच त्यो जुन चाहिँ गोल्ड डिसल आउट गर्यो
1: हजुर हजुर
0: इजिप्टको
1: हजुर
0: त्यसै गोल्ड डिसल आउट गर्नुपर्ने अर्को पनि थियो
1: हजुर
0: होइन। मैले सोर्स हेऱ्यो भने
1: हजुर हजुर।
0: तर पनि मलाई चाहिँ आजकल चाहिँ भारले चाहिँ के लाग्दियो भन्दाखेरि किनभने जस्तै ऊ स्ट्राइकर जित्ने स्ट्राइकर अरे म डिफेन्डर अरे
1: हजुर।
0: ब्रिङ्क अफ गेममा टफमा हामी ट्याकल गर्छौँ नि
1: हजुर हजुर।
0: गर्दाखेरि त मेरो खुट्टाको पोर्सन मोसन बडीको मोसन्सहरू त अब अटोमेटिकली अर्कै हुन्छ नि त त्यसलाई जब तिमीले माइन्युटली तिमीले उयसमा देखाउँछौ निर्मल चाहिँ हामी देखाउँछौँ स्लो मोसनमा इट लुक्स डिफरेन्ट होइन। मैले के लाग्छ भन्दाखेरि भार चाहिँ यस्तो हुनुपर्ने जहाँ चाहिँ तिमी माइन्युट माइन्युट कुराहरू चाहिँ न इन्भल्भ नहुनुपर्ने। त्यसले गर्दा चाहिँ मलाई आजकल के लाग्छ भने गेमको नेचुरलिटी हुन्छ नि नेचर जुन चाहिँ गेम थियो त्यो पनि गएको जस्तो लाग्यो। अर्को चाहिँ मलाई के मलाई विश्वास लाग्छ भन्दाखेरि यो 25 मिनट्समा जुन चाहिँ हाइड्रेसन ब्रेकको कुरा आयो यो हाइड्रेसन ब्रेक मेरो लागि युजलेस लाग्यो
1: हजुर हजुर।
0: किन भन्दाखेरि पहिलाको त्यत्रो मान्छेहरू विदाउट हाइड्रेसन ब्रेकै खेल्थ्यो होइन फ्लो अफ द गेम थियो
1: हजुर हजुर हजुर
0: फ्लो अफ द गेम थियो नि त
1: ठिक हो।
0: यो चाहिँ मलाई चाहिँ लाग्छ फिफाले वर्ल्ड कपलाई फुटबललाई पनि जस्तै क्रिकेटमा किन बेसी एडभर्टिजमेन्ट आउँछ सर्ट किन आउँछ 30 सेकेन्ड 20 सेकेन्ड लाख लाख करोड करोड रुपियाँ किन पाउँछ अब फुटबलमा पाउँदैन। त्यही कारण यो हाइड्रेसन ब्रेक राखेको कारण चाहिँ त्यो फिफाको एउटा कमर्सियल
1: कमर्सियल भ्यालुको लागि
0: लाग्यो नभए इट नथिङ हेर्नुहोस् है
1: हाइड्रेसन ब्रेकको सायद मैले पनि कुनै पॉइंट बुझिन किन है
0: सपोज इफ अ म्याच इज प्लेड इन नर्वे
1: हजुर दुईजना कलकत्तामा धेरै गेम खेल्नुभयो अब कलकत्ताको टेम्परेचर कहाँ आइछ त्यो टाइममा ब्रेक गर्दाखेरि तपाईँहरूलाई कस्तो हेर्नुहोस् किनभने त्यो मोमेन्टम ब्रेक हुन्छ अच्छा एउटा कुरो सोधिहाल्छ दुईजना नै अब यसरी खेल्दै जाँदाखेरि यसो बिचमा ब्रेक गर्दाखेरि आफ्नो जुन चाहिँ एड्रेनल बढिरहेको हुन्छ पम्प अप भइरहेको हुन्छ त्यो डाउन हुन्छ कि हुँदैन
0: अटोमेटिक हो त्यो त अटोमेटिक हो यो त बडीको एनाटोमी नै त्यस्तो हुन्छ
1: हजुर।
0: किनभने एउटा याद गर्नुहोस् साइकोलोजी के हुन्छ वान्स एउटा टिमले प्रेसर गर्नु थाल्छ नि प्रेसर गर्छ फुटबलमा होइन
1: हजुर हजुर
0: प्रेसर आएकै हुन्छ नि
1: हजुर हजुर।
0: यो के हुन्छ भन्दा एकचोटि होल टिमको एडलिन जुन हर्मोन जुन चाहिँ यिनीहरूको त्यो इन्थुजियास्ट बढिहाल्छ क्या
1: हजुर हजुर
0: डिफेन्ड गरेको गरे गर्नु थालिहाल्छ त्यो
1: हजुर।
0: एउटा यो चाहिँ बडीले गरेको होइन
1: हजुर
0: यो बडीले गर्दा जब एड्रेनलिन हर्मोन बढेर माइन्डमा जान्छ माइन्ड सेटअप भइसक्यो डिफेन्सिभमा पुग भन्ने हुन्छ क्या यो चाहिँ साइन्टिफिक रिजन हो
1: हजुर।
0: त्यसले गर्दाखेरि कतिवटा चिजमा हाइड्रेसन ब्रेकले एडभान्टेज पनि छ डिसएडभान्टेज हाइड्रेसन ब्रेकले एडभान्टेज के छ भन्दाखेरि जो डिफेन्डिङ टिम छ तिनीहरूलाई स्लो भयो प्रोडन गर्नु भयो जो एट्याकिङ टिम डिसएडभान्टेज
1: अनि कहिले काहीँ अब यस्तो हुन्छ नि हाइड्रेसन पोइन्टको जुन चाहिँ कुरा गर्दछु त्यो हामीले पहिला देख्दाखेरि चाहिँ अब हामीले त्यो मोमेन्टम ब्रेक गर्नुको लागि बल कोही बेला हामीले हल्का बाहिर फ्याँकिदिन्छु या थ्रो इन गर्दाखेरि हल्का ढिलो चलाइन्छु प्लेयर सब्स्टिट्युट हुँदाखेरि पनि हामी ढिलो गर्छौँ नि होइन। यो त एउटा उनीहरूको अब म्यानेजरको त्यो एउटा पोलिसी भनौँ न ट्याक्टिक भयो त्यो अब तर यो त टोटल्ली ब्रेक गर्दाखेरि चाहिँ एकदमै अब अघि त रिगेन गर्नु सक्छ
0: होइन। यसमा एउटा कुरा चाहिँ गरेको छ योपालि फेरि कस्तो कुरो गर्यो भने हाइड्रेसन ब्रेकलाई दियो यता चाहिँ तिमीले विदिन 5 सेकेन्डमा थ्रो चलाउनु पऱ्यो
1: हजुर
0: कर्नर ढिलो गरेन उल्टा ओपनरलाई दियो इन्जुरी भयो ट्याक्टिकली
1: त्यो एक प्रकारले ठिकै छ तर 2-3 मिनट ब्रेक हुँदाखेरि त एकदमै हुन्छ है। जितेन्ज्यू अब हामीले यो विश्व पटलमा होइन वर्ल्डमा हामी हेर्दाखेरि 48 देशले खेल्यो अब नेक्स्ट इयर एडिसन जो आउँदैछ 24th edition अफ फिफा फुटबल वर्ल्ड कप त्यो सेन्टिनेरी इयर पनि बनिएर गइरहेको छ होइन 1930 सुरु भएको थियो र अब हामीले अघि डिङ्गजीले भनेको सायद सम्भावित पोसिबल छ कि 56 देशमा त्यसमा नै भारतलाई तपाईँले देख्नुहुन्छ।
2: तपाईँको हेर्नुहोस् अब वर्ल्ड वाइड फुटबल हेऱ्यो भने अब हेर्नुहोस् अब 150,000 पपुलेसन भएकोले पनि वर्ल्ड कप खेल्यो त्यो राम्रो पर्फर्म गर्यो
1: हजुर।
2: हाम्रो हमेसा कुरा गर्छ 140 करोड त्यो र पैसाले फुटबल खेल्नु सक्दैन
1: राइट राइट हजुर।
2: हेर्नु फुटबल भनेको किन 211 कन्ट्रीले खेल्छ भने फुटबल खेलेको खेल्नु बहुत इजी हो
1: हजुर।
2: एउटा बल छ भने एक्लै छ भने खेल्नु सक्छ। अब जस्तो हामीले वर्ल्ड कपमा दिएको कतिवटा क्लास क्लास ग्लोल हाल्यो त्यो एउटा सानो नानीले आफ्नो ग्राउन्डमा गएर एक्लै पनि गर्नु सक्छ त्यसको लागि पैसा कोचहरू चाहिँदैन। फुटबल भने त्यो त्यही कारण वर्ल्ड वाइड खेल्छ इजी फुटबल भनेको इजी गेम ठिक छ कम्पिटिसन त्यसले गर्दा स्ट्यान्डर्ड हाई भएको छ
1: हजुर।
2: तर यसरी हेऱ्यो भने बहुत इजिली सिक्नु सक्ने गेम हो अरू जस्तो त्यो के अरे रुल्सहरू फलो गर्नु पर्दैन ज्यादा त्यो हुन्छ नि अब के अरे टेक्निकली के फुटबल भनेको त्यही भएर सायद वर्ल्डमा सबभन्दा ज्यादा अब 5 बिलियन मिन्स 500 करोड मान्छेले फलो गर्छ भन्छ र मैले भन्नु खोजेको चाहिँ इन्डिया 140 करोड भएर खेल्छ भन्ने ग्यारेन्टी छैन त्यसमा के हुन्छ लास्टमा क्वालिटी नै आउँछ
1: हजुर जब कि 101,60,000 जनसङ्ख्या भएको देशले
2: राम्रो पर्फर्मेन्स अरू स्पोर्ट्समा त अरू स्पोर्ट्समा हेर्नुहोस् तपाईँले अब क्रिकेटमा हेर्नुहोस् एउटा लुज टिमलाई आएर ठुलो प्लेयरसँग ठुलो टिमसँग अब इन्डियासँग फाइट गर भने दे कान पर्फर्म नि तर फुटबलमा यो कान्छे फुटबलमा जसले पनि पर्फर्म गर्नुसक्छ त्यहाँ के गर्छ फिटनेस आफ्नो होइन फिटनेस स्ट्रङ छ भने यु क्यान प्ले जोसुकै टिममा
1: डिगन्जी के भन्नुहुन्छ यसमा
0: होइन उसले भनेको पनि कुरा ठिकै हो चित्तले जुन चाहिँ कुरा गर्छ फुटबल चाहिँ म पनि पहिला के सोच्थेँ भन्दाखेरि फेसिलिटिज एडभान्टेजहरू हामी छ तर अबको फुटबल यस्तो भइसक्यो कि जो केटाको हङ्गर छ जुन कन्ट्रीमा हङ्गर छ कुछ गर्छु भने इट डजन्ट म्याटर विथ द पपुलेसन इभन 50,000 छ भने वर्ल्ड कप खेल्छ तर त्यो मान्छेभित्र चाहिँ हङ्गर हुनु पऱ्यो खेल्छु भन्ने खेल्छु भने फुटबल चाहिँ मलाई फेसिलिटी र पैसाले मात्रै माथि पुग्छ भन्ने होइन सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ यु मस्ट ह्याभ हङ्गर एन्ड प्यासन
2: कुरा काटेको जस्तो अब रोनाल्डो मेसी एक्जाम्पल छ त उसको आमा बाउ कुन चाहिँ
0: ऊ
2: कहाँ एसी गर्थ्यो कहाँ उसले टप क्लास स्कुल पढेको
0: रोनाल्डोलाई त झन् रोनाल्डो उसको टिचर छ भने भोलि के गरेर खान्छ यसले भन्थ्यो अरे यसको बाबा त ड्रङ्क गर्नु
1: हजुर हजुर होइन हजुर
0: अब तिमीले अधिकांश वर्ल्डको के अरे फुटबलर्सहरूको ब्याक हिस्ट्री देख्यो भने कोही पनि राम्रो फ्यामिलीबाट किनभने फुटबल इज प्लेड बाई द अन्डर पिपल स्टुडेन्ट उयो तर तिमी जुन चाहिँ निर्मलजीले इन्डियाको कन्टेक्समा कुरा गर्दाखेरि चाहिँ एउटा कुरा चाहिँ यति चाहिँ हो वेयर इज अ गुड ड्राइभर देयर मस्ट बी अ गुड भेहिकल भनेको जस्तो हुन्छ अन्त यस फ्रन्ट
1: 140 करोडको जनसङ्ख्याले
2: पनि के एड गर्न चाहन्छु भने
1: हजुर
2: अब मेरो आफ्नो आफ्नो
1: व्यक्तिगत
2: के छ भने नि हाम्रो इन्डियाको मेन्टालिटी के छ भने एउटा राम्रो प्लेयर हुन्छ नि अब उसलाई त्यहाँबाट राम्रो जग्गामा किन्छ नि
1: हजुर
2: उसले सोच्छ के सोच्छ आइ एम द बेस्ट उसले त्यो अब उसको अब जिम्मेवारी के बढेको छ त्यो चाहिँ बुझ्दैन अब
1: हामी भन्ने गरिन्छ नि एभ्री पावर कम्स विथ अ ग्रेट रेस्पोन्सिबिलिटी
2: कम्पिटिसन हाई हुँदैन अब हामी तिनजना अब एक आज म्याच खेले
1: हजुर होइन
2: तिनजना पर्फर्म गऱ्यो नेक्स्ट म्याच पनि सेम पर्फर्म गर्दा त हुँदैन नि त किनभने हामीले पनि मिस्टेकहरू पक्रिन्छौँ आफू आफूलाई के अर्को अब मैले अर्काको एगेन्स्टको कुरा गरेको अब म एउटा राम्रो प्लेयर भएर मलाई जिम्मेवारी दियो अरे त म क्याजुअलहरू बसेँ अरे ए प्र्याक्टिस लाइट गर्छु म राम्रो प्लेयर अरू नराम्रो तर उसले पनि त त्यसको लागि त प्रिपेरेसन गरेको हुन्छ नि त नेक्स्ट म्याचको लागि
1: हजुर
2: तर मलाई अन्त एज अ अब कोच ओनर कोच भएपछि या क्लब ओनर भयो भने त मलाई त उसले त एउटा होप राखेको हुन्छ
1: आन्सरेबल छ होइन श्रोतामानुभव आज विश्वमा हामीको आजको विशेष कार्यक्रममा हामीले केवल अनि केवल 2026 विश्वकप फुटबललाई लिएर परिचर्चा गरिरहेको छौँ र यसरी हामीसँग डिङ्कर छेत्री अनि जितेन रायजी हुनुहुन्छ जो राष्ट्रिय स्तरसम्म पुगेका हाम्रा गोर्खा गौरवहरू हुनुहुन्छ र वर्तमान समयमा हाम्रो डिङ्कर छेत्रीज्यूले कञ्चनजङ्घा फुटबल क्लबको हेड कोचको रूपमा कार्य गरिरहनुभएको छ उहाँले यो संस्था सदस्य नै हुनुहुन्छ तपाईँ है र यो समय एनालाइज गर्दाखेरि तपाईँले आफ्नो जति पनि यो जुन चाहिँ नयाँ बन्च अफ ट्यालेन्ट केटाहरू तपाईँले अहिले त्यसलाई सिकाइरहनु भएको छ तपाईँले दुईजना प्रश्न गर्न चाहन्छु यो केटाहरूमा कतिको हङ्गर पाइरहनु भएको छ के लाग्छ हामी भविष्यमा गएर कमसेकम नर्थ इस्टबाट भयो या दार्जिलिङबाट भयो या यो क्षेत्रबाट हामी राष्ट्रिय स्तरमा पुग्ने सम्भावना देख्नुहुन्छ त्यो केटाहरूमा
0: अनि मैले डेफिनेटली यहाँ दार्जिलिङमा यति डरलाग्दो ट्यालेन्टेड प्लेयर्सहरू छ यति डरलाग्दो ट्यालेन्टेड नानीहरू छ यहाँ दार्जिलिङ डिस्ट्रिक्टमा मस्ट मलाई लाग्छ म पनि अब हामी पनि अति राज्यभरि हेर्छु टुर्नामेन्टहरू फुटबलहरू हेर्छु है अझ इन्डियाको टिमहरू पनि हेर्छु नेसनल टिमको केटाहरू पनि देख्छु म मनमा स्पेङ्गल खेलेको अहिलेको नानीहरू पनि देख्छौँ हामी होइन तर पनि म हेर्दाखेरि के लाग्छ भन्दाखेरि चाहिँ अहिलेको अहिलेमा चाहिँ अपर्च्युनिटिज लट त अहिलेको नानीहरूकोमा कुन चाहिँ के छैन भन्दाखेरि चाहिँ जुन चाहिँ हङ्गर प्यासन भन्ने छ नि डिटर्मिनेसन भन्ने चाहिँ त्यो बहुत कम्ती छ त्यो चाहिँ ड्यु टु द ल्याक अफ आवर इन्भाइरोमेन्ट
1: हजुर
0: म तिनीहरूलाई दोष दिँदैन नानीहरूलाई दोष आज एउटा नानी स्कुलबाट छुट्टी भएर आएर कहाँ जान्छ तपाईँ मलाई भन्नुहोस् जान्छ कहाँ ग्राउन्ड छ तपाईँकोमा
1: छैन हजुर
0: कुनै इन्डोर स्टेडियम छ त्यस्तो मल्टिप्लेक्स स्टेडियम छ कुनै एथलेटिक सेन्टर छ केही छैन त्यो नानी एउटा मोबाइल फोन पक्रेर कहाँ बस्छ रुमभित्र बस्छ
1: हजुर ठिक
0: तल कन्फाइन भएर बस्छ अर्कोमा नानी माथि कन्फाइन भएर बस्छ एकअर्कामा न्युक्लियस इन्भाइरोमेन्ट भइसक्यो म त यसको
1: फ्यामिली प्रेसर पनि जोडेको छ होला किनभने हामी
0: यस्तो हो नि फ्यामिली प्रेसर कति बेला आउँछ भन्दाखेरि तपाईँको एउटा अहिले हामी कस्तो न्युक्लियस मेरो एउटा छोरा तपाईँको एउटा छोरा एउटा छोरी म्याक्सिमम् दुइटा
1: हजुर
0: हाम्रो फ्यामिलीमा अब हामी के गर्छौँ हामी भयङ्कर इन्सिक्योर फिल गर्छौँ नानीहरूको लागि
1: हजुर
0: वाइ बिकज इन्भाइरोमेन्ट यस्तो छ हाम्रोमा एउटै नानी चाहिँ एउटा छोरा चाहिँ जानुपर्ने जग्गा केही पनि छैन
1: हजुर
0: वेयर अरू कम्युनिटीमा हेर्नुभयो भने तिनीहरूको एभ्री क्लब एभ्री इन्भल्भ इभन डाउन टु द सिलिगुडी तपाईँ हेर्नुहोस् हामीले यहाँ क्लब भनेपछि हामी मान्छे भाग्छ
1: हजुर
0: समाज भनेर भाग्छ उनीहरूको क्लब समाजलाई बचाउँछ
2: अघि मैले तपाईँलाई भन्नु खोजेको चाहिँ के भने हाम्रो नि मेन्टालिटी एउटा हुन्छ नि इन्भाइरोमेन्ट फुटबलको बनाउनुपर्छ इन्डिया वर्ल्ड कप खेल्छ किन खेल्दैन
1: भने हजुर हजुर हजुर
2: हाम्रोहरू के छ भने नि अलिकति राम्रो खेलेपछि नि अब जस्तो अब एउटा एजुकेसन र स्पोर्ट्स भन्ने त एउटा मैले गरिसकेँ भन्ने त सक्दैन नि त, यो त डे बाई डे इम्प्रुभमेन्ट आउँछ आउँछ, नयाँ नयाँ आउँछ, सिक्दै सिक्दै जान्छ होइन. हाम्रो मेन्टालिटी के छ इन्डियन फुटबलमा चाहिँ के छ भने, अब म एउटा राम्रो लेभलको आफू आफूलाई के सोध्छु, ए मैले गरिसकेँ अब फर्दर अब म यतिमा गरेँ पनि हुन्छ. तर उसले अब वर्ल्ड कप भनेपछि त अल ओभर द वर्ल्ड होइन, उनीहरूले पनि त आफ्नो अब जस्तो अब यो वर्ल्ड कप तिर अब 2030 लागि प्रिपेरेसन गर्नु सुरु गर्यो, बेटर अब त्यो लेभल झन् कस्तो हाई हुन्छ होला, त्यसमा कम्पिट गर्नुको लागि हामी त अहिलेदेखि नै रेडी हुनु
1: पर्यो.
0: इन्डियामा चाहिँ के भइदियो भने इन्डियाको प्लेयरहरूले लेस क्वालिटीको प्लेयरहरू आइएसएलमा गएर करोड करोड कमाइदियो, अन्त उनीहरूले किन युरोप जानु, किन बाहिर जानु, कम्पिटिसन टप छ, पैसा क्वालिफाई पनि हुँदैन. उसले भन्नु जाएको जित्ने भन्नु जाएको सेम कुरा त्यो, हाम्रो प्लेयरहरू चाहिँ एउटा बाह्रमा पुगेपछि त्यहाँदेखि फर्दर बाह्र अझै छ नि त जानु,
1: हजुर हजुर हजुर,
0: त्यहाँ जाँदैन किन हुन त, यहाँ नै वेलम छ उसलाई,
1: हजुर हजुर,
0: पैसा कमाइहाल्यो कम्ती लेभलमा, मैले कम्ती खटेर बेसी पैसा कमाएँ म इम्प्रुभै हुँदिनँ नि,
1: हजुर
0: हुन्छ र हुँदिनँ, द्याट्स द मेन इस्यु.
1: श्रद्धा महानुभावहरू डिङ्का छेत्रीजीले अत्यन्त महत्त्व कुरा गर्नुभयो अन्तमा, कि हामीले जुन पनि आयोजना गर्ने गर्छौँ या आज जति पनि सदस्यहरू हुन्छ उहाँलाई पनि एउटा सिख हो, एउटा उहाँलाई प्रस्ताव पनि हो कि यदि हामीले कुनै पनि फुटबलको लाई नानीहरूलाई लिएर भविष्यमा उहाँलाई राष्ट्रिय स्तरकासम्म पुर्याउन सक्नु चाहनुहुन्छ भने चाहिँ हामीले यो प्रकारको लिगहरू खेलाउनु जरुरी छ. र धन्यवाद दिन चाहन्छु जितेन राईज्यूलाई, उहाँ हामीसँग आज सहभागिता बनाउनु, त्यसरी नै हामीसँग सिलगढीबाट भए तापनि यस पानीझरीमा हाम्रो डिङ्कु छेत्रीजी आउनुभयो, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु. र अनि धन्यवाद दिन चाहन्छु आजका हाम्रा जति पनि श्रोता महानुभावहरू जसले यो चर्चा परिचर्चामा हामीसँग सहभागिता बनाइदिनु भयो, र आगामी दिनहरूमा पनि हामी यस्ता प्रतिष्ठित व्यक्तिहरूलाई हाम्रो स्टुडियोमा निम्ताएर अनि खेलहरूसँग सम्बन्धित विभिन्न जानकारी लिएर आउने वचनको साथमा अहिले भने म जितेन राई, डिङ्गो छेत्रीज्यू अनि म निर्मल गुरुङ तपाईँहरूदेखि बिदा चाहन्छु. आउने दिन शुभ होस्.
3: अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार.
4: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्. प्रथममा प्रमुख समाचार. राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 को लागि 3 सन्त कबीर र 19 राष्ट्रिय हतकर्घा पुरस्कार सहित कुल 22 पुरस्कार प्रदान गर्नुभयो. संसदले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ. नीटको मुद्दालाई लिएर विपक्षीहरूले हंगामा गरेपछि संसदको दुवै सदन आगामी सोमबारसम्मको निम्ति स्थगित गरेको छ. प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय एनडीएका विभिन्न सांसदहरूसँग भेटवार्ता गर्नुभएको छ. पटक पटक संसद अवरुद्ध भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ. मौसम विभागले आज उत्तर पश्चिमी भूभागका धेरै जसो स्थानमा भारी वर्षा भएको जनाएको छ. र भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले अमेरिकामा आयोजित ग्रान्ड चेस टुर सेन्ट लुइस ऱ्यापिड र ब्लेड्सको उपाधि जितेका छन्. अब समाचार विस्तारमा. राष्ट्रपति द्रौपदी मुर्मूले हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि रहेको बताउनुभयो. आज नयाँ दिल्लीमा 12 राष्ट्रिय हतकर्घा अर्थात् हातेतान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, हजारौं वर्षदेखि हतकर्घा भारतको संस्कृति र सभ्यताको अभिन्न भाग हो. उहाँले भन्नुभयो, यस क्षेत्रले देशको समृद्ध सम्पदाको संरक्षण मात्र गरेको छैन तर रोजगारी, महिला सशक्तिकरण, कला संस्कृति र प्रकृति प्रतिको प्रेमलाई पनि बढ़ावा दिएको छ. राष्ट्रपतिले भन्नुभयो, हतकर्घा क्षेत्रले व्यापक रोजगारीका अवसरहरू प्रदान गर्दछ. उहाँले देशको हतकर्घा क्षेत्रमा 35 लाख भन्दा बढी मानिसहरू संलग्न रहेको कुरा औल्याउनुभयो, जसमध्ये लगभग 25 लाख महिला रहेका छन्. उहाँले भन्नुभयो, हतकर्घा भारतको स्वतन्त्रता संग्राम र आत्मनिर्भरताको भावनासित पनि गहिरो रूपमा जोडिएको छ र देशको अद्भुत सांस्कृतिक विविधताको प्रतीक हो. राष्ट्रपतिले देशका बुनकर, उद्यमी, डिजाइनर, विद्यार्थी र हतकर्घा क्षेत्रसित सम्बन्धित सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ. एक रिपोर्ट.
5: हजारों वर्ष से हथकर्घा भारत के प्रकृति पोषक सभ्यता की विकास यात्रा का अभिन्न हिस्सा रहा है. इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है. हथकर्घा क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है. हथकर्घा भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ है.
4: यस अवसरमा भ्रष्ट मन्त्री गिरिराज सिंहले सरकार हतकर्गालाई एक टिकाउ र पर्यावरण अनुकूल भ्रष्टको रूपमा बढावा दिने प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, आगामी वर्षहरूमा हतकर्गा उत्पादहरूको माग बढ्ने सम्भावना रहेको छ र सरकारले यो बढ्दो मागको लाभ सिधै बुनकरहरूसम्म पुग्ने कुरा सुनिश्चित गरिने बताउनुभयो। कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 लागि सन्त कवीर हतकर्गा पुरस्कार र राष्ट्रिय हतकर्गा पुरस्कार प्रदान गर्नुभयो। यस अवसरमा 3 सन्त कवीर हतकर्गा पुरस्कार र 19 राष्ट्रिय हतकर्गा पुरस्कार सहित कुल 22 पुरस्कार प्रदान गरिनुभयो। यी पुरस्कारहरू बुनकरहरूलाई उनीहरूको उत्कृष्ट शिल्पकला नवाचार र भारतको हतकर्गा परम्पराको संरक्षणमा योगदानको लागि प्रदान गरिएको थियो। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कारवाहीको आरोपसहित विभिन्न मुद्दाहरूमा विपक्षीहरूको हंगामा पछि संसदको दुवै सदन आगामी सोमबारसम्मको निम्ति स्थगित गरेको छ। यसअघि आज बिहान लोकसभाको कारवाही शुरू गर्दै अध्यक्ष ओम बिरलाले स्वतन्त्रता सेनानी र भारत छोडो आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि अध्यक्षले प्रश्नकाल शुरू गर्ने प्रयास गरे तर विपक्षी सदस्यहरूले नीटको विषयमा विद्यार्थीहरूको प्रदर्शनमा कथित पुलिस कारवाहीको मुद्दा उठाए। उहाँले संसद प्रश्न उठाउने र सार्थक छलफल गर्ने मञ्च भएको बताउनुभयो। यस्तै नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कारवाही लगायत विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामा गरेपछि राज्यसभा पनि आगामी सोमबारसम्मको निम्ति स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रिय हतकर्गा दिवसको अवसरमा भ्रष्ट मन्त्री गिरिराज सिंहद्वारा अंग्रेजी दैनिकमा प्रकाशित एक लेख साझा गर्नुभयो। सोशल मीडिया पोस्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, लेखमा हतकर्गालाई देशको सबैभन्दा ठूलो सभ्यतागत परम्पराको रूपमा वर्णन गरिएको छ। उहाँले भन्नुभयो, यस लेखले देशको समृद्ध र विविध क्षेत्रीय कपडा परम्परालाई पनि प्रकाश पारेको छ। वस्त्र मन्त्री गिरिराज सिंहले आफ्नो लेखमा युवाहरूलाई विरासत प्राविधिक सृजनशीलता र उद्यमशीलता ल्याएर हातेतान क्षेत्रलाई नयाँ दिशा दिन र जुलाहरूको जीविकोपार्जनलाई सशक्त बनाउन आग्रह गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। सोमबार राज्यसभाबाट अनुमोदन भएपछि लोकसभाले पनि आज यो विधेयक पारित गरेको छ। पहिलो स्थगनपछि सदनको कार्यवाही शुरू हुँदा सूक्ष्म लघु तथा मध्यम उद्यम मन्त्री जितन राम माझीले सदनमा सूक्ष्म लघु तथा मध्यम उद्यम विकास अधिनियम 2026 संशोधन सम्बन्धी विधेयक सदनमा पेश गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय जनतान्त्रिक गठबन्धनका विभिन्न सांसदहरूसँग भेटवार्ता गर्नुभएको छ। यसमा नेशनल सिटिजन्स पार्टी अफ इण्डिया एनसीपीआई र शिवसेनाका सांसदहरू पनि सामेल थिए। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै शिवसेनाका सांसद ज्योति सावित्री नागनाथ बागमारेले प्रधानमन्त्रीले संसद अवरूद्ध भएकोमा चिन्ता व्यक्त गरेको बताउनुभयो। लगातारको कोलाहलका कारण नवनिर्वाचित र प्रतिभाशाली सांसदले सदनमा आफ्नो धारणा राख्ने अवसर नपाउने प्रधानमन्त्रीको भनाइरहेको उहाँले बताउनुभयो। केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजूले विपक्षीको हल्ला बीच पनि संसदका दुवै सदनहरूमा विधायी कार्य सुचारू रूपमा सम्पन्न भएको बताउनु भएको छ। संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, लोकसभाले आज सूक्ष्म साना तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। उहाँले हाल विशेष अधिवेशन मार्फत मनसून अधिवेशन लम्ब्याउने कुनै प्रस्ताव विचाराधीन नभएको स्पष्ट पार्नुभयो। सदनमा केन्द्रीय गृहमन्त्री अमित शाहको बयानको लागि विपक्षीहरूको मागको जवाफमा श्री रिजिजूले भन्नुभयो, सदनमा कुन मन्त्रीले कुनै विशेष विषयमा जवाब दिने भन्ने निर्णय सरकारले अध्यक्षको अनुमति र कार्यसूची अनुसार लिइन्छ। सर्वोच्च न्यायालयले इलाहाबाद उच्च न्यायालयका पूर्व न्यायाधीश यशवन्त वर्माको घरबाट बरामद गरिएको कथित नगदबारे एफआईआर दर्ता गर्न र अदालतको निगरानीमा छानबिन गर्ने माग गर्ने याचिकालाई आज अस्वीकार गरेको छ। निवेदनलाई खारेज गर्दै पीठले भनेको छ, कुनै पनि व्यक्तिको राजीनामाले कथित असमान सम्पत्तिको मामिलामा उसको आपराधिक दायित्व समाप्त हुँदैन। बेन्चले यस्तै एक याचिका पहिले नै खारिज भइसकेको बताएको छ। यशवन्त वर्माको निवासमा कथित रूपमा जलाइएको नोटको बण्डल फेला परेपछि भ्रष्टाचारको आरोपमा उनी विरुद्ध महायोगको कार्यवाही सुरु भएको थियो। उनले गत वर्ष पदबाट राजीनामा दिएका थिए। भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानानन्दले अमेरिकामा आयोजित ग्रान्ड चेस टुर सेन्ट लुइस ऱ्यापिड र ब्लिट्जको उपाधि जितेका छन्। 20 वर्षीय प्रज्ञानानन्दले प्री फाइनल राउन्डमा उज्बेकिस्तानका ग्रान्ड मास्टर जाभेकिर सिन्दुरोभसँग बराबरी खेलेर उपाधि जितेका हुन्। उनले प्रतियोगितामा 35 मध्ये 23 अङ्क हासिल गरेका थिए। थाइल्याण्डको एक विद्यालयमा गोली चल्दा 8 जनाभन्दा अधिकको मृत्यु हुनका साथै अन्य 15 जना घाइते भएका छन्। यो घटना नान थबोरी प्रान्तको वाङ क्रुआई जिल्लाको एक उच्च माध्यमिक विद्यालयमा भएको हो। मौसम विभागले दिल्लीका लागि आज येल्लो अलर्ट जारी गरी मध्यमदेखि भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIRNews खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 लागि 3 सन्त कवीर र 19 राष्ट्रिय हतकर्घा पुरस्कार सहित कुल 22 पुरस्कार प्रदान गर्नुभयो। संसदले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय एनडीएका विभिन्न सांसदहरूसँग भेटवार्ता गर्नुभएको छ। पटक पटक संसद अवरुद्ध भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। मौसम विभागले आज उत्तर पश्चिमी भूभागका धेरैजसो स्थानमा भारी वर्षा भएको जनाएको छ र भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानानन्दले अमेरिकामा आयोजित ग्रान्ड चेस टुर सेन्ट लुइस ऱ्यापिड र ब्लिट्जको उपाधि जितेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजे मुख्य समाचार अपडेट्स लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
3: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति सङ्गीत दवा ग्याल्मो पासाङ शेर्पा अनि समूह स्वरमा।

नमस्कार आदरणीय श्रोता शिक्षा ज्योति कार्यक्रममा मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक अभिवादन एवं स्वागत कार्यक्रमको प्रथममा सुनाउन लागिरहेछु समूह स्वरमा देश वन्दना

0: यी देश बन्दनापछि अब हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति अब प्रस्तुत गर्न लागिरहेका छौँ भौतिक विज्ञानको एक पाठ सिस्टम अफ मेजरमेन्ट अर्थात् नापका पद्धति। यस पाठलाई पढाउनु हुनेछ शिक्षक राहुल राईज्यूले।
1: नमस्कार मेरा विद्यार्थी भाइ बहिनीहरू, म राहुल राई, पंखाबारी उच्चतर माध्यमिक विद्यालयका शिक्षक, र आज सिस्टम अफ मेजरमेन्ट नापका पद्धति बारे जानकारी गराउनेछु। र नापका पद्धति बारेमा बुझ्न अघि हामीले भौतिक राशि बारे बुझ्न जरुरी हुन्छ। त्यसै कारणले गर्दाखेरि भौतिक राशि भनेको के हो? जुन कुरो नाप्न सकिन्छ अर्थात् जसको परिमाण सम्भव छ त्यसलाई भौतिक राशि भन्दछ। उदाहरणको निम्ति पुस्तकको लम्बाई र चौडाई रुलरको सहायताले नाप्न सक्छौँ। एउटा गोलीको द्रव्यमान या ओजन हामीले तराजुको सहायताद्वारा नाप्न सक्छौँ। एउटा फुटबल खेलको समय अवधिलाई हामी घडीद्वारा नाप्न सक्छौँ। यसै कारण यी जम्मै राशिहरू लम्बाई, द्रव्यमान र समय भौतिक राशिका उदाहरणहरू हुन्। भौतिक राशि कति प्रकारका हुन्छन् त? भौतिक राशि मूलत दुई प्रकारका हुन्छन्। एक अदिश राशि जसलाई अङ्ग्रेजीमा स्केलर क्वान्टिटी भनिन्छ, अर्को सदिश राशि जसलाई अङ्ग्रेजीमा भेक्टर क्वान्टिटी भन्दछ। अदिश राशि के हो त? जुन राशिको केवल मान हुन्छ, दिशा हुँदैनन्, त्यसलाई अदिश राशि भनिन्छ। उदाहरणको निम्ति लम्बाई, द्रव्यमान, समय, आयतन, क्षेत्रफल इत्यादि। सदिश राशि कसलाई भनिन्छ? जुन राशिको मान र दिशा दुवै हुन्छ त्यसलाई सदिश राशि भन्दछ। उदाहरणको निम्ति वजन, वेग, त्वरण, बल, विस्थापन इत्यादि। अदिश राशि र सदिश राशिको भिन्नता बारे अब हामी बुझ्नेछौँ। अदिश राशि यसको मान हुन्छ तर दिशा हुँदैन। सदिश राशि यसको मान हुन्छ र साथसाथै दिशा पनि दुवै हुन्छ। अदिश राशि यसले केवल मान व्यक्त गर्दछ, सदिश राशि यसले केवल मान र दिशा दुवै व्यक्त गर्दछ। अदिश राशि दिशा बदलिँदा यसको मानमा कुनै अन्तर हुँदैन, सदिश राशि दिशा बदलिँदा यसको परिणाम बदलन्दछ। र विद्यार्थी भाइ बहिनीहरू, अब हामी विस्तार रूपले भौतिक राशि साथसाथै यसका बारेमा विस्तृत रूपमा जान्नेछौँ। कुनै पनि भौतिक राशिको परिणामलाई सङ्ख्यामा व्यक्त गर्नुलाई मेजरमेन्ट या मापन भनिन्छ। मापन मुख्यत तुलना गर्नुको निम्ति यो एक प्रक्रिया सुरु गरिएको हो। यसमा कुनै भौतिक राशिको मात्राको तुलना एक पूर्व निर्धारण गरिएको मात्रासँग गरिन्छ। उदाहरणको लागि जब हामी भन्छौँ कि कुनै रुखको उचाइ 10 मिटर छ, तब हामी त्यस रुखको उचाइको तुलना 1 मिटरसँग गरिरहेको हुन्छौँ। यहाँ मिटर एक मानक मात्रक या युनिट हो। जुन भौतिक राशि लम्बाई,

या दूरीको लागि प्रयुक्त हुन्छ। यसै प्रकार समयको एकाई सेकेन्ड अनि द्रव्यमान या मासको एकाई किलोग्राम आदि हो। प्राकृतिक विषयहरूको अध्ययन गर्ने समयमा तीहरूको बारे सही ज्ञान प्राप्त गर्नुको लागि यो आवश्यक छ कि हाम्रो प्रकृतिको केही गुणहरूको माप या मेजरमेन्ट बारे हामीलाई थाहा हुनु। साधारणत यो थाहा पायौं कि माप या नापको मुख्य रूप तीन राशि लम्बाई, द्रव्यमान तथा समयद्वारा उपलब्ध हुन्छ। सैद्धान्तिक रूपमा प्रत्येक नापमा उपयुक्त राशि आउँछन्। यी राशिहरूमध्ये कुनै पनि मापको लागि कुनै निश्चित तथा सुविधाजनक परिणामलाई मानक मानिन्छ या त युनिट भनिन्छ। यसले सबै मात्र नाप्न सकिन्छ। उदाहरणस्वरूप धनलाई रुपियाँमा गिन्ती गर्छौँ तथा ओजनलाई किलोग्राममा नाप्न सक्छौँ। यसरी विभिन्न प्रकारको एकाईहरू हामी प्रयोग गर्छौँ। विज्ञानमा लम्बाई, द्रव्यमान अनि समय, जसलाई अङ्ग्रेजीमा लेन्थ, मास एन्ड टाइम, मूल एकाई मानिन्छ। अन्य सबै प्रकारको एकाई एक दोस्रोमा निर्भर गर्छ। ती सबै एकाईलाई व्युत्पन्नमा एकाई भनिन्छ, जसलाई अङ्ग्रेजीमा डिराइभ युनिट भनिन्छ। यस्तै प्रकारले क्षेत्रफलको एकाई एक यस्तो वर्गको क्षेत्रफल हो जसको लम्बाइ पनि एकै हो अनि चौडाइ पनि एकै। आयतन या भोल्युमको एकाई एक यस्तो एकाई हो जसमा सबै भुजाको लम्बाइ एकै हुन्छ। यसरी क्षेत्रफलको एकाई र आयतनको एकाई एकै एकाई लम्बाइको एकाईबाट प्राप्त हुन्छ, जुन लम्बाइको एकाई अङ्ग्रेजीमा फन्डामेन्टल युनिट भनिन्छ। वेग या स्पिडको एकाईको परिभाषा अनुसार दूरीलाई यदि हामीले समयले भाग गरे हामीले वेगको मान पाउँछौँ, कारण दूरी लम्बाइले व्यक्त गरिन्छ। यसरी वेग या गतिको एकाई मूल एकाईमा निर्भर हुन्छ। प्राय यो पाइन्छ कि व्युत्पन्न एकाई या त धेरै ठुलो या त धेरै सानो हुने गर्दछ। यसरी सुविधा अनुसार केही गणित या अपगणित उपयोगमा ल्याउने गरिन्छ। र विद्यार्थी भाइ बहिनीहरू, अब हामी नापका पद्धतिका प्रकारबारे जान्नेछौँ। वैज्ञानिक जगतमा नापको लागि साधारणत दुई प्रकारको एकाईको पद्धति उपयोग गरिन्छ, र ती हुन् ब्रिटिस पद्धति र फ्रेन्च पद्धति। ब्रिटिस पद्धति, यसलाई FPS या फुट पाउन्ड सेकेन्ड पद्धति पनि भनिन्छ। यस पद्धतिमा लम्बाइलाई फुटमा, भार या द्रव्यमानलाई पाउन्डमा अनि समय सेकेन्डमा व्यक्त गरिन्छ। यो प्रणाली विशेष ती देशमा उपयोग गरिन्छ जुन देश ब्रिटिस साम्राज्यको अङ्ग थिए। यसले विशेष रूपमा ब्रिटिस इन्जिनियर या ब्रिटेनमा प्रकाशित इन्जिनियर तथा ऋतु विशेषज्ञहरूद्वारा उपयोग गरेको पाइन्छ। र दोस्रो पद्धति, जसलाई फ्रेन्च पद्धति भनिन्छ, यस पद्धतिलाई मिटर पद्धति अथवा सेन्टिमिटर ग्राम सेकेन्ड पद्धति या सिस्टम पनि भनिन्छ। यस पद्धतिलाई संसारभरि वैज्ञानिक कार्यमा प्रयोग गरिन्छ। यसमा लम्बाइको सेन्टिमिटर, द्रव्यमानको ग्राम अनि समयको सेकेन्डमा नाप लिने गरिन्छ। अब हामी एकाई या युनिट बारे जान्नेछौँ। कुनै राशिको परिमाण बुझाउँदा त्यसको जुन एउटा सुविधाजनक प्रमाणिक नाप लिइन्छ त्यस नापलाई एकाई भन्दछ। उदाहरण, टेबलको लम्बाइ 2 मिटर भन्नाले लम्बाइको एकाई मिटर अनि यसको लम्बाइ 2 गुणा रहेछ भनेर बुझिन्छ। त्यसरी नै 5 किलोग्राम चामल भन्दा यहाँ चामलको एकाई किलोग्राम, साथसाथै चामलको परिमाण किलोग्रामको 5 गुणा रहेछ भन्ने बुझिन्छ। एकाई दुई प्रकारको हुन्छ, मूल एकाई जसलाई अङ्ग्रेजीमा फन्डामेन्टल युनिट अनि व्युत्पन्न एकाई जसलाई अङ्ग्रेजीमा डिराइभ युनिट भनिन्छ। जुन एकाई पूर्ण रूपले स्वतन्त्र छ औ अन्य एकाईमा निर्भर छैन त्यसलाई मूल एकाई भन्दछ। व्युत्पन्न एकाई, व्युत्पन्न एकाई त्यो एकाई हो जसलाई मूल एकाईको सहायताबाट निर्माण गरिन्छ। जस्तै उदाहरणको निम्ति क्षेत्रफल,

क्षेत्रफल नाप्नका निम्ति हामीले लम्बाई अनि चौडाई दुवैको गुणनफल गर्न पर्छ अनि यी दुवै लम्बाई अनि चौडाई दुवै मूल एकाईका उदाहरणहरू हुन्। मूल एकाईका परिभाषा, जुन एकाई पूर्ण रूपले स्वतन्त्र छ औ अन्य एकाईमा निर्भर छैन त्यसलाई मूल एकाई भनिन्छ। व्युत्पन्न एकाई, जुन एकाई मूल एकाईमा निर्भर गर्दछ त्यसलाई व्युत्पन्न एकाई भनिन्छ। यिनीहरूको भिन्नता यस प्रकार छ। मूल एकाई, यो एकाई पूर्ण रूपले स्वतन्त्र छ। व्युत्पन्न एकाई, यो एकाई पूर्ण रूपले स्वतन्त्र छैन। मूल एकाई, यो एकाई स्वयं उत्पादित एकाई हो औ अन्य कुनै एकाईमा निर्भर हुँदैन। व्युत्पन्न एकाई, यो एकाई मूल एकाईबाट उत्पन्न हुन्छ औ त्यही एकाईमा निर्भरशील हुन्छ। तिन नम्बर, मूल एकाई, यी एकाई प्राय आदिश मात्राका द्योतक हुन्। व्युत्पन्न एकाई, यी एकाई अदिश या सदिश दुवै मात्राका द्योतक हुन्। अब हामी मिटर पद्धति बारे केही जान्नेछौँ। मिटर पद्धति के हो? एकाईका दुईवटा प्रचलित पद्धतिहरू छन्, जसलाई मैले सुरुमै जनाइसकेको छु, फ्रेन्च पद्धति साथसाथै ब्रिटिस पद्धति। मिटर पद्धति जसलाई फ्रेन्च पद्धति पनि भनिन्छ, अनि एसआई पद्धति भन्नाले के बुझिन्छ त? एसआई पद्धति भन्नाले एमकेएस पद्धतिलाई नै हिजो आज अन्तर्राष्ट्रिय पद्धति या सिस्टम इन्टरनेसनल नामले उल्लेख गरिन्छ। सन् 1960 विश्वका सम्पूर्ण देशहरूमा नापको समानता स्थापना गर्न यो प्रणाली प्रचलित छ। यी सबै पद्धतिहरू हामीले संसारमा प्रयोग गरेको पाउँछौँ। अब केही व्यवहारिक एकाई बारेमा जान्नेछौँ। व्यवहारिक एकाई के हो त? ती एकाईहरू जो दैनिक जीवनमा बारम्बार उपयोग हुन्छ त्यसलाई व्यवहारिक एकाई भन्दछ। जस्तै शक्तिको व्यवहारिक एकाई वाट हो अनि कार्यको व्यवहारिक एकाई जुल हो। एउटै राशि नाप्नका निम्ति हामीले किन ठुलो र सानो एकाई व्यवहार गर्छौँ? राशिको मान सानो भए सानो एकाई अनि ठुलो भए ठुलो एकाई प्रयोग गरिन्छ। जस्तै एउटा पेन्सिलको लम्बाई 15 सेन्टिमिटर भनिन्छ, किलोमिटरमा प्रकट गरे 0.0015 किलोमिटर हुन्छ, जो सुविधाजनक हुँदैन। अत सानो नाप भए

चाहिन्छ। सिजिएस प्रणाली के हो त? सिजिएस प्रणाली भन्नाले सेन्टिग्राम सेकेन्ड पद्धति भनेर बुझिन्छ, जसमा लम्बाइ सेन्टिमिटर, द्रव्यमान ग्राम अनि समयलाई सेकेन्डमा नाप्न सकिन्छ। कुन यन्त्रले वस्तुको द्रव्यमान नाप्छौ? विद्यार्थी भाइ बहिनीहरू, अब यो प्रश्नको उत्तरबारे हामी जान्नेछौँ। साधारण तराजुद्वारा कुनै वस्तुको द्रव्यमान

मानसिक मनमा ढकहरू काममा ल्याउन पर्छ। यो अवस्थामा दाहिनी पल्लामा भएका ढकहरूको द्रव्यमानको मोट परिमाण र वस्तुको द्रव्यमानको परिमाण बराबर हुन्छ

0: गच। त्यसरी दौड प्रतियोगिताहरूमा समयको नाप विराम घडी या स्टप वच द्वारा गरिन्छ। विराम घडी कसरी नाप्छौँ त त्यसबारे हामी जान्नेछौँ। विराम घडीको सहायताले 100 मिटरको दौडको समय नाप्न सकिन्छ। विराम घडीको चाबी दिने बटनलाई पहिलोपल्ट दबाए काँटा चल्न थाल्छ अनि दोस्रोपल्ट दबाए काँटा पुगेको स्थानमा रोकिन्छ। काँटाको अन्तिम स्थान हेरेर दौडको समय पत्ता लाग्न सक्छ। त्यसरी नै हामीले एउटा प्यालामा भएको चियाको आयतन या भोल्युम अफ लिक्विड कसरी नाप्न सक्छौँ त र के यन्त्रद्वारा नाप्न सक्छौँ? मापक बेलन या मिजरिङ सिलिन्डरद्वारा हामी एउटा प्यालामा भएको लिक्विडको भोल्युम नाप्न सक्छौँ। र विद्यार्थी भाइ बहिनीहरू, अब हामी लम्बाइको एकाइबारे जान्नेछौँ। मिटरी प्रणालीमा लम्बाइको एकाइ मानक मिटर हो। यो 1 मिटर मानक पेरिसको नजिक सेभियर्समा राखेको प्लेटिनम इरिडियम मिश्र धातुलाई एक डन्डामा बनेको चिन्हको दूरी मानक मिटर मानिन्छ। र विद्यार्थी भाइ बहिनीहरू, लम्बाइलाई धेरैवटा एकाइहरूमा लेख्ने गरिन्छ, जस्तै मिलिमिटर, सेन्टिमिटर, डेसिमिटर, मिटर, डेकामिटर, हेक्टोमिटर अनि किलोमिटर। 10 मिलिमिटरको 1 सेन्टिमिटर हुन्छ, त्यसरी 10 सेन्टिमिटरको 1 डेसिमिटर, 10 डेसिमिटरको 1 मिटर, त्यसरी 10 मिटर भनेको 1 डेकामिटर, अनि 10 डेकामिटर भनेको 1 हेक्टोमिटर, अनि 10 हेक्टोमिटर भनेको 1 किलोमिटर हुने गर्छ, र 1000 मिटर भनेको 1 किलोमिटर हुने गर्छ। त्यसरी नै लम्बाइको नाप ब्रिटिसद्वारा कसरी गरिन्छ? उनीहरू 12 लाइनको 1 इन्च मान्ने गर्छन्। 12 इन्चको 1 फुट, 3 फुटलाई 1 गज भनिन्छ, 220 गज भनेको 1 फर्लाङ, र 8 फर्लाङ भनेको 1 मिल, र 6 फुट भनेको 1 फैदम भन्ने नाप उनीहरू प्रयोग गर्छन्। खगोल विज्ञानमा दूरी नाप्ने प्रयोग गरिने एकाइ प्रकाश वर्ष भनिन्छ। या कुनै 2 ग्रहको दूरी कसरी नापिन्छ? विद्यार्थी भाइ बहिनीहरू, खगोल विज्ञानमा कुनै 2 ग्रहको प्रकाश वर्षद्वारा गरिन्छ। प्रकाश वर्ष के हो त? प्रकाश वर्ष 1 वर्षमा प्रकाशले जति दूरी तय गर्छ त्यसलाई प्रकाश वर्ष भनिन्छ। 1 प्रकाश वर्ष भनेको 9.45 × 10^15 मिटर हो। द्रव्यमानको एकाइ के छन् त? द्रव्यमानको एकाइ मिलिग्राम, सेन्टिग्राम, डेसिग्राम, ग्राम, डेकाग्राम, हेक्टोग्राम अनि किलोग्रामको रूपमा प्रयोग गरिन्छ। मिटर पद्धतिमा द्रव्यमानको एकाइ ग्राम हो, अनि 1 ग्राम भनेको 4 डिग्री सेन्टिग्रेड तापमा शुद्ध पानीलाई 1 घन सेन्टिमिटरको भार बराबर हामीले 1 ग्राम पाउने गर्छौँ। साधारण स्केलको सहायताले पुस्तकको 1 पन्नाको मोटाई कसरी निकाल्न सक्छौँ त? पुस्तकका केही पन्नाहरू लिएर त्यसको मोटाई 1 साधारण स्केलको सहायताले नाप्नुपर्छ। यस प्रकारले जुन मान या भ्यालु प्राप्त हुन्छ त्यसलाई पन्नाहरूको सङ्ख्याले भाग गरे 1 पन्नाको मोटाई निस्कन्छ। र विद्यार्थी भाइ बहिनीहरू, आज हामीले नापको पद्धति साथै नाप्ने साधनहरू या सिस्टम अफ मेजरमेन्ट एन्ड मिजरिङ डिभाइसेसको बारेमा जानकारी प्राप्त गऱ्यौँ। र यसरी नै रोचक विषयहरू लिएर फेरि प्रस्तुत हुने नै छु। र आजलाई भने विदा लिँदै फेरि पनि हामी आगामी शिक्षा ज्योति कार्यक्रममा भेट्नेछौँ भने विदा लिँदछु। धन्यवाद।
1: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो भौतिक विज्ञानको 1 पाठ, सिस्टम अफ मेजरमेन्ट अर्थात् नापका पद्धति। यस पाठलाई पढाउनु भएको थियो शिक्षक राहुल रायज्यूले। अब कार्यक्रमको अन्तमा सम्पूर्ण श्रोताहरूको निम्ति सुनाउन लागिरहेछु यो मिठो गीत।

त यो गीतको अन्तसाथै शिक्षा ज्योति कार्यक्रमको समय पूरा भइसकेछ र म सञ्चालिका तपाईहरुबाट बिदा चाहन्छु। नमस्ते।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो कार्यक्रम शिक्षा ज्योति, र अबको केही बेरमा सुन्न सक्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

सुन्नु हुँदैछ कार्यक्रम जय जवान र आज हामी यहाँहरूलाई सुनाइरहेका छौँ किशोर कुमार अनि लता मङ्गेशकरको आवाजमा केही चलचित्रका गीतहरू। अब सुन्नुहोस् यो दोस्रो गीत चलचित्र शर्मिलीबाट किशोर कुमार अनि लता मङ्गेशकरको आवाजमा, शब्द रहेको छ नीरजको अनि सङ्गीत एसडी वर्मनको।

श्रोतागण, अघिल्लो गीत छ चलचित्र अपना देशबाट, शब्द अनि सङ्गीत आनन्द बक्सी अनि राहुलदेव बर्मनको, आवाज किशोर कुमार अनि लता मङ्गेशकरको।

सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान र यहाँहरूले सुनिरहनु भएको छ चर्चित हिन्दी चलचित्रका गीतहरू। अब सुन्नुहोस् अर्को प्रस्तुति चलचित्र दागबाट किशोर कुमार अनि लता मङ्गेशकरको युगल आवाजलाई। यस गीतमा शब्द छ साहिरको अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

श्रोतागण, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ र अब सुन्नुहोस् अघिल्लो गीत फिल्म जुग्नुबाट शब्द सङ्गीत छ आनन्द बक्सी अनि एसडी बर्मनको आवाज, किशोर कुमार अनि लता मङ्गेशकरको।

श्रोतागण अब सुनाइरहेका छौँ जय जन कार्यक्रमको यो अन्तिम गीत चलचित्र रूप तेरा मस्तानाबाट किशोर कुमार अनि लता मङ्गेशकरको युगल आवाजलाई। यस गीतको शब्द अनि सङ्गीत छ लक्ष्मीकान्त प्यारलाल अनि आनन्द भूपालीको हो।

कुमार अनि लता मङ्गेशकरको आवाजमा विभिन्न चलचित्रका गीतहरू। समय अहिले 5:29 अनि 50 सेकेन्ड भइरहेको छ र अबको केही बेरमा सुन्न सक्नुहुनेछ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज।

0: Okay, it's me Nikita signing off for now, but you do stay tuned for upcoming programs, news in Nepali. Till then, stay safe, take care, and yes, remember that no matter what you are facing, hope is always the better companion than fear. Bye-bye.
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभएको छ, भारत र पाकिस्तान बीचको सम्बन्ध आतंकवाद, शत्रुता र हिंसामुक्त वातावरणमा मात्र अगाडि बढ्न सक्छ। लोकसभामा एक लिखित जवाबमा डाक्टर जयशंकरले भन्नुभयो, पाकिस्तानले सीमापार आतंकवादको नीति जारी राखेको छ र आतंकवादलाई भारतको विरुद्ध राज्य नीतिको औजारको रूपमा प्रयोग गरिरहेको छ। सरकारले आज भारत

देशहरूको बढी प्रतिनिधित्वको आवश्यकतामा निरन्तर जोड दिएको बताउनुभयो। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हरियाणा सरकारले अरावली पर्वतमालाको संरक्षण

शहरहरूमा ठूलो उत्साह देखिएको छ। केरलाका चार उत्तरी जिल्लामा मुसलधारे वर्षाका कारण रेड अलर्ट जारी गरेको छ। कोझिकोड, कन्नुर, वायनाड र कासरगोड जिल्लाहरू दिउँसोसम्म अरेन्ज अलर्टमा थिए, अब उनीहरूलाई रेड अलर्टमा राखिएको छ। यसबाहेक अन्य चार जिल्लामा भारी वर्षाको अरेन्ज

श्रोतागण, अघिल्लो गीत छ चलचित्र दामिनीबाट, आवाज किशोर कुमारको, शब्द नदिम सहराम अनि सङ्गीत समीरको हो।

सुन्दै हुनुहुन्थ्यो हिन्दी चलचित्रका गीतहरू। श्रोताले हामीलाई आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, प्रसार भारती ओटिटी वेब साथै न्युज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ। समय अहिले 6:10 अनि 10 सेकेन्ड भइरहेको छ र अब प्रस्तुत छ गाउँले सभा।

0: नमस्ते कान्छीमाया दिदी, साइली बुहारी आइपुगे म पनि।
1: ए नमस्ते सर, नमस्ते सर। बिरे भाइ, साइली बुहारी, यहाँ बिरे भाइ पनि समय
2: नमस्कार।
1: हामी त दुईजना गफ गफ गर्दै आज त यहाँ साइली बुहारी र मसँगै उकाल आयो। यहाँ साइली बुहारीले समात्दै ल्याए, त्यहाँदेखि अहिले यसरी बसेर हामी त कुहाउँछ होला सभामा भनेर भन्दै थिए,
0: पर्खिराख्नु
2: भएको थियो। कान्छीमाया दिदीसँग यहाँ बात मार्दै मार्दै आएको, यहाँ बाटो काटेको पनि थाहै भएन।
0: के चाहिँ बात मार्नु भयो?

0: हजुर हजुर अस्ति भन्दै थियो
1: हजुर हजुर दुई तिन महिनाको यस्तै भयो होला हौ कि अन्त त्यो नानी चाहिँ रातभरि नसुतेर अब हाम्रो घरसम्म सुनेर रुएर नि रातभरि नानी अन्त अनि

0: अब मलाई पनि लाग्यो रातभरि नसुत्दा चाहिँ सायद आमाको दुध नआएर होला स्तनपान नगराएर पनि हुनसक्छ।
1: यहाँ साइनी बुहारीले सोधेको विभिन्न प्रश्नहरूको उत्तर हामी सधैँ दिन्छौँ, तर अब सबै कुरा आफूले जानिन्छ भन्ने पनि छैन। आज चाहिँ यो

0: गर्ने नि हो। र आज चाहिँ हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा गीत सुन्न नलिने
1: आहा, अब सधैँ गीत सुन्ने त बानी नै भइसकेको छ, आदतै भइसकेको छ, गीत त सुन्नु पर्छ नि।
2: दाजुले हुन्छ सुनाउन त,
1: सुनाउन त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि आज चाहिँ म केही कुरा सोध्छु भनेर भन्दैछु नि तपाईँहरूलाई। मैले सुनेको नि यसै महिनाको एक तारिकदेखि लिएर सात तारिकसम्म त विश्व स्तनपान दिवस भनेर मनाउँछ भनेको सुन्छु, के साँच्ची नै हो यो?
1: हजुर, ठिकै सुन्नु भएको छ तपाईँले। हेर्नुहोस् हरेक वर्ष चाहिँ एक अगस्तदेखि के छ भन्दा अब स्तनपानको महत्व बारे जनचेतना फैलाउनु, आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन गर्नु, भनौँ परिवार समुदाय स्वास्थ्य संस्थाहरूलाई नै स्तनपान सम्बन्धी चाहिँ मैत्री वातावरण निर्माण गर्ने पनि प्रेरित गर्नु पनि हो।
0: निकै राम्रो।

0: भिटामिन ए तथा रोगसँग लड्ने विशेष तत्त्वहरू एकदमै प्रशस्तै मात्रामा हुन्छ साइली बुहारी बिरे भाइ जानिराख्नु पर्यो नि त्यस्तो कुराहरू हामीले होइन अनि यसले चाहिँ के हुन्छ भने शिशुलाई जन्मेपछि हुने विभिन्न रोग र सङ्क्रमणहरूबाट पनि जोगाउँछ
1: हजुर
0: त्यसरी नै अब दुर्भाग्यवश अब कतिपय ठाउँमा अझै पनि यो पहिलो जुन चाहिँ कोलेस्ट्रम दुध फाल्ने यो गलत चलनहरू पनि देखिन्छौँ है
2: कति जग्गामा
0: हुँदैन
2: हुन्छ नि दाजु
0: ज्यू ज्यू अब वास्तवमा यही दुध चाहिँ शिशुको लागि चाहिँ सबैभन्दा मूल्यवान पनि हुन्छ है यो चाहिँ पिलाउनै पर्यो
1: जन्मेपछि चाहिँ नानीलाई पहिलो दुध जुन भन्नुहुँदैछ कोलेस्ट्रम
0: दिनुपर्छ किनभने यो चाहिँ संक्रमणबाट बचाउँछ नि त विभिन्न रोगबाट त्यसले गर्दा चाहिँ शिशुलाई यो स्तनपान चाहिँ हामीले गराउनै
1: महत्त्वपूर्ण हुन्छ रे यो चाहिँ किन होला नि
2: यो चाहिँ नि दाजु स्वास्थ्य विज्ञहरूको अनुसार बच्चा जन्मेको पहिलो एक घन्टाभित्र स्तनपान सुरु गर्नु अत्यन्त आवश्यक मानिन्छ किनभने यसको प्रमुख कारणहरू के छन् भने बच्चाले तुरुन्तै रोग प्रतिरोधात्मक तत्व प्राप्त गर्छ नि त उक्त दुधबाट
0: त्यसले गर्दा खुवाउनै
2: हजुर यो आमाको शरीरमा अक्सिटोसिन हर्मोन बढेर पाठेघर छिट्टै खुम्चन पनि मद्दत गर्छ त्यसको साथसाथै यो अत्याधिक रक्तस्राव हुन्छ नि त्यसको जोखिम पनि कम गर्छ आमा र शिशुबीच भावनात्मक सम्बन्ध अझै बलियो भएर जान्छ साथै नवजात शिशुको शरीरको तापक्रममा पनि नियन्त्रणमा सहयोग पुग्छ दाजु
1: अनि कान्छीमाया दिदी
2: हजुर
1: नानीहरूलाई पहिलो छ महिनासम्म विशेष स्तनपान गराउनु भनेर भन्छ
0: हजुर हजुर
1: यो चाहिँ के कारणहरू रहेको छ बताइदिनुहोस्
0: तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो विनय भाइले यो कुरो सबैले जानिराखेकै राम्रो हुन्छ किन भन्दाखेरि अब हेर्नुहोस् विश्व स्वास्थ्य विज्ञहरूको सिफारिस अनुसार चाहिँ जुन बच्चा छ त्यो बच्चालाई चाहिँ जन्मेकोदेखि चाहिँ हामीले पहिलो छ महिनासम्म चाहिँ आमाको दुध चाहिँ खुवाउनै पर्यो
1: हजुर हजुर
0: अनि यो अवधिमा चाहिँ बच्चालाई चाहिँ हामीले पानी भयो जस्तो मह घुटकी जुस गाई अथवा कसैले भैँसी पालेको हुन्छ भैँसीको दुध दलिया र अन्य कुनै पनि खानेकुरा चाहिँ हामीले दिनु हुँदैन त्यतिन्जेल चाहिँ आमाको दुधै दिनु पर्यो अनि आमाको दुध तताउनु पनि परेन राति उठ्नु पनि परेन त्यसले गर्दा सजिलो पनि हो है त्यसरी नै आमाको दुधमै शिशुले हामीले आवश्यक पानी पनि पाइहाल्छौँ ऊर्जा पनि पाउँछौँ प्रोटिन पनि त्यहीबाट पाइहाल्छ बोसो भनौँ अब यो भिटामिन तथा खनिज सबै त्यहाँ आमाको दुधमा नै पाइहाल्छ प्रशस्त मात्रामा त्यसले गर्दा चाहिँ हामीले चाहिँ बच्चा त्यहाँ आमाको दुधमा नै पाइहाल्छ प्रशस्त मात्रामा त्यसले गर्दा चाहिँ हामीले चाहिँ बच्चालाई चाहिँ यो जुन चाहिँ तपाईँले सोध्नु भयो नि जन्मेपछि छ महिनासम्म चाहिँ आमाको दुध चाहिँ एकदमै खुवाउनु चाहिँ एकदम जरुरी छ
1: यो तपाईँले कारणहरू बताउनु भयो निकै राम्रो कारणहरू रहेछ अनि साइलीबरी
2: हजुर
1: छ महिनापछि चाहिँ शिशुहरूलाई के गर्ने यो पनि यसो बताइदिनुहोस् न
2: हुन्छ नि यहाँ कान्छीमाया दिदीले छ महिना अगाडिसम्म के कस्तो प्रकारले बच्चाको हेरचाह गर्ने भन्ने भनिहाल्नु भयो है के कस्तो प्रकारले दुध खुवाउने भनेर त्यस्तै प्रकारले छ महिनापछि के गर्ने भन्दा चाहिँ नि दाजु
1: हजुर
2: छ महिना पुगेपछि बच्चाको शरीरलाई थप ऊर्जा र पोषण आवश्यक पर्न थाल्छ नि त त्यसै कारणले गर्दा नरम तथा पोसिलो पूरक आहार सुरु गर्नुपर्छ
0: दिनु पर्यो
2: तर स्तनपान भने बन्द गर्नु हुँदैन
0: बराबरी आमाको दुध पनि पिलाउँदै गर्नु पर्यो यता पोसिलो पूरक आहार पनि हामीले दिँदै गर्नु पर्यो
2: दुई वर्ष वा त्योभन्दा बढी समयसम्म स्तनपान जारी राख्न पनि सकिन्छ
1: अनि तपाईँले यो पूरक खानेकुरा भनेर भन्नुहुँदै थियो नि
2: हजुर हजुर
1: पूरक आहारहरू योमा चाहिँ के दिन सक्छ होला
2: पूरक आहारमा के छ भन्दा नि दाजु लिटो है दाल चामल आलु सागसब्जी फलफुल अन्डा माछा मासु यो जुन खानेकुराहरूमा चाहिँ प्रोटिन हुन्छ नि त्यही खानेकुराहरू चाहिँ हामीले समावेश गर्न सकिन्छ दाजु
1: साह्रै राम्रो कुराहरू रहेछ नि त
2: हजुर हजुर
1: अनि तपाईँहरूले मलाई छ महिना अघिसम्म आमाको दुध दिनुपर्ने है स्तनपान गर्नुपर्ने अनि छ महिनापछि हामीले के गर्नुपर्ने भनेर भन्नुभयो
0: ज्यू
1: अनि कान्छीमाया दिदी
0: हजुर
1: यो आमाको दुधमा पाइने मुख्य पोषक तत्त्वहरू चाहिँ के रहेको छ यो पनि बताइदिनुहोस् न हौ
0: हजुर हुन्छ नि बिरे भाइ यो आमाको दुधमा चाहिँ पाइने मुख्य पोषक तत्त्वहरू

0: के आउँछ भन्दाखेरि उच्च गुण भएको प्रोटिन भयो, स्वास्थ्य बोसो, कार्बोहाइड्रेट, क्याल्सियम भयो, त्यसमा आयो फेरि फलाम पनि, जिङ्क, भिटामिन ए भयो, भिटामिन ई भयो, अनि त्यसरी नै विभिन्न रोग प्रतिरोधक एन्टिबडी, एन्जाइम भयो, हार्मोन, यो सबै पाइन्छ बिरे भाइ।
1: ए, निकै राम्रो कुराहरू रहेछ हौ।
0: ज्यू दिदीहरू, त्यसले गर्दा चाहिँ हामीले नानी जन्मेपछि चाहिँ स्तनपान चाहिँ हामीले गराउनु चाहिँ एकदमै आवश्यक छ।
2: हजुर,
1: अनि यो स्तनपान सम्बन्धी जति जति कुराहरू बताउनु हुँदैछ, तपाईँले जति बताउनु हुँदैछ त्यति नै रोचक लाग्दैछ क्या मलाई।
0: अब तपाईँ पनि सभामा आउनु भएर हामीले यो कुराहरू सोध्नु भयो, जानेर हामीले कति कुराहरू बताइदिउँ, यहाँ साइली बुहारीले पनि बताइदिनु हुँदैछ, मैले पनि बताइदिँदैछु, र अझै बताउनु पर्ने कुरा त धेरै छ दिदी भाइ तपाईँलाई।
1: हो नि, सोध्नु पर्ने कुराहरू पनि छ।
0: ज्यू,
1: तर त्यो भन्दा अगाडि चाहिँ हामी फेरि अर्को गीत सुनेर आनन्द लिउँ कि भन्ने विचार पो राख्यो मैले।
0: मैले त तपाईँलाई भन्नै आँटेको थिएँ गीत सुन्नु पर्छ होला हौ बिरे भाइ भनेर भन्न आँटेको थिएँ, होइन मुखेको कुरो पनि मैले त भन्नुभयो त है साइली बुहारी।
2: हजुर, सुन्नु पर्छ होला, सोच्दै थिएँ।
0: सुनौ त सुनौ।

0: लौ त अहिले हामीले फेरि गीत सुनेर आनन्द लिउँ। साह्रै राम्रो लाग्यो मलाई त।
1: हजुर
2: हजुर हजुर एकदमै रमाइलो भयो। अब विजय दाजु अझै तपाईँको केही जिज्ञासाहरू छ भने सोध्नुहोस् न।
0: हुन्छ नि, आज मैले जुन यो स्तनपान सम्बन्धी कुराहरू सोध्दैछु है, तपाईँहरूले जुन जुन जानकारी दिनुहुँदैछ त्यति नै रोचक लाग्दैछ मलाई क्या।
2: हामीले पनि जाने जति जानकारी दिँदैछौँ।
1: हजुर हजुर।
0: अनि अब चाहिँ मलाई सोध्नु मन लागेको कुरा चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ यो स्तनपान त गराउनु पर्यो, तर यो स्तनपान गराउनुको फाइदाहरू चाहिँ के छ यो पनि बताइदिनुहोस् न।
2: फाइदाहरू के छ भन्दाखेरि नि दाजु, स्तनपानको फाइदाहरूमा सबैभन्दा पहिलो फाइदा रहेको छ रोगसँग लड्ने क्षमता। हुन्छ नि, आमाको दुधमा चाहिँ यो रोगसँग लड्ने क्षमता चाहिँ एकदमै बेसी हुन्छ दाजु। आमाको दुधले बच्चालाई झाडा पखाला, निमोनिया, रुगाखोकी, कानको संक्रमण, एलर्जी, दम, छालाको अन्य रोगहरूबाट जोगाउन धेरै सहयोग गर्छ नि।
0: ए हजुर हजुर। अनि कान्छी माया दिदी
1: ज्यू,
0: स्तनपानको अरू फाइदाहरू पनि छ?
1: थुप्रै छ बिरे भाइ। अर्को चाहिँ के छ भन्दाखेरि मैले बताउनेमा चाहिँ यो मस्तिष्क विकास।
0: यो चाहिँ कसरी होला?
1: यसमा के आउँछ भन्दाखेरि जस्तै स्तनपान गरेको बाल बालिकामा सिक्ने क्षमता चाहिँ एकदमै राम्रो हुन्छ, छिट्टो टिपिहाल्छ, अनि उनीहरू

0: जोखिम हुन्छ नि त्यो जोखिमलाई एकदमै घटाउँछ दाजु यसले. डिम बसाईको जुन क्यान्सरको खतरा हुन्छ नि आमाहरूलाई त्यो सम्भावनालाई कम गर्छ. साथै टाइप 2 मधुमेहको जोखिम पनि कम गर्छ. तौल नियन्त्रणमा मद्दत पुर्याउँछ. यसले गर्दा नि यो परिवारको आर्थिक बचत हुन्छ नि त. यो खर्चहरू कम भएपछि त आर्थिक बचत त हुने नै हो
1: नि. पक्का कुरा
0: हजुर हजुर. यो
1: अनि अब स्तनपान महत्त्वपूर्ण विषय हो भन्ने कुराहरू बताउनु भयो तपाईँहरूले है. अनि यो स्तनपानमा चाहिँ हामी परिवारको जिम्मेवारी चाहिँ के कस्तो रहन्छ होला यो पनि बताइदिनुहोस् न हौ कान्छीमाई दिदी.
2: ज्यू अब परिवारको जिम्मेवारीको कुरा गर्दा चाहिँ के छ भन्दाखेरि सफल स्तनपानको लागि चाहिँ आमा मात्र जिम्मेवार हुँदैन है. त्यो पनि याद गर्नु पर्यो हामीले. परिवारले पनि आमालाई आराम दिनु पर्यो. अब बच्चा जन्मिसकेपछि त आराम त चाहियो नि त. अनि पौष्टिक खाना हामीले दिनु पर्यो, उपलब्ध गराइदिनु पर्यो. मानसिक तनाव कम गरिदिनु पर्यो किनभने अब राति नानी कसैको नानी सुत्दैन है. रातभरि अब जागो बस्नुपर्छ. त्यसले गर्दा घर परिवारले पनि एकदमै याद गर्नु पर्यो आमालाई. अब आमा सुतेको छैन भने आमालाई पनि त तनाव त हुन्छ नि त. अब रातभरि सुतेको छैन भने नानीले झिझा हुन्छ. स्तनपान गराउनु पर्यो. त्यसले गर्दाखेरि नानीलाई चाहिँ अब उहाँले एकछिन हेरिदियो भने पनि आमाले एकछिन भए पनि सुत्नु पाउँछ नि त. त्यसले गर्दा घरैसी काममा पनि सहयोग गर्नु पर्यो. यसो सबैजनाले मिलेर काम गरिदिनु पर्यो.
1: अनि साइलीभरि स्तनपान सम्बन्धी सामान्य समस्याहरू चाहिँ के रहन्छ होला यो पनि जानिराखौँ न.
0: एउटी आमालाई नि दाजु यो समस्याहरू चाहिँ धेरै प्रकारको हुन्छ. त्यस्तै समस्याहरू मध्ये चाहिँ अब दुध कम आएको महसुस हुन्छ.
1: हजुर.
0: स्तन दुख्नु.
1: हजुर.
0: निप्पल चिरिनु. स्तन सुन्निनु. बच्चाले राम्रोसँग नचुस्नु जस्ता समस्या देखिन सक्छन्. यस्तो अवस्थामा डराउनु हुँदैन. स्वास्थ्य कर्मी वा स्तनपान परामर्शदाताको सल्लाह हामीले लिइहाल्नु पर्छ दाजु. हजुर हजुर. प्राय जस्तो समस्या चाहिँ सही तरिका नअपनाउँदाखेरि नै उत्पन्न हुने गर्छन् नि त. त्यही भएर चाहिँ हामीले चाँडो भन्दा चाँडो स्वास्थ्य कर्मीको सरसल्लाह अनुसार नै काम गर्नुपर्ने हुन्छ नि.
1: अनि कान्छीमाया दिदी यो स्तनपान सम्बन्धी भ्रम र सत्य कुराहरू चाहिँ के रहेको छ यो पनि खुलास्ता गरिदिनुहोस् न हौ.
2: अब भ्रममा चाहिँ के छ भन्दा नि बिरे भाइ, अब कतिले चाहिँ भन्छ है त्यो बच्चा जन्मिसकेपछि चाहिँ आमाले त्यो पहिलो दुध खुवाउनु हुँदैन फाल्नुपर्छ भन्ने त त्यो एउटा भ्रम भइहाल्यो. अनि सत्य चाहिँ के छ भन्दाखेरि अब त्यही दुध चाहिँ सबैभन्दा पोसिलो पनि हुन्छ. त्यसले गर्दा चाहिँ हामीले सत्य कुरो पनि लिनु पर्यो नि त. अनि भ्रममा अर्को के आउँछ भन्दाखेरि गर्मीमा चाहिँ बच्चालाई पानी चाहिन्छ भन्ने छ. अब पानी पिलाउनु पर्छ जन्मेको बच्चालाई भन्ने छ. तर सत्य के छ भन्दाखेरि 6 महिनासम्म चाहिँ आमाको दुधले नै त्यो नानीलाई पर्याप्त पानी दिन्छ. त्यसले गर्दा हामीले पानी पनि पिलाउनु पर्दैन. त्यो याद गर्नु पर्यो. अनि अर्को फेरि अर्को भ्रम सुन्नुहोस् न बिरे भाइ के छ भन्दाखेरि यहाँ साइली बहिनीले पनि सुनिराख्नुहोस् है.
0: हुन्छ.
2: स्तन सानो भयो भने चाहिँ दुध कम आउँछ भन्ने पनि छ. अघि हामीले त्यो नानी रुयो भनेको कुरा पनि गर्दै थियौँ नि. सायद दुध नआएर पनि होला किनभने अस्ति पनि भन्दै थियो दुध आउँदैन भनेर. त्यसले गर्दा अब स्तन हेर्नु पर्यो. स्तन सानो भयो भने दुध कम आउँछ. अनि सत्य कुरो के छ भन्दाखेरि स्तनको आकारले पनि दुध उत्पादन निर्धारण गर्दैन है.
0: हो नि हो नि हो नि. मान्छेमा भ्रम हुन्छ नि त कति अब स्तन सानो भए दुध कम आउँछ भन्ने धारणा छ कि. तर सत्य चाहिँ के हो भन्दा स्तनको आकारले चाहिँ दुध उत्पादन निर्धारण
2: गर्दैन. अनि त्यति मात्र होइन, फेरि अर्को भ्रम के छ भन्दाखेरि बच्चा रोयो भने चाहिँ दुध पुगेन भनेर भन्ने पनि छ है. सत्य चाहिँ के छ भन्दाखेरि बच्चा चाहिँ अन्य धेरै कारणले पनि रुन सक्छ. अब दुध नपिएर मात्र होइन तर अन्य कारणले पनि रुन सक्छ. र त्यसले गर्दाखेरि चाहिँ हामीले एकदम अब बेसी भ्रमपट्टि पनि जानु भएन है. डक्टर बाबुहरूले हामीलाई के भन्नुहुन्छ बच्चा जन्मेपछि सबै कुरो हामीले डक्टरसँग सरसल्लाह गरेर चाहिँ हामीले चाहिँ बच्चालाई चाहिँ स्तनपान चाहिँ गराउनु चाहिँ एकदमै जरुरी पनि छ, गराउनु पनि पर्छ जस्तो चाहिँ मलाई लाग्छ साइली बुहारी.
0: त्यस्तै प्रकारले अन्तमा चाहिँ यहाँ बिरे दाजुलाई के भन्न चाहन्छु भने नि दाजु.
1: हजुर भन्नुहोस् न.
0: हुन्छ. यो स्वस्थ समाज निर्माणको आधार स्वस्थ बालबालिका हुन्
1: हो नि.
0: र स्वस्थ बालबालिकाको आधार पनि स्तनपान हो. एउटी आमाले दूधले शिशुलाई जीवनको सुरुदेखि नै आवश्यक पोषण, सुरक्षा, माया र आत्मीयता प्रदान गर्छिन्. त्यसैले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गरौँ. पहिलो 6 महिनासम्म

0: आमाको दुध मात्रै खुवाउँ र दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिउँ. यी कुराहरू चाहिँ महत्त्वपूर्ण हुन् दाजु.
1: हजुर हजुर, हामीले बुझ्नु पर्यो.
0: हजुर,
2: साह्रै राम्रो कुरा भन्नुभयो यहाँ साइली बुहारीले.
0: हजुर,
2: अनि आज मैले तपाईँहरूलाई जुन स्तनपान सम्बन्धी कुराहरू सोधे, यो कुरै कुरामा स्तनपान सप्ताह सम्बन्धी पनि जानकारी गराउनु भयो है. अनि स्तनपान सप्ताह जुन मनाइन्छ, यो सबैलाई स्तनपानलाई प्रोत्साहन गर्नु र आमा र शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले मनाइँदो रहेछ भन्ने कुरा पनि बुझ्यौँ. स्तनपानको महत्व र जन्मेको पहिलो घण्टामा किन आमाको दुध आवश्यक छ, अनि पहिलो छ महिनासम्म स्तनपान गराउने, अनि छ महिनापछि के दिन सकिन्छ हाम्रो शिशुलाई, यो पनि बताउनु भयो. आमाको दुधमा पाइने मुख्य पोषक तत्त्वहरू के कस्ता छन् भन्ने कुराहरू बताउनु भयो. अनि स्तनपानको फाइदाहरू सम्बन्धी तपाईँले साह्रै राम्रो जानकारी गराउनु भयो.
1: हजुर, भनेपछि आज तपाईँले धेरै कुरा बुझ्नु भयो.
2: हजुर,
0: आज चाहिँ यो धनी दाईको नातिनी रुको पनि ठिकै सार्थक नै सिद्ध भएछ नि त, किनभने सप्ताही रहेछ.
2: हजुर,
0: आजको सभामा चर्चा पनि भयो, हाम्रो दाजुले कुरा पनि बुझ्नु भएछ, धेरै खुसी लाग्यो.
1: हजुर हजुर, अब कुरामा कुरा रेङ्गो ठेङ पनि मिल्यो. अब तपाईँले पनि कुरा झिक्नु भयो, रातभरि सुत्नु पाएन भनेर यहाँ मेरो भाइले पनि सोध्नु हुँदाखेरि आज चाहिँ हामीले सबै कुरो बताउने मौका पनि पायौँ.
2: अनि आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गर्यौँ, बिचबिचमा गीतहरू पनि सुन्यौँ.
1: हजुर हजुर,
2: अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ तिनैजना घरतिर लाग्नुपर्छ होला.
1: अब घरतिर त लाग्नै पर्छ नि बिरे भाइ, यहाँ बसिआएर पनि भएन, समय त भयो. लु अब यसो त्यो अघि ल्याएको खै लट्ठी फट्टीहरू कता लग्यो,
0: ल्याउनुहोस्
1: त. लु लु साइली बुहारी, मलाई उठाउनु त, लु जाउँ त जाउँ, जाउँ त जाउँ.

सुन्दै हुनुहुन्थ्यो गाउँले सभा र अब केही क्षणमा सम्प्रसारण गरी सुनिरहेका छौँ कान्तोक केन्द्रको प्रादेशिक समाचार।

0: न्यायबाट सुन्नुहोस्। सिक्किमको जोरथाङकी शीतल तामाङले आज राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतको ह्याण्डलुम क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएकोमा राष्ट्रिय ह्याण्डलुम पुरस्कार 2025 प्राप्त गरेकी छिन्। आज राष्ट्रिय ह्याण्डलुम दिवस हो। यो सम्मानले ह्याण्डलुम शिल्पकलाको समृद्ध परम्पराको संरक्षण र प्रवर्धन गर्ने उनको समर्पणलाई उजागर गर्दछ। आकाशवाणी समाचार गान्तोकसँग कुरा गर्दै सुश्री तामाङले आफू पुरस्कारप्रति अत्यन्तै उत्साहित रहेको र यसले सिक्किमका मानिसहरूलाई ह्याण्डलुम क्षेत्रलाई पेशाको रूपमा अप्नाउन र त्यसमा सफलता प्राप्त गर्न उदाहरण स्थापित गर्नेछ भनी आशा व्यक्त गरिन्। उनले भनिन्,
1: आज 7 अगस्त नेशनल ह्याण्डलुम डेको दिन महामहिम प्रेसिडेन्ट अफ इन्डिया द्रौपदी मुर्मू म्याडमको हातबाट मैले पनि आज यस दिन नेशनल ह्याण्डलुम एवार्ड पाउन सके र मेरो तर्फबाट अनि मेरो सिक्किमको तर्फबाट प्रेसिडेन्ट अफ इन्डिया द्रौपदी मुर्मू म्याडमलाई धन्यवाद दिन चाहन्छु।
0: मुख्यमन्त्री प्रेमसिंह तामाङले उनलाई राष्ट्रिय ह्याण्डलुम पुरस्कार 2025 प्राप्तकर्ताको रूपमा छनौट भएकोमा बधाई दिनुभयो। आगामी 10 अगस्तमा आयोजना हुन लागेको दोस्रो आमा सम्मान दिवस तथा 9 जनउन्मुक्ति दिवसका लागि रम्फू खेल मैदानमा तयारी तीव्र रूपमा भइरहेको छ। अपेक्षित ठूलो जनसहभागितालाई मध्यनजर गर्दै तथा पर्याप्त सवारी पार्किङको व्यवस्था सुनिश्चित गर्न कार्यक्रम स्थललाई भाइचुङ स्टेडियमबाट नाम्चीबाट रम्फू खेल मैदानमा सारिएको हो। आमा सम्मान दिवस परिवार समुदाय तथा समाजमा आमा तथा महिलाहरूले पुर्याएको अमूल्य योगदानको सम्मान र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले गत वर्षदेखि मनाउन थालिएको हो। जनउन्मुक्ति दिवसले सिक्किमको ऐतिहासिक परिवर्तनको स्मरण गर्दै सामाजिक आर्थिक तथा लोकतान्त्रिक सशक्तिकरणतर्फ जनताको यात्रालाई प्रतिबिम्बित गर्दछ। पत्र सूचना कार्यालय गान्तोकको सहकार्यमा राष्ट्रिय लोकोमोटर संस्थान अन्तर्गत पाकिम जिल्लाको आसाम लिङ्जेमा रहेको सीआरसी कार्यालय क्याम्पसमा एकीकृत सामुदायिक आउटरीच कार्यक्रम आयोजना गरिएको थियो। श्री दाठु भुटिया पञ्चायत सदस्य आसाम लिङ्जे ग्राम पञ्चायतले सम्मानित अतिथिको रूपमा उपस्थिति जनाउनुभयो। शुरूमा सीआरसी सिक्किमकी निर्देशक पुष्पाञ्जली गुप्ताले सिक्किमका जनतालाई महत्वपूर्ण जानकारी प्रसार गर्न अथक प्रयास गरेकोमा पीआईबी गान्तोक र आकाशवाणी समाचार गान्तोकको प्रशंसा गर्नुभयो। सीआरसी सिक्किमकी इन्टर्न अञ्जना प्रधानले नशामुक्त भारत र यसलाई सुनिश्चित गर्नका लागि चालिएका पाइलाहरूबारे सानो प्रस्तुति दिनुभयो। धेरै केन्द्रीय सरकारी कार्यालयहरूका प्रतिनिधिहरू र स्थानीय पञ्चायतका मानिसहरू आउटरीच कार्यक्रममा उपस्थित थिए। सिक्किमले आज खेलगाउँ रेशीथाङमा 5 राष्ट्रिय भाला दिवस 2026 मनायो। सिक्किम एथलेटिक्स संघले खेलो इण्डिया स्टेट सेन्टर अफ एक्सलेन्स खेलगाउँ रेशीथाङ संघको सहकार्यमा ज्याभलिन थ्रो प्रतियोगिता आयोजना गर्यो। 7 अगस्त 2021मा टोकियो 2020 ओलम्पिक खेलकुदमा ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका भारतीय ज्याभलिन थ्रो खेलाडी नीरज चोपडाको ऐतिहासिक उपलब्धिको सम्झनामा प्रतिवर्ष आजकै दिन राष्ट्रिय ज्याभलिन दिवस मनाइन्छ। स्थानीय खेलाडीहरूलाई यस खेलमा प्रतिस्पर्धा गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजित गरिएको थियो। आज नाम्चीको सेन्ट्रल पार्कमा परम्परागत पूर्व तेन्दोङ लो रोम फात अनुष्ठानहरू मनाइयो। यो पवित्र समारोह लेप्चा संघद्वारा आयोजना गरिएको थियो र नाम्ची र कालिम्पोङका बोङथिङ शमनद्वारा चिरप्रचलित लेप्चा रीतिरिवाज अनुसार सञ्चालित गरिएको थियो। शहरी विकास विभागका मन्त्री भोजराज राईले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएका थिए। आज जनरल सगत सिंह मेमोरियल खुला फुटबल प्रतियोगिता 2026 को 10 दिन थेगुमा सफलतापूर्वक सम्पन्न भयो। पहिलो खेलमा टू आसामले सीएमसीलाई 5-1 पराजित गर्यो भने दोस्रो खेलमा टीवाईबीसीले बीआरओ बोयजलाई 1-0 गोलले पराजित गर्यो। कृषि तथा बागवानी मन्त्री पूरण कुमार गुरूङ पनि त्यहाँ उपस्थित थिए। पुलिस अधीक्षक छिरिङ शेर्पाद्वारा जारी आदेश अनुसार 10 अगस्त बिहान 5 बजेदेखि बेलुकी 9 बजेसम्म सिङताम रम्फू र रम्फू रोराथाङ पाकिम मार्गहरूमा सबै भारी सवारी साधनहरूको आवागमन निषेध रहनेछ। 10 अगस्तमा रम्फूको फुटबल मैदानमा 9 जनउन्मुक्ति दिवस सह दोस्रो आमा दिवस मनाउने सन्दर्भमा सुचारू ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न प्रतिबन्धहरू लगाइएका हुन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: श्रोतागण अब सुन्नुहोस् आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्न सक्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 गायक सङ्गीतकार अशोक राईको निधनमा एक श्रद्धाञ्जली कार्यक्रम। 7:15 आधुनिक गीतको कार्यक्रम सुरसङ्गम। 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। 8 कार्यक्रम युवावाणी। 8:30 कार्यक्रम चर्चा चौतारी। यस लगायत अन्य कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ। 8:15 पार्लियामेन्ट रिभ्यू। 9:15 स्पोटलाइट। 9:30 राष्ट्रिय कार्यक्रम करेन्ट अफेयर्स। 10:00 अखिल भारती साङ्गीतिक कार्यक्रम आजका फनकार। भोलि बिहानको हाम्रो अधिवेशनको थालनी गर्नेछौँ बिहान 6:22। 6:30 कार्यक्रम अर्चना विषय रहनेछ शब्दले घाउ पनि दिन्छ मलहम पनि दिन्छ, सञ्चालक लीला तामाङबाट। 7:15 कार्यक्रम सुप्रभात। 8:45 हिन्दी चलचित्रका गीतहरूको साथमा कार्यक्रम योजना विषय रहनेछ स्मार्ट सिटिज मिसन। 9:30 नेपाली नाटक विषय रहनेछ माटोको सुवास, सञ्चालक विनिता लामाबाट। 10:02 कार्यक्रम हेलो खरसाङ। 10:30 80 स्वतन्त्रता दिवसको पावन अवसरमा आकाशवाणी खरसाङको विशेष अभिलेख श्रृङ्खला कार्यक्रम विषय रहनेछ स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोस। 11:05 कार्यक्रम सङ्गीत सारथी। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 1:02 तिब्बती कार्यक्रम। 3 हिन्दी चलचित्रका गीतहरू। 4 वार्ताको कार्यक्रम निबन्धकार अजय कुमार राईसँग, माफ गर्नुहोला निबन्धकार अजय कुमार खड्कासँग, सञ्चालक सञ्जोग खवासबाट। 4:30 शिक्षा ज्योति, सञ्चालक शर्मिष्ठा सिंहबाट। 5:05 कार्यक्रम जय जवान। 5:30 अङ्ग्रेजीमा कार्यक्रम कर्सेङ कलिङ अल चिल्ड्रेन्स। 6:10 कार्यक्रम किसानवाणी। 7 स्रोतहरूको पत्रोत्तर कार्यक्रम डाकपुतली, सञ्चालक सुप्रिना गिरी अनि प्रस्तुता लेखनाथ राईबाट। 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। 8 हिन्दी चलचित्रका गीतहरू यस लगायत अन्य कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउँछौँ। 8:15 इस सप्ताह संसदमै। 9:30 स्पोटलाइट। 10:00 अखिल भारतीको साङ्गीतिक कार्यक्रम आजका फनकार। श्रोतागण यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। मौसम विभाग अनुसार हिमाली राज्य सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरू दार्जिलिङ कालेबुङ कुचबिहार जलपाइगुडी अलिपुरद्वार आदिमा सामान्य वर्षा हुने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्छ आकाशवाणी र अब केही बेरमा सुन्न सक्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।

यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाह चाँडै दार्जीलिङ आउने अपेक्षा गरिएको राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले जानकारी गराउनु भएको छ। पश्चिम बंगाल सरकारले पहिलो पटक केन्द्र सरकारको हर घर तिरंगा अभियानमा आधिकारिक रूपमा भाग लिइरहेको छ। दार्जीलिङका विधायक नोमन राई अनि गोजमुमो डेभलपमेन्ट कमिटिको टोलीले विजनबारी खण्ड विकास अधिकारी तरूण देसित भेटघाट गर्दै क्षेत्रको विकास अनि योजनाबारे जानकारी लिएका छन् र सिलगढ़ी जलपाइगढ़ी विकास प्राधिकरण बोर्डको बैठक आज लगभग 2.5 वर्षपछि सम्पन्न भएको छ। अब समाचार विस्तारसित। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि हो। आज नयाँ दिल्लीमा 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै वहाँले भन्नुभयो, हजारौं वर्षदेखि हतकर्घा भारतको संस्कृति

0: संस्कृति र सभ्यताको अभिन्न भाग हो।
1: हजारौं वर्षे हदकर्ता भारतके प्रकृति पोषक सभ्यताकी विकास यात्राका अभिन्न हिस्सा रहा है। इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है। हदकर्ता क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है। हदकर्ता भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ है।
0: राष्ट्रपतिले भन्नुभयो, हदकर्घा क्षेत्रले व्यापक रोजगारीका अवसरहरू प्रदान गर्दछ। उहाँले देशको हदकर्घा क्षेत्रमा 35 लाख भन्दा बढी मानिसहरू संलग्न रहेको कुरा औल्याउनुभयो, जसमध्ये लगभग 25 लाख महिला छन्। उहाँले भन्नुभयो, हदकर्घा भारतको स्वतन्त्रता संग्राम र आत्मनिर्भरताको भावनासित पनि गहिरो रूपमा जोडिएको छ र देशको अद्भुत सांस्कृतिक विविधताको प्रतीक हो। राष्ट्रपतिले देशका बुनकर, उद्यमी, डिजाइनर, विद्यार्थी र हदकर्घा क्षेत्रसित सम्बन्धित सबैलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 को लागि सन्त कबीर हदकर्घा पुरस्कार र राष्ट्रिय हदकर्घा पुरस्कार प्रदान गर्नुभयो। 3 सन्त कबीर हदकर्घा पुरस्कार र 19 राष्ट्रिय हदकर्घा पुरस्कार सहित कुल 22 पुरस्कार प्रदान गरियो। यी पुरस्कारहरू बुनकरहरूलाई उनीहरूको उत्कृष्ट शिल्पकला, नवाचार र भारतको हदकर्घा परम्परा को संरक्षणमा योगदानको लागि प्रदान गरिएको थियो। यस अवसरमा देशको समृद्ध र विविध हदकर्घा बुनाई परम्परालाई समर्पित 4 स्मारक हुलाक टिकट पनि जारी गरियो। केन्द्रीय गृहमन्त्री अमित शाह चाँडै दार्जिलिङ आउने अपेक्षा गरिएको छ। राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले यस प्रस्तावित भ्रमणको जानकारी दिँदै भन्नुभयो, यो भ्रमण गोर्खा समुदायको आकांक्षा र दार्जिलिङ पहाडको विकाससित सम्बन्धित प्रमुख मुद्दाहरूमा छलफल गर्ने महत्वपूर्ण अवसर हुनेछ। श्री श्रृङ्गलाले हिजो नयाँ दिल्लीमा अमित शाहसित भेट गर्नुभएको थियो। दुवै नेताले गोर्खा समुदाय र दार्जिलिङ क्षेत्रको विकाससित सम्बन्धित विभिन्न मुद्दाहरूमा विस्तृत छलफल गर्नुभयो। उहाँले भन्नुभयो, गृहमन्त्रीले देशप्रति गोर्खा समुदायको योगदानको प्रशंसा गर्नुभयो र उनीहरूको पहिचान र आकांक्षालाई उचित सम्मान दिनुपर्ने आवश्यकतामा सहमत हुनुभयो। श्री श्रृङ्गला अनुसार बैठकमा सड़क परिवहन, पूर्वाधार, पर्यटन, रोजगारका अवसरहरू र उत्तर बंगाल क्षेत्रमा समग्र विकासलाई सुदृढ पार्ने जस्ता मुद्दाहरूमा पनि सार्थक छलफल भएको छ। उहाँले आफ्नो सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, गृहमन्त्री अमित शाहको प्रस्तावित दार्जिलिङ भ्रमणले यी सबै मुद्दाहरूमा प्रत्यक्ष संवादको अवसर प्रदान गर्नेछ। यो भ्रमणको क्रममा श्री श्रृङ्गला पनि गृहमन्त्रीका साथ उपस्थित हुने सम्भावना छ। दार्जिलिङ पहाडमा विकास, कनेक्टिभिटी र रोजगार जस्ता प्रमुख मुद्दाहरूमा केन्द्र र क्षेत्रबीच संवादलाई सुदृढ पार्ने दिशामा यो भ्रमणलाई महत्वपूर्ण कदम मानिएको छ। पश्चिम बंगाल सरकारले पहिलो पटक केन्द्र सरकारको हर घर तिरंगा अभियानमा आधिकारिक रूपमा भाग लिइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो स्वतन्त्रता दिवस मनाउन धेरै कार्यक्रमहरूको घोषणा गर्नुभयो, जसमा राज्यभरि 70 लाख राष्ट्रिय ध्वज वितरण पनि सामेल छ। उहाँले राष्ट्र सर्वोपरि र देशभक्तिको आदर्शलाई आत्मसात गर्दै केन्द्र सरकारको यस पहलमा राज्य सरकार पनि सामेल भएको बताउनुभयो।
2: पश्चिम बंगाल सरकार माननीय प्रधानमन्त्रीका नेतृत्वमा हर घर तिरंगा कार्यसूचीमा पार्टिसिपेट गरेर और 70 लाख नेशनल फ्लाग पश्चिम बंगाल सरकार की ओर से हमारी जो इन्फॉर्मेशन एंड कल्चरल डिपार्टमेंट मिनिस्ट्री है उसकी ओर से डिस्ट्रीब्यूशन का एक बड़ा कार्यक्रम 5 तारीख से शुरू हुआ है और 10 तारीख एक सेंट्रल तिरंगा रैली हमारी नेताजी सुभाष चंद्र बोस जी का मूर्ति का सामने से चलेगा बिरला तारा मंडल का 7 नंबर गेट तक। इसमें कम से कम 50,000 से ज्यादा राष्ट्रवादी नागरिक का योगदान होने का उम्मीद हम लोग कर रहा है।
0: मुख्यमन्त्रीले 5 अगस्तदेखि राष्ट्रिय ध्वज वितरण शुरू भएको जानकारी दिनुभयो। यस अभियानमा सक्रिय रूपमा सहभागी हुन आम जनतालाई आग्रह गरिएको छ। मुख्यमन्त्रीले भन्नुभयो, यस सम्बन्धमा राज्यका सबै जिल्ला, उपमण्डल, ब्लक, नगर निगम र नगरपालिकाहरूलाई आवश्यक दिशानिर्देश पठाइएको छ। मुख्यमन्त्रीले थप भन्नुभयो, 10 अगस्तमा एक विशाल तिरंगा र्यालीको आयोजना गरिएको छ। जसमा सरकारले मन्त्रीहरू र सरकारी अधिकारीहरू सहित कम्तीमा 50,000 मानिसहरूको सहभागिताको अपेक्षा गरिएको छ। राज्यभरि देशभक्ति गीत, निबन्ध प्रतियोगिता, प्रश्नोत्तरी, चित्रकला प्रतियोगिता, स्वतन्त्रता आन्दोलनबारे छलफल, जागरूकता मार्च र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AI न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। दार्जीलिङका विधायक नोमन राई अनि गोज मोमो डेभलपमेन्ट कमिटीको टोलीले बिजनबारी खण्ड विकास अधिकारी तरुण देसित भेटघाट गर्दै क्षेत्रको विकास अनि योजनाबारे जानकारी लिएका छन्। यसबारे सुन्नुहोस् एक रिपोर्ट।
3: यस क्रममा क्षेत्रभित्र सञ्चालनमा रहेका विकास कार्यहरूको वर्तमान अवस्था, विभिन्न योजनाको प्रगति अनि पूर्वाधार विकासका विषयमा समीक्षा गरिएको थियो। साथै विगतमा अधुरो रहेका विकास योजनाहरूलाई शीघ्र सम्पन्न गरी स्थानीय जनताले प्रत्यक्ष लाभ पाउने गरी विकास कार्यलाई तीव्रता दिन आवश्यक पहल गर्न अधिकारी समक्ष आग्रह गरेको थियो। विधायक नुमन राईले बिजनबारी क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नु हुँदै सडक, पिउने पानी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: लगभग 2.5 वर्षपछि सिलगढी जलपाइगुडी विकास प्राधिकरण बोर्डको बैठक आज सम्पन्न भयो। दार्जीलिङका जिल्लापाल हरिशंकर पनिकरको अध्यक्षतामा भएको बैठकमा राज्यका पर्यटन मन्त्री शंकर घोष, पर्यटन तथा वित्त राज्य मन्त्री आनन्दमय बर्मन र विधायक शिखा च्याटर्जी लगायत धेरै जनप्रतिनिधि र अधिकारीहरू उपस्थित थिए। बैठकमा वर्षायामपछिको उद्देश्यका लागि लगभग 100 करोड मूल्य लागतका विकास परियोजनाहरूलाई अनुमोदन गरियो। यी योजनाहरूमा सड़क, ढल निकास, पिउने पानी, शमशान स्थल सुधार र आधुनिक प्रकाश व्यवस्था सामेल हुनेछ। भारतमा अवैध रूपमा प्रवेश गरेर राजमिस्त्रीको काम गरिरहेको एक बंगलादेशी युवकलाई दार्जीलिङ पुलिसले हिजो पक्राउ गरेको छ। पक्राउ पर्ने युवकको पहिचान सत्यजितको रूपमा भएको छ, जो बंगलादेशको ठाकुरगाउँ जिल्लाका बासिन्दा भएको बताइएको छ। पुलिस अनुसार सोधपूछका क्रममा युवकले आफू असमको कामाख्या मन्दिरमा दीक्षा लिने उद्देश्यले भारत आएको बताएको छ। ती युवकलाई फाँसीदेवा ब्लकको विधाननगर अन्तर्गत एक होल्डिङ सेन्टरमा राखिएको छ। पुलिसले युवक भारत आउनुको उद्देश्य केवल धार्मिक हुन सक्दैन भनी आशंका गरेको छ र थप जाँच सुरु गरेको छ। भारतीय जनता पार्टीको खरसाङ 12 मण्डलको आयोजनामा आज खरसाङमा राष्ट्रिय हतकर्घा दिवस कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम खरसाङको पार्क लोकेशन स्थित सार्वजनिक भवनमा सम्पन्न भयो। नारीहरूलाई स्वनिर्भर बनाउन र स्थानीय सरसामानहरूलाई संरक्षण र बढावा दिने उद्देश्यको साथमा यो कार्यक्रम आयोजना गरिएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाह चाँडै दार्जीलिङ आउने अपेक्षा गरिएको राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले जानकारी गराउनु भएको छ। पश्चिम बंगाल सरकारले पहिलो पटक केन्द्र सरकारको हर घर तिरंगा अभियानमा आधिकारिक रूपमा भाग लिइरहेको छ। दार्जीलिङका विधायक नोमन राई अनि गोजमोमो डेभलपमेन्ट कमिटीको टोलीले बिजनबारी खण्ड विकास अधिकारी तरुण देसित भेटघाट गर्दै क्षेत्रको विकास अनि योजनाबारे जानकारी लिएका छन् र सिलगढी जलपाइगुडी विकास प्राधिकरण बोर्डको बैठक आज लगभग 2.5 वर्षपछि सम्पन्न भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।

आदरणीय श्रोता, बैशाखी वनमा फुलेको श्रृङ्गार अब हामी माझ रहेनन्। आज बिहान 8:30 उनले अन्तिम श्वास लिए। धेरै दिनदेखि अस्वस्थ रहेका अशोक राई 88 वर्षको उमेर पुगेका थिए। उनको निज बासस्थान प्रधान नगर सिलगढीमा उनको पार्थिव शरीर दर्शनार्थ राखिएको छ। सङ्गीतकार गायक अशोक राईको जन्म रङ्गित चिया कमानमा 1938 भएको हो। अशोक राई गायक र सङ्गीतकार मात्र थिएनन्, उनी एकजना असल चित्रकार पनि थिए।

सानैदेखि विविध पूजा विवाहमा गाएर आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका अशोक राईले आफू सातौं श्रेणी पढ्दा नै विवाह गरेका थिए। आफ्नो बाबुले गाउनु बजाउनु भने दुखिया काम भनेर गाउन दिँदैनथे। यद्यपि लुकी लुकी गाउने गर्थे। उनको रुचि देखेर ती समयका सङ्गीतज्ञ एनवी गुरुङले उत्साहित गर्थे।

दार्जिलिङमा भएको सङ्गीत प्रतियोगितामा भाग लिएर उनले थुप्रै पुरस्कार पाए। उनी एनबी गुरुङबाट शास्त्र सङ्गीतको शिक्षा, दाजु मनबहादुर गुरुङबाट आधुनिक नेपाली सङ्गीतमा सुझाव र आफ्नै धर्मपत्नीको प्रेरणाली उनी सङ्गीतकार र गायक भए। उनले प्रथमपल्ट एलबी राईको शब्दमा ए साइली मायालु जान्नही मुङ्गलान भागेर गीत स्वरबद्ध गरी पछि रेकर्ड गर्नुभयो। उनले प्रकाश गोविन्द, विक्रम रूपासा, मनबहादुर गुरुङ, हरिभक्त कटवाल, सन्तवीर लकान्द्री, चन्द्रमित लक्षम आदिका गीतहरूमा सङ्गीतबद्ध गरे। लगभग 500 जति गीतहरू सङ्गीत भरेका अशोक राईको फुलको प्रीत नदेऊ लैजाऊ कतै सङ्घाल धेरै चर्चित गीत थियो।

का गीतहरू भक्तराज आचार्य, विनोद साङ्गिन, मणि गुरुङ, दावा ग्याल्मो, छेवाङ डुक्पा, संगीता सुब्बा, कुमार सुब्बा, अमृता दर्नाल, समीम खातुन, पुष्पा शर्मा आदिले गाइसकेका छन्। उनी आकाशवाणी खरसाङको पनि एक मान्यता प्राप्त कलाकार थिए। उनले आकाशवाणी खरसाङमा थुप्रै लोकगीतहरू गाइसकेका छन्। आज अशोक राई सशरीर हामी माझ नरहे तापनि उनका संगीत र आवाजहरूद्वारा भारतीय नेपाली संगीतमा बाँचिरहनेछन्। आकाशवाणी खरसाङ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

श्रोतागण सुन्दै हुनुहुन्छ आधुनिक गीतको कार्यक्रम सुर संगम र अब सुन्नुहोस् दोस्रो आधुनिक गीत कविता थापाको आवाजमा।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो आधुनिक गीतको कार्यक्रम सुरसङ्गम। यहाँहरूले सुन्नुभयो कविता थापाको आवाजलाई। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अबको केही क्षणमा सुन्न सक्नुहुनेछ पहिले नेपाली अनि त्यसपछि बङ्गलामा समाचार।

0: प्रस्तुत छन् प्रमुख समाचार। राष्ट्रपतिले भन्नुभयो, हतकर्घा क्षेत्र जीविकोपार्जनको माध्यम मात्र नभएर समावेशी विकासको आधार पनि हो। भारत सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषदको विस्तारित संरचनामा स्थायी सदस्यको दावी अघि बढाइरहेछ। विदेशी अंशदान विनियमन संशोधन विधेयकबारे अमेरिकी सांसदले उठाएको आपत्ति भारतद्वारा अस्वीकार। मिजोरामका मुख्यमन्त्रीको गृहमन्त्रीसित भेटवार्ता अनि विपक्षीको हंगामाबीच संसदका दुवै सदनमा विधायी कार्य सुचारू रूपमा पूरा भएको किरेन रिजिजूको भनाई। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले हतकर्घा क्षेत्र जीविकोपार्जनको माध्यम मात्र नभएर समावेशी विकासको सशक्त आधार भएको बताउनुभयो। नयाँ दिल्लीमा 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,
1: हजारौं वर्ष हतकर्घा भारतको प्रकृति पोषक सभ्यताकी विकास यात्राका अभिन्न हिस्सा रहा है। इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है। हतकर्घा क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है। हतकर्घा भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ।
0: राष्ट्रपतिले देशमा हतकर्घा क्षेत्रसित 35 लाख भन्दा अधिक व्यक्ति आबद्ध रहेको र तीमध्ये लगभग 25 लाख महिला रहेको जानकारी दिनुभयो। यस अवसरमा वस्त्र मन्त्री गिरिराज सिंहले हतकर्घा उत्पादनलाई पर्यावरण मैत्री वस्त्रका रूपमा प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रपति श्रीमती मुर्मूले 2025 सन्त कवीर हतकर्घा पुरस्कार र राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। यस अवसरमा अन्यसितै सिक्किमको जोरथाङ निवासी शीतल तामाङ राष्ट्रिय हतकर्घा पुरस्कार 2025 सम्मानित हुनुभएको छ। भारतको हतकर्घा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई आज नयाँ दिल्लीमा आयोजित राष्ट्रिय हतकर्घा दिवस समारोहमा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको बाहुलीद्वारा पुरस्कार प्रदान गरियो। पुरस्कार ग्रहणपछि श्रीमती तामाङले राष्ट्रपति श्रीमती मुर्मू र भारत सरकारप्रति आभार व्यक्त गर्दै यो सम्मान आफू मात्र नभएर सिक्किमका सम्पूर्ण बुनकर समुदायको गौरव भएको बताउनुभयो। उहाँले यस पुरस्कारले आफूलाई आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा मिल्ने र हतकर्घा तथा बुनाईलाई पेसाका रूपमा अपनाउन चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो। श्रीमती तामाङले हतकर्घा तथा बुनकर समुदायको विकासमा निरन्तर सहयोग पुर्याएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति पनि कृतज्ञता व्यक्त गर्नुभयो। भारत सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषदको विस्तारित संरचनामा स्थायी सदस्यका रूपमा आफ्नो दावीलाई निरन्तर अघि बढाइरहेको छ। लोकसभामा लिखित जवाब दिँदै विदेश राज्य मन्त्री कीर्ति वर्धन सिंहले सुरक्षा परिषदमा स्थायी र अस्थायी दुवै श्रेणी विस्तार गर्न तथा विशेष गरी विकासशील देशहरूको प्रतिनिधित्व बढाउन भारतले निरन्तर जोड दिँदै आएको बताउनुभयो। उहाँका अनुसार भारत स्थायी सदस्यताको विषय द्विपक्षीय र बहुपक्षीय सबै मञ्चमा उच्च तहसम्म उठाएको छ। राज्य मन्त्रीले यसका लागि सुरक्षा परिषदका 5 स्थायी सदस्यसहित विभिन्न देशसँग निरन्तर कूटनीतिक पहल भइरहेको पनि जानकारी दिनुभयो। भारतले विदेशी अंशदान विनियमन संशोधन विधेयकबारे अमेरिकी सांसदहरूले उठाएको आपत्तिलाई अस्वीकार गर्दै यो आफ्नो आन्तरिक विधायिक विषय भएको जनाएको छ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस विषयमा निर्णय गर्ने अधिकार भारतीय संसदलाई रहेको बताउनुभयो। उहाँले अमेरिका लगायत धेरै देशमा पनि विदेशी स्रोतबाट आउने रकम नियमन गर्न कानून लागू रहेको उल्लेख गर्नुभयो। बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना को पत्रकार सम्मेलन बारे उहाँले उक्त कार्यक्रम निजी संचार संस्थानले आयोजना गरेको र त्यसमा भारत सरकारको कुनै भूमिका नरहेको स्पष्ट पार्नुभयो। श्री जयसवालले भन्नुभयो, कार्यक्रममा व्यक्त विचारलाई सरकारले समर्थन गर्ने छैन। प्रवक्ता श्री जयसवालका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीच टेलिफोन वार्ता भएको छ। उहाँले वार्तामा पश्चिम एसियाको पछिल्लो अवस्था र हालका घटनाक्रमबारे छलफल भएको तथा भारत इजरायल बीचको विशेष रणनीतिक साझेदारीबारे पनि कुराकानी भएको जानकारी दिनुभयो। यसैबीच मिजोरामका मुख्यमन्त्री लाल दुहोमाले आज नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसित भेट गर्नुभयो। बैठकमा प्रस्तावित विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 समेत विभिन्न मुद्दामाथि चर्चा भयो। बैठकपछि मुख्यमन्त्री श्री लाल दुहोमाले केन्द्रीय गृहमन्त्रीले प्रस्तावित विधेयकलाई पूर्वव्यापी प्रभावबाट लागू नगर्ने आश्वासन दिएको बताउनुभयो। उहाँले भन्नुभयो, यस सम्बन्धमा राज्यको चिन्ताबारे गृहमन्त्रीलाई अवगत गराइयो। मुख्यमन्त्रीले भन्नुभयो, अन्य मुद्दामाथि पनि श्री शाहले छुट्टै रूपमा विचार गर्ने आश्वासन दिनुभएको छ। प्रस्तावित विधेयकमाथि संसदमा बहस बाह्र अगस्तमा चर्चा हुने सम्भावना छ। मुख्यमन्त्रीले राज्य सरकारले पहिला प्रस्तावित संशोधनमाथि आपत्ति जताउँदै कानूनमा कुनै पनि परिवर्तनभन्दा अघि व्यापक परामर्शको आवश्यकतामाथि जोड दिएको बताउनुभयो। केन्द्रीय संसदीय कार्य मन्त्री किरेन

0: श्रोतागण सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। अब केही बेरमा सुन्न सक्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि भारतीय प्रविधि संस्थान आइआइटी दिल्लीको 57 दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आतंकवाद, शत्रुता र हिंसात्मक वातावरण भएमा मात्र भारत पाकिस्तान सम्बन्ध अगाडि बढ्न सक्ने बताउनु भएको छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले अरावलीको संरक्षण वा वायु प्रदूषण नियन्त्रणका लागि हरियाणा सरकारले गरिरहेका प्रयासहरूको प्रशंसा गर्नुभएको छ। खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले खेलाडी छनौट, खेलाडी केन्द्रित शासन र देशको खेलकुद प्रणालीमा संस्थागत सुधारमा बढी पारदर्शिताको लागि आह्वान गर्नुभएको छ र भारतले विदेशी अंशदान विनियमन संशोधन विधेयकको सम्बन्धमा अमेरिकाका सांसदहरूको आपत्तिहरूलाई खारेज गर्दै भारतले यो घरेलु विधायिकी विषय भएको र यस सम्बन्धी निर्णय संसदले गर्ने बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि भारतीय प्रविधि संस्थान आइआइटी दिल्लीको 57 दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। समारोहमा स्नातक, स्नातकोत्तर र 587 पिएचडी शोधार्थी सहित 3,000 बढी विद्यार्थीहरूलाई उपाधि प्रदान गरिनेछ। आइआइटी दिल्लीका निदेशक प्रोफेसर रङ्गन बनर्जीले नयाँ दिल्लीमा भन्नुभयो, प्रधानमन्त्रीले मेधावी विद्यार्थीहरूलाई संस्थानको सर्वोच्च सम्मान प्रदान गर्नुहुनेछ। यस मा राष्ट्रपति स्वर्ण पदक, निदेशक स्वर्ण पदक, शंकर दयाल शर्मा स्वर्ण पदक र पर्फेक्ट 10 स्वर्ण पदक समावेश छन्। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले आइआइटी दिल्लीको सोनीपत क्याम्पसमा स्थापित कृत्रिम बुद्धिमत्ता एआईमा आधारित उच्च प्रदर्शन सुपर कम्प्युटिङ सुविधा परम प्रज्ञाको पनि उद्घाटन गर्नुहुनेछ। यो अत्याधुनिक सुविधाले एआई, डेटा विज्ञान, उन्नत कम्प्युटिङ र बहुअनुशासनात्मक अनुसन्धानको क्षेत्रमा संस्थानको क्षमताहरूलाई अझ बलियो बनाउनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आतंकवाद, शत्रुता र हिंसामुक्त वातावरण भएमा मात्र भारत पाकिस्तान सम्बन्ध अगाडि बढ्न सक्ने बताउनु भएको छ। लोकसभामा लिखित जवाबमा डाक्टर जयशंकरले पाकिस्तानले सीमापार आतंकवादलाई प्रवर्धन गर्ने र भारत विरुद्ध आतंकवाद प्रयोग गर्ने नीति निरन्तर अप्नाएको बताउनुभयो। उहाँले पुलवामा आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानबाट मोस्ट फेभरेट नेसनको दर्जा फिर्ता लिएको र पाकिस्तानबाट आयात र निर्यात हुने सबै सामानमा कर शुल्क 200% बढाएको उल्लेख गर्नुभयो। विदेश मन्त्रीले पुलवामा आतंकवादी आक्रमणपछि भारतले पनि धेरै कूटनीतिक कदम चालेको बताउनुभयो। यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमा चौकी बन्द गर्ने, भिसा प्रतिबन्ध लगाउने र दुवै देशका उच्च आयोगहरूमा कूटनीतिक र आधिकारिक कर्मचारीको संख्या घटाउने समावेश थियो। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले अरावलीको संरक्षण र वायु प्रदूषण नियन्त्रणका लागि हरियाणा सरकारले गरिरहेका प्रयासहरूको प्रशंसा गर्नुभएको छ। आज हरियाणाको मानेसरमा श्री यादवले हरियाणा सरकारले गुरुग्राम र राष्ट्रिय राजधानी क्षेत्रमा पर्यावरण संरक्षणलाई जनसहभागिता अभियान बनाएर उल्लेखनीय काम गरेको बताउनुभयो। मुख्यमन्त्री नायब सिंह सैनी र वनमन्त्री राव नरवीर सिंहको दूरदर्शी सोचको प्रशंसा गर्नुहुँदै उहाँले भन्नुभयो, गुरुग्रामको अरावली पर्वत श्रृङ्खलालाई पुनः हरियाली बनाउन र यसको प्राकृतिक रूप जोगाउन वर्षौँ अघि जुन संकल्प गरेको थियो आज त्यो जमिनी स्तरमा साकार हुँदै गएको देखिन्छ। खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले खेलाडी छनौट, खेलाडी केन्द्रित शासन र देशको खेलकुद प्रणालीमा संस्थागत सुधारमा बढी पारदर्शिताको लागि आह्वान गर्नुभएको छ। आज नयाँ दिल्लीमा आयोजित राष्ट्रिय खेलकुद महासङ्घ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै डाक्टर मान्डवियाले सबै सरकारवालाहरूका लागि खेलाडीहरूको हित र कल्याण सर्वोपरि हुनुपर्ने बताउनुभयो। उहाँले कुनै पनि खेलाडीलाई अन्यायपूर्ण व्यवहार गर्नुहुँदैन भन्ने कुरामा जोड दिनुभयो। डोपिङको मुद्दामा डाक्टर मान्डवियाले भारतीय खेलकुदबाट यो खतरा हटाउन व्यापक रणनीति बनाउन आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, कारवाही खेलाडीहरूमा मात्र सीमित हुनुहुँदैन तर निर्माता, आपूर्तिकर्ता, सहजकर्ता र प्रयोगकर्ताहरू सहित सम्पूर्ण श्रृङ्खलामा पारदर्शी र बलियो संयन्त्र मार्फत सम्बोधन गरिनुपर्नेछ। खेलकुद मन्त्रीले भारतको स्वदेशी प्रशिक्षण प्रणालीलाई बलियो बनाउन र विदेशी प्रशिक्षकहरूमा अत्याधिक निर्भरता कम गर्न पनि जोड दिनुभयो। सम्मेलनले राष्ट्रिय खेलकुद महासङ्घहरूको राष्ट्रिय खेलकुद प्रशासन ऐन 2025 पालना सुशासन अभ्यासहरू र एसियाली खेलकुद 2026 लस एन्जल्स ओलम्पिक 2028 र राष्ट्रमण्डल खेलकुद 2030 लागि भारतको तयारीको समीक्षा गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतले विदेशी अंशदान विनियम संशोधन विधेयकको सम्बन्धमा अमेरिकाका सांसदहरूको आपत्तिहरूलाई खारेज गर्दै भारतले यो घरेलु विधायकी विषय भएको र यस सम्बन्धी निर्णय संसदले नै गर्ने बताएको छ। नयाँ दिल्लीमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता रणदीप जेसवालले अमेरिका लगायत धेरै देशहरूमा विदेशी कोषको प्रवाहलाई नियमन गर्न कानुन रहेको उल्लेख गर्नुभयो। भारतीय जहाज र नाविकहरूको सुरक्षाको बारेमा श्री जयसवालले भन्नुभयो, भारतले यस मुद्दालाई सर्वोच्च प्राथमिकता दिदछ। उहाँले खाडी क्षेत्रमा रहेका भारतीय मिसनहरू सम्बन्धित देशहरूको नौवहन मन्त्रालय र समुद्री अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्नुभयो। उहाँले सहायताको आवश्यकता परेकाहरूका लागि 24 घण्टा हेल्पलाइनहरू सञ्चालन भइरहेको र यसले विगतको धेरै महिनादेखि निरन्तर रूपमा काम गरिरहेको बताउनुभयो। उहाँले भारतले अन्तर्राष्ट्रिय जलमार्गहरूमा सुरक्षित र अवरोध रहित नेभिगेसन र व्यापारको निर्वाध प्रवाहलाई निरन्तर समर्थन गर्दछ भनी बताउनुभयो। भारतले सबै पक्षहरूलाई नागरिक पूर्वाधार, नागरिक जहाज वा नाविकहरूलाई लक्षित नगर्ने पनि अपिल गरेको छ। पूर्व बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले गरेको पत्रकार सम्मेलनको सन्दर्भमा श्री जयसवालले एक निजी मिडिया आउटलेटद्वारा आयोजित कार्यक्रममा भारत सरकारले कुनै भूमिका नखेलेको बताउनुभयो। उहाँले स्पष्ट पार्नुभयो, सरकारले त्यो कार्यक्रमको क्रममा गरिएका अभियुक्तहरूलाई समर्थन गर्दैन।
2: प्रेस वार्ता में कोई भूमिका नहीं थी। यह प्रेस वार्ता एक निजी मीडिया संस्था द्वारा आयोजित किया गया था। साथ ही साथ मैं आपको यह भी बताना चाहता हूं कि सरकार उस मंच से कहे गए जो भी शब्द थे उसका समर्थन नहीं करती है, खासकर वो शब्द जो वहां के सरकार के बारे में कही गई।
1: प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्यू बीच भएको टेलिफोन वार्ताबारे जानकारी दिनुहुँदै उहाँले दुवै नेताले पश्चिम एसियाको वर्तमान अवस्था तथा हालैका घटनाक्रमबारे चर्चा गरेको बताउनुभयो। उहाँका अनुसार उक्त टेलिफोन वार्ता इजरायलको पहलमा भएको थियो। उहाँले भारत र इजरायल बीच विशेष रणनीतिक साझेदारी रहेको पनि उल्लेख गर्नुभयो। पाकिस्तान र सोमालिया बीचको हालैको रक्षा सम्झौताको बारेमा श्री जयसवालले भारतले यी घटनाक्रमहरूलाई नजिकबाट निगरानी गरिरहेको बताउनुभयो। उहाँले भारत अफ्रिका फोरम शिखर सम्मेलन आयोजना गर्न भारत इच्छुक रहेको पनि बताउनुभयो। सरकारले आज भारतले विस्तारित रूपमा संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्यताको लागि वकालत गरिरहेको बताएको छ। लोकसभामा लिखित जवाब दिनुहुँदै विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले भन्नुभयो, भारतले परिषदमा स्थायी र अस्थायी दुवै कोटीको विस्तार र विकासशील देशहरू विशेष गरी विकासशील देशहरूको ठूलो प्रतिनिधित्वको आवश्यकतामा लगातार जोड दिइरहेको छ। विदेश मन्त्रालयले भारतको स्थायी सदस्यताको मुद्दा उच्चतर स्तर, द्विपक्षीय र बहुपक्षीय लगायत विभिन्न तहमा उठाएको छ। राज्यमन्त्रीले यस सम्बन्धमा मन्त्रालयको गतिविधि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका 5 स्थायी सदस्य राष्ट्र लगायत विभिन्न देशमा फैलिएको बताउनुभयो। श्री सिंहले भन्नुभयो, समसामयिक विश्वव्यापी वास्तविकतालाई प्रतिबिम्बित गर्दै सुधार र विस्तारित UNSC को स्थायी सदस्य बन्नका लागि भारतसँग सबै योग्यताहरू छन् भन्ने सरकारको दृढ विश्वास छ। भोपालमा गत 5 अगस्तदेखि सुरु भएको ब्रिक्स कल्चर ट्र्याक 2026 कार्यक्रमको क्रममा आज 2 दिवसीय ब्रिक्स सांस्कृतिक महोत्सव सम्पन्न भयो। समापन समारोहमा केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भाग लिनुभयो। आफ्नो सम्बोधनमा उहाँले विभिन्न देश र समाजलाई जोड्ने सबैभन्दा शक्तिशाली माध्यम संस्कृति भएको बताउनुभयो। उहाँले साझा सांस्कृतिक सम्पदा, पारस्परिक विश्वास र सहयोगलाई बढावा दिन ब्रिक्स कल्चर ट्र्याकको महत्त्वपूर्ण भूमिकामा जोड दिनुभयो। उहाँले मध्यप्रदेशको समृद्ध सांस्कृतिक सम्पदा र युनेस्को विश्व सम्पदा स्थलहरूलाई पनि प्रकाश पार्नुभयो, जसले राज्यको सांस्कृतिक पहिचान र विश्वव्यापी महत्त्वलाई उजागर गरेको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि भारतीय प्रविधि संस्थान IIT दिल्लीको 57 दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आतंकवाद शत्रुता र हिंसामुक्त वातावरण भएमा मात्र भारत पाकिस्तान सम्बन्ध अगाडि बढ्न सक्ने बताउनु भएको छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले अरावलीको संरक्षण र वायु नियन्त्रणका लागि हरियाणा सरकारले गरिरहेका प्रयासहरूको प्रशंसा गर्नुभएको छ। खेलकुद मन्त्री डाक्टर मनसुख मानवियाले खेलाडी चनोट, खेलाडी केन्द्रित शासन र देशको खेलकुद प्रणालीमा संस्थागत सुधारमा बढी पारदर्शिताको लागि आह्वान गर्नुभएको छ र भारतले विदेशी अंशदान विनियमन संशोधन विधेयकको सम्बन्धमा अमेरिकाका सांसदहरूको आपत्तिहरूलाई खारेज गर्दै भारतले यो घरेलु विधायक विषय भएको र यस सम्बन्धी निर्णय संसदले गर्ने बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। प्रेम सधैँ पूर्णताको बारेमा हुँदैन, कहिलेकाहीँ यो सबैभन्दा अधुरो क्षणहरूमा असाधारण सुन्दरता खोज्ने बारेमा हो। यो त्यो कोमल अनुभूति हो जहाँ हरेक मुटुको धड्कन, हरेक सास र हरेक अव्यक्त वाचाले चुपचाप भन्छ, मसँग जे छ त्यो तिम्रो हो। यो धुन निशर्त प्रेमको शुद्ध भव्यतालाई कैद गर्ने धुन हो। अभय जोधपुरकरको आवाजमा संगीत रहेको छ अजय अतुल, शब्द इर्शद कमिल।

प्रेममा पर्न उमेरको कुनै सीमा हुँदैन, न त मुटुले कहिले धर्कन छोड्ने निर्णय गर्छ भन्ने कुनै क्यालेन्डर हुन्छ। जब तपाईँलाई लाग्छ कि तपाईँले जीवनलाई पूर्ण रूपमा पत्ता लगाउनु भएको छ, प्रेम अप्रत्याशित हावा जस्तै आउँछ, जसले सबैभन्दा समझदार दिमागलाई पनि ठूला आँखा भएका सपना देख्नेहरूमा परिणत गर्छ। राहत फतेह अली खानको आवाजमा संगीत रहेको छ विशाल भारद्वाज, शब्द गुलजार।

यो एउटा आत्मालाई उत्तेजित पार्ने ट्र्याक हो जसले प्रेममा गहिरो रूपमा जोखिम र समर्पणलाई सुन्दर ढंगले कैद गर्दछ। गीतले जसरी प्रेमको वास्तविकतालाई असाधारण चीजमा रूपान्तर गर्छ, प्रत्येक शर्त क्षणलाई दुई हृदयहरू बीचको पवित्र सम्बन्धमा परिणत गर्छ भनेर व्यक्त गर्दछ। कैलाश खेरको आवाजमा संगीत रहेको छ, मिथुन शब्द सहित कुएडी।

श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई पुनः स्वागत छ। क्याच द रेन मिशन बारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिशन बारे चर्चा गर्नेछौ। विनयजी, देशको 256 जिल्लाहरू यस्तो छन् जहाँ जल संकटको सामना गर्नु परिरहेको छ मानिसहरूले, अनि त्यो 256 जिल्लाको झन्डै झन्डै 2836 खण्डहरू छन् र 2836 खण्ड मध्ये 1592 खण्डमा धेरै जल संकट छ र यस क्याच द रेन अभियानद्वारा नयाँ नयाँ तरिका, नयाँ नयाँ शोध अनुसन्धानद्वारा भूजल स्तर र

0: हार्वेस्टिङ प्लान्टहरू लगाइरहेका छन्। यहाँसम्म कि अहिले जुन नयाँ घरहरू बनिँदैछ, नयाँ बिल्डिङ बनिँदैछ, त्यो बिल्डिङलाई पनि रेन वाटर हार्वेस्टिङ सिस्टम यानि वाटर हार्वेस्टिङ स्ट्रक्चर बनाउनु पर्ने एउटा अनिवार्यता छ र यसको निम्ति सरकारले पनि मदत गरिरहेको छ। र यो अभियान 2020 कोभिडले गर्दाखेरि अलिकति शिथिल भएर गयो, तर 2023 पुनः पूर्ण शक्तिको साथ काम गर्न थाल्यो। यसै मिसन बमोजिम जल जीवन मिसन हर घर जल पुर्याउने लक्ष्य लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले काम गर्नुभयो र यो काम पहाडमा पनि भयो। अब हाम्रो पहाडको के समस्या छ भन्दाखेरि, अब जसरी मधेसमा त पोखरी तालाब यसरी बोरिङ गरेर बर्खाको जल जमिन मिनु हाल्न सकिन्छ, फेरि बोरिङ गरेर त्यसलाई निकाल्न सकिन्छ, मानिसहरूले तालाब पोखरी या पौधरोपण प्लान्टेसन गरेर व्यापक रूपमा प्लान्टेसन गरेर वृक्ष पेड पौधाहरूले पनि जल संरक्षण गरेर राख्छ। र हाम्रो पहाडमा पनि जति पनि यो धाराहरू छ, खोलाहरू छ, झरनाहरू छ, यो त केवल वर्षाको दिन वर्षामा पानी पर्दा मात्रै बग्दैन, यो त प्रायः कतिवटा खोला नाला त वर्षभरि नै चाहे कम बेसी, वर्षामा बेसी हुन्छ, हिउँदोमा कम्ती, तर फ्लो गरिरहेको हुन्छ। धाराहरू पनि प्रायः बर्खामा बेसी ठुलो मात्रामा धारामा पानी देखिन्छ भने हिउँदोमा अलिकति र गर्मीमा त्यसको धाराको स्रोत कम हुन्छ। अर्थात् यो जल बर्खाको जललाई हाम्रो पहाडको पनि पेड पौधा ढुङ्गा यो सबैले सञ्चित गरेर राख्दो रहेछन् र त वर्षभरि आइबस्छ, त्यसको प्रवाह हामीले देख्छौँ। र पहाडमा के तपाईँलाई लाग्छ कि एफोरेस्ट्रेसन यानि वृक्षारोपण वृहद रूपमा गरियो, विशेष गरी त्यो वृक्षहरू जसले जलको सञ्चय गर्छ, जस्तै अब केरा भन्छ, केराको बोटले धेरै मात्रामा जलको संरक्षण गर्छ, यसरी अनेकौँ रुखपातहरू छ। र पहाडमा वर्षा जल सञ्चयनको निम्ति एक त घर घरमा प्रत्येक घरमा क्याच द रेन जुन मिसन छ यो सार्थक हुनेछ। प्रायः मानिसहरूले यदि ट्याङ्की राख्यो भने म्याक्सिमम् 2-3 महिना त जलको सङ्कट हामीले झेल्नुपर्छ, विशेष गरी गर्मीको समयमा, र त्यो 2-3 महिना यो वर्षाको जलले राम्रोसँग जलको आपूर्ति गर्न सक्छ यदि प्लान गर्यो। र यसको निम्ति सरकारले पनि मद्दत गरिरहेको छ, सरकारले प्रत्येक ठुलो राज्यलाई यसको निम्ति 50 लाख रुपियाँ वर्ष नै दिइरहेको छ, अनि सानो राज्यलाई 30 लाख रुपियाँ दिइरहेको छ। र एउटा नारा नै छ, जल समृद्ध राष्ट्र बनाउनु र हरेक नागरिकको जनभागीदारी सुनिश्चित गर्नु। कारण यदि सरकारको मिसनमा जनताको सहयोग रहेन भने यो जनताकै लागि हो। यो सम्भव तब हुन्छ जब आम मानिसहरूले यसलाई जल संरक्षण क्याच द रेनलाई आफ्नो स्वभावमा ल्याउँछन्, होइन? अब बर्खामा हामी देख्छौँ यहाँ पानी परिरहेको हुन्छ, सडकमा भल पहिरो, नदी खोला बगिरहेको हुन्छ, अब त्यो सबै जल व्यर्थ भएर कता जान्छ? खोलामा जान्छ, नदीमा हुँदै हुँदै समुद्रमा जान्छ। र यसले गर्दाखेरि देशभरि प्रधानमन्त्री नरेन्द्र मोदीले बर्खाले उत्पन्न बाढीको समस्या समाधानको निम्ति पनि नदीहरूलाई जोड्ने मिसन, यो जलशक्ति मिसनको बमोजिम नै छ, यो मन्त्रालयको अन्डरमै छ। जलको समान वितरण सुनिश्चित गर्न, जल उपलब्धता सुनिश्चित गर्न, जति पनि वाटर बडी छ, जलको पारम्परिक स्रोत र प्राकृतिक स्रोत, उनीहरूको जीर्णोद्धार, उनीहरूलाई पुनर्जीवित गर्ने र विकास पनि विरासत पनि विकास होस्, तर पर्यावरण र प्राकृतिक स्रोतहरूलाई नष्ट गरेर होइन, त्यसको संरक्षण गरेर। र यसको निम्ति जलको उपयोग पनि सही ढङ्गमा गर्नु, जति चाहियो त्यति जलको उपयोग गर्नु, जल खेरो नफाल्नु, एक एकवटा थोपा बचाउनु। र आज पश्चिम बङ्गाल सरकारले पनि 14 जुलाईदेखि लिएर 20 जुलाईसम्म राज्यभरि अरण्य सप्ताह मनाइरहेको छ, राज्यभरि लाखौँ लाख बिरुवा रोप्ने अभियान चल्दैछ। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: अब तपाईँले पहिले जस्तो भनिसक्नुभयो, एफोरेस्टेसन एउटा

0: इम्पोर्टेन्ट पहल हो, स्पेसली हाम्रो पहाडको लागि पनि, किनभने पहाड मतलब जुन चाहिँ हाम्रो रुखहरू रोप्छौँ, वृक्षारोपण गर्छौँ, त्यो वृक्षकोमा पनि आफ्नो एउटा क्यापेसिटी हुन्छ जुन चाहिँ पानीलाई स्टोर गरेर राख्ने, र जुन चाहिँ पनि हामीले जुन धाराहरू हेर्दैछौँ त्यो धाराहरू जीवित छ त्यो अन्ली बिकज हाम्रो त्यो जङ्गल जीवित छ, त्यो जङ्गल हाम्रो जीवित नभएको भए त्यो धारा पनि जीवित हुन्थेन। त्यसले गर्दाखेरि एफोरेस्टेसन जरुरी छ। अब हाम्रो देशमा अलग अलग किसिमको स्किम्स भन्ने पनि चल्दैछ, हाम्रो प्रधानमन्त्रीज्यूले एउटा इनिसिएटिभ सुरु गर्नुभएको छ एक पेड माके नाम, यसले जागरुक गर्दैछ कि नागरिक तपाईँ पनि एउटा कमसेकम एउटा इनिसिएटिभ लिएर एउटा पनि तपाईँले गरेर रुख रोप्नुहोस्, त्यो रुखले सायद आज एउटा सानो प्लान्टको रूपमा छ तर भोलि पर्सिको दिनमा त्यो जब वृक्षको रूपमा जब परिणत हुन्छ त उहाँले पनि आफ्नो एउटा इकोलोजी इकोलोजिकल ब्यालेन्स मिलाउनुमा उसले आफ्नो योगदान दिएको हुन्छ र यो पानीलाई सञ्चय गर्नुमा सहायता दिएको हुन्छ। हामी देख्छौँ अलग अलग परिस्थिति बनिँदैछ, पानी भन्ने चिज यस्तो इम्पोर्टेन्ट हो आजको दिनमा, एउटा कमन म्यानको घरदेखिको लिएर एउटा तपाईँले भन्नु सक्छ जियो पोलिटिक्समा एउटा वेपनको जस्तो पनि यो पानीलाई युज गर्छ मान्छेले है, त त्यस त्यसले गर्दा एउटा ठुलो चेन छ। त यो चिजलाई हामी सुव्यवस्थित रूपमा सही तरिकाले सही ढङ्गले कसरी आफ्नो उत्थानको लागि, आफ्नो समाजको उत्थानको लागि, आफ्नो देशको उत्थानको लागि उपयोग गर्दैछ यो हाम्रो माथि निर्भर गर्छ। त्यसै कारणले हामी अलिक जागरुक हुनुपर्छ यो चिजलाई बचाउने, जति पनि धाराहरू छ त्यो चिजलाई सफा गरेर व्यवस्थित गर्ने काम गर्नुपर्छ। पहिला हामी सानो हुँदाखेरि क्रिकेट खेल्नु जान्थे, कतैतिर टाढो टाढो जान्थे, देख्थ्यो धाराको पानी बग्दैछ, त्यहीँ मुख लगाएर हामी पानी खान्थ्यौँ। अब हामीलाई थाहा छ त्यो एकदम प्योर पानी थियो त्यो समयको लागि, त आजको दिनमा हामी त्यो सायद गर्नु सक्दैनौँ, इन्भाइरोमेन्टलाई बहुत ड्यामेज पारे, उसलाई पे ब्याक गर्ने समय आएको छ। पानी यस्तो चिज हो जहाँ उसको सोर्स छ त्यहाँबाट नै अब उहाँलाई अब सही तरिका सही ढङ्गले जहाँ पुग्नुपर्ने त्यहाँसम्म पुगायो भने सायद समस्या आउँदैन। जुन चाहिँ मतलब डेटाको जब हामी एनालाइसिस गर्छौँ त्यसमा डेटाले सबै भनिदिन्छ पहिला के थियो अहिले के छ, मतलब कहीँ न कहीँ पोजिटिभिटी त आउँदैछ। त यो पोजिटिभिटीको ठुलो रूप दिनु लागि जनभागीदारी इम्पोर्टेन्ट हो, र जनभागीदारी अगर हामीले सबलाई मिलेर एकसाथ समाज जागरण गरे भनेपछि एफोरेस्टेसन पनि हुन्छ, वाटर कन्जर्भेसन पनि हुन्छ, वाटर रिस्टोरेसन पनि हुन्छ, वाटर क्लिन पनि हुन्छ। जस्तो तपाईँले पश्चिम बङ्गाल सरकारको यो कार्यक्रमको बारेमा भन्नुभयो, उसको मेन उद्देश्य पनि त्यही हो, एक त हाम्रो जङ्गल झार जङ्गलहरूलाई बचाउनु पनि छ, साथसाथमा पानीलाई प्युरिफाई पनि गर्नु छ, पानीलाई कन्जर्भ पनि गर्नु छ, त हाम्रो जुन चाहिँ
1: पर्यावरणलाई प्रदूषणदेखि जोगाउनु
0: पनि छ। एफोरेस्टेसनको सबभन्दा ठुलो भूमिका भनौँ या ठुलो यो छ कि उसकोमा सबै चिजको पावर छ, चाहे अब अक्सिजन दिनुदेखिको लिएर वाटर कन्जर्भेसन गर्नुदेखिको लिएर हाम्रो सोइल इरोसनको प्रब्लम हुन्छ पहाडमा स्पेसली बेसी,
1: कार्बन डाइअक्साइड शोषण
0: गर्नुदेखिको लिएर सोइल इरोसनलाई कन्ट्रोलमा ल्याउनुदेखिको लिएर ल्यान्डस्लाइड रोक्नुमा आजको दिन एफोरेस्टेसनको ठुलो भूमिका छ, जुन चाहिँ हामी डेली टु बेसिसमा हामी हेर्छौँ स्पेसली रेनी सिजनमा। अब हामीलाई यो पनि थाहा छ कि आजको दिनमा सायद यो इन्डियाको सेकेन्ड थर्ड हाइएस्ट रेनफलको जग्गा भन्नु खरसाङ है, तर रेनफलको जग्गा तर एट द सेम टाइम यहाँ वाटर स्केयरसिटी पनि छ, मतलब हामी मतलब वाटर कन्जर्भेसनमा हामीले राम्रो काम गरेको छैनौँ यसले दर्शाउँछ। तर आउँदो दिनमा यसमा वाटर कन्जर्भेसन पब्लिकलाई जागरुक पनि पार्नु छ, पब्लिकलाई यो चिज सम्झाउनु पनि छ कि वाटर कन्जर्भेसन कसरी गर्नु छ। यहाँ 3 महिनाको हामीलाई साह्रो पर्छ, जति हामीले बुझेको हिसाबले 6 महिना त मोटामोटी रेनफलै हुन्छ, 3 महिना विन्टर भएको जस्तो हुन्छ, त यो 12 महिना हामीलाई गुजार्नु छ भने कमसेकम 3 महिनाको पानी पनि हामीले संरक्षित गरेर राख्नु सक्दैछौँ भनेपछि हामीलाई त्यो आफ्नो लाइफलाई व्यवस्थित गर्नु सजिलो पर्छ।
1: क्याच द रेनको मिसनको लाभ चाहिँ पहाडले उठायो भने पहाडले 3 महिना आफ्नो जल सङ्कटको समाधान गर्न सक्छ
0: पनि एट द सेम टाइम हामी कहीँ न कहीँ समृद्ध भएर जान्छौँ, त यसलाई सुव्यवस्थित गर्नु दरकार छ। जस्तै तपाईँले भन्नुभयो हर सरकारले सहयोग गर्दैछ, हर मतलब हर घरलाई इन्डिभिजुअल लेभलमा कि तपाईँले जल सङ्ग्रह गर्नु सञ्चय गर्नु सिक्नुहोस्, आफ्नो जुन चाहिँ रुफटप हुन्छ त्यसमा मेकानिजम लगाउनुहोस्, त्यो मेकानिजमको लागि सरकारले सहयोग गर्दैछ। त्यो मेकानिजम लगाएर अगर त्यो पानीलाई हामीले स्टोर गर्नु क्यापेसिटी बढाउँदैछौँ भनेपछि सायद हामीलाई समस्या हुँदैन, र जब समस्या हुँदैन म आफ्नो डेली लाइफमा बिजी हुँदैन भने म आफ्नो फ्युचरको लागि प्रोग्रेस गर्नु लागि त्यो विषयमा म सोच्नु सक्छु, र त्यस जब मेरोमा समय आउँछ फ्युचरको लागि सोच्नु भने म त मेरो कहीँ न कहीँ भ्रान्ति हुन्छ, त त्यो भ्रान्ति खालि मलाई काम लाग्दैन, मेरो समाजलाई मेरो देशलाई पनि काम लाग्छ।
1: श्रोतागण, आज हामीले भारत सरकारको जल जीवन मिसन

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय अहिले 10:30 भयो। यसका साथै आजको हाम्रो अधिवेशन यहीँ समाप्त गरिन्छ। भोलि बिहान 6:22 हामी पुनः उपस्थित रहनेछौँ। बिदा दिनुहोस्। प्राविधिक अधिकारी फुलेन रोय, प्रसारण सहयोगी सुभाष विजय अनि म सुनिललाई पनि शुभरात्रि। जय हिन्द।